0: 92.1 स्टुडियो टाइम
1: 6 AM
2: पावर्ड बाइ
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चेज मिक्सर ग्राइन्डर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौं
5: ओम हस्पिटल We care for you.
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
7: प्रभात यो CIN को साझा खबर हो सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ
8: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
7: आज 2083 साल भदौ 27 गते शनिबार सेप्टेम्बर 12 तारिक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको प्रतिपदा तिथि प्राथमिक उपचार दिवस
8: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
7: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी सुरुङ उद्धार 17 दिनसम्म कठिन अझै जीवित भेटिने आशा
8: बाढी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै
7: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी
8: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता
7: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर 2 साताबाट टेबल टेनिस खेलाडी प्राजना महर्जनलाई थाइल्याण्डमा जित
9: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
7: साझा खबरको सबैभन्दा सुरुमा सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग
8: भोटेकोसीमा आएको विनाशकारी बाढीपछि रसुवा नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन् बाढी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फसेको आशंका गरिएका व्यक्तिको खोजी पूरा हुन सकेको छैन नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढीमा 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्यानल प्रभावित भएका छन् ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3.90 खर्ब रूपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ बाढीले सड़क पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन अप्पर त्रिचुली 1 सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरूद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन् सुरुङभित्र पानी लेदो ढुङ्गा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियो टेक्निकल इन्जिनियरिङ इन्जिनियर उदय राज न्युपानेले बताउनु भएको छ पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो
7: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
2: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्ड होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्त्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रोगका जनताहरूलाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 15 सम्पूर्ण बालबालिकाहरूलाई दादुर र रुगुदा विरुद्धको खोप पनि प्रदान गर्नेछौँ।
7: हैजासँगै टिटनाशक र दादुरा रुबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ़न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
8: यसैबीच सरकारले भोटेकोसी बाढी पीड़ितलाई दशै अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुप्त क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,50,00,000 रूपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,000 रूपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
7: यसैबीच भोटेकुसी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जङ्गबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
8: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
7: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये चारवटा ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका दुई दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो त्यसमध्येका 25 हिमताल नेपालमा छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेको सीमा पुनर्वस्तीको बहस विपदको जोखिम र स्थानीयको भविष्य
10: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
7: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
8: बाल विवाह रोकौ, छोरा

0: खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बारी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरुद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोसी बारीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढी बाल बालिकाको पठन पाठन अवरुद्ध भएको छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढ़ीबाट प्रभावित भएका छन्। त्यस्तै राहुल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1,859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। राहुल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्रेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्रेता हट्छन्, यसका लागि नापी र मालपोत कार्यालयलाई निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभामा उठाउँदैछन् यी 5 एजेण्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरूद्ध, पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने भित्रपृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिण्डर बाँडेका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
0: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेसी, लिङलिङ, टिमुरे, घट्टे खोला, रसुवागढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रुबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दङ्गालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेकोसी हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्के घर, लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाइ डुब्यो, हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्था व्यवस्थापन शीर्षकमा

0: को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनु पर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिदै शीर्षकमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद्युत आयोजनाको बारेमा लेखिएको छ। कालीगोठको तिला गुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको त्रास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका संचालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमालमा हिमताल पहाड़मा पहिरो तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट पहिरो भूक्षय गेग्रान थुप्रिने बाढ़ी डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोडिएको अध्ययनले देखाएका छन्। त्यसैगरी नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। प्रवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपाल मा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने संयुक्त राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्यपूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरुद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कारवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ़दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दैछ। खेल अपराह चार बजे शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएई बीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो दुई संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान एक जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
1: भोटिको चाहिँ बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्बस्ती बसाउने विषय। भोटेकोसी बाढीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
3: पूर्व सूचना प्रणालीलाई विस्तार व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दस वर्षमा उल्लेख्य काम गर्यौँ, प्रगति पनि उल्लेख्य हासिल गर्यौँ। ठुला नदीहरूमा तराईको क्षेत्रमा बाढीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेका
2: छ।
3: अब पहाडी क्षेत्रमा अलिक बढेको छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौँ। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, सङ्घ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिजाएका छौँ। हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनुहोस्, सहयोग गरौँ। हामी सबै लाग्यौँ भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भविष्यमा।
2: सरकारले चाहिँ पछिल्लो समय जुन सडक निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि सडक नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो। त्यो कारणले हामी सडकको किनारमा गएर बस्यौँ, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नि 40 मिटर माथि मात्र सडक बनाइदिएको भए हामी माथि बस्छौँ भन्ने खालको पनि कुरा गर्नुभयो कि। यसमा चाहिँ के छ तपाईँको यो अब सडक निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै सहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
3: अब यसलाई यसरी हेरौँ, सडक जाला भाँचिएला सडक फेरि पनि बनाउन सकिन्छ। तर सडक नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौँ। भलै राज्यले कानुन बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सडकको छेउछाउ, सडक भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौँला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सडकको छेउछाउ सुरक्षित देख्नुहुन्न र मोर सेफर लोकेसन खोज्नुहुन्छ, जानुहुन्छ।
2: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका सहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनुपर्छ र यहाँ फेरि पनि बस्ती बसाउनुपर्छ भनेर अभियान पनि सुरु गरिसक्नु भएको छ कि। अब यसमा चाहिँ अब बाढी पूर्वानुमान शाखाको प्रमुख र बाढीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
3: अब यसमा म दुईवटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौँ सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ, त्यो कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो नगरौँ। र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौँ भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठुला स्थायी घरहरू। त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौँ र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
4: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
4: बाढी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान सुरु, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै
2: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी
4: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता
2: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट एसिया कपमा पुग्न आज नेपाल र युएई बीच भिडन्त हुँदै
4: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बास्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा व्यङ्ग गर्न खोजिएको छ योभन्दा केही दिन अगाडि जीएनजी आन्दोलनमा सादत प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कूल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ। हातमा आन्दोलन जारी छ भन्ने एउटा प्लेकार्ड रहेको छ भने अलि पर हेऱ्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ। माथि एकजना व्यक्तिले भन्दैछन् माथि यस्तो लेखिएको छ ठूलै परिवर्तन भइसक्यो साथी हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो अहिले 83 साल।
2: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ. गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट. सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा. मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि. नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ. सम्पर्क 9851152589.
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ.

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौं, सुनिश्चित रहौं।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो काठमाडौं 92.1 मेगाहर्ज। सुन्दै गर्नुहोला।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: दैनिक रु 197 रु 50,00,000 बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
4: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
4: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor ma, Bhitra Pasne Bittikai Devre Patti.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi, Phone Number 9809-56509 ra 9810-01579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat Social Media ma pani herna saknuhuncha.
4: Hamro Pratibaddhata, Sasto Mulya, Gunastariya ra Imandarita.
3: BDS Mobile Hub, KL Tower, Chava Hill.
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बिएससी आइटी, बिएचएम, बिबिए, बिबिए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पिएचडी तहसम्मको अध्ययन पुरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 9822979993।
7: रेडियो काठमाडौँ 92.1 बागमती प्रदेशको सशक्त रेडियो।

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, Bhitra Pasne Bittike, Devrepati.
3: Bistrit Jankari ra Hamra Offer Haruka lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chavo Hill.

0: to 92.1 studio time 7 AM
1: powered by
2: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु आईएसआई प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइन्डर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
5: ओम हस्पिटल वी केयर फर यू
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: टक
1: चिया गफ
0: गाउँ बस्तीका कुरा, मनका कुरा, संगीतका स्वादिला तालहरु,
1: रमाइला हाँसोहरुसँग बिहानको साथी
0: सुन्नुहोस् रेडियो काठमाडौँ 92.1 मेगाहर्जमा
1: टी टक चिया गफ।

एउटा ठुलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरू बाँकी नै हुन्छन्। पक्कै पनि शुभ प्रभात, नमस्कार सम्पूर्ण साथीहरूलाई, स्वागत छ कार्यक्रम टिटक चिया गफको साथमा। सधैँ जस्तो आज पनि उपस्थित भइसकेका छौँ है, मात्र रेडियो काठमाडौँ 92.1 को यो कार्यक्रम चिया गफ तपाईँले हरेक दिन बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ र सुन्न सक्नुहुन्छ। हामी तपाईँको साथमा आउने गर्दछौँ है। पक्कै पनि आज मिति 2083 साल भदौ 27 गते शनिबारको दिन रहेको छ। सन् 2026 सेप्टेम्बर 12 तारिक भदौ शुक्ल प्रतिपदा तिथि रहेको छ। पक्कै पनि र आज रहेको छ प्राथमिक उपचार दिवस। आज बिहान सूर्योदय बिहान 5:47 भयो भने सूर्यास्त भरे साँझ 6:12 हुनेछ। यो जानकारी तपाईँलाई दिए कार्यक्रम चिया कफमा विभिन्न जानकारीहरू सँगसँगै तपाईँको साथमा हामी उपस्थित हुने गर्दछौँ। विभिन्न जानकारी दिनेछौँ, तपाईँसँग कुरा पनि गर्नेछौँ विभिन्न विषयवस्तुमा। तपाईँले आफ्नै विषयवस्तु पनि लिएर आउन सक्नुहुन्छ है। तपाईँसँग कुरा पनि हुनेछ, तपाईँको राशिफलहरू पनि प्रस्तुत गर्नेछौँ अनि विभिन्न विषयमा जानकारीहरू पनि दिँदै अगाडि बढ्नेछौँ। तपाईँले हामीलाई काठमाडौँ लगायत आसपासका क्षेत्रहरूमा सुन्दै हुनुहुन्छ, फ्रिक्वेन्सीमा विभिन्न जिल्लाहरूमा सुन्दै हुनुहुन्छ, रेडियो सेटमा 92.1 भने। हामीलाई अनलाइनमा तपाईँले www.radiokathmandu.com यति बेर सुन्दै हुनुहुन्छ, संसारको जुनसुकै कुनामा भने नेपाली पात्रोबाट सुन्दै हुनुहुन्छ, हाम्रो पात्रोबाट सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो काठमाडौँको फेसबुक पेजबाट पनि तपाईँले हामीलाई फेसबुकमा लाइभ सुन्दै हुनुहुन्छ। रेडियो काठमाडौँ एचडी सर्च गर्नुभयो भने तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ। कार्यक्रम चिया गफ टिटकको साथमा आज म जनार्दन नेपाल तपाईँलाई साथ दिनको लागि आज शनिबारको दिन उपस्थित भएको छु है। पक्कै पनि तपाईँको फोन पनि लिनेछौँ, तपाईँसँग कुरा पनि गर्नेछौँ। तपाईँको लागि नम्बर एकैछिनमा खुल्ला हुन्छ, 0145-91-300 र 0145-91-400 दुईवटा नम्बर तपाईँको लागि रहन्छ। दुईवटा नम्बरमा तपाईँले फोन गरेर विषयवस्तुमा रहेर कुरा गर्न सक्नुहुन्छ, आफ्नै विषयवस्तु पनि लिएर आउन सक्नुहुन्छ है। अनि हामीले लिएर आएका विषयवस्तुमा पनि तपाईँले आफ्नो कुराहरू आफ्नो विचारहरू कार्यक्रममा राख्न सक्नुहुन्छ। कार्यक्रममा विभिन्न गीत सङ्गीतहरूको साथमा पनि रहन्छौँ। कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ एउटा निकै नै मिठो गीतबाट। गीतपछि तपाईँसँग कुरा गर्न तपाईँको राशिफलको साथमा पनि उपस्थित हुनेछु। रेडियो काठमाडौँ 92.1 सुन्दै गर्नुहोला।

0: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
1: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
2: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
2: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
0: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809101579, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: BDS Mobile Hub, KL Tower, Chava Hill।
3: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हब का शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगंज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: Pelicania. Extreme energy drink.
1: युक्त नुन खाऊ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाऊ।
2: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
1: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
2: गलगाँड नियन्त्रण गर्न,
1: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
2: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
1: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
2: र बाल मृत्यु दर घटाउन।
1: नेपाल सरकारले सन् 2016 एनडीएचएस सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
3: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

0: 92.1 Man.
1: टिटक
2: चिया गफ
1: गाउँ बस्तीका कुरा, मनका कुरा, संगीतका स्वादिला तालहरू,
2: रमाइला हाँसोहरू सँग बिहानको साथी
1: सुन्नुहोस् रेडियो काठमाडौँ 92.1 मेगाहर्जमा
2: टिटक चिया गफ।

हजुर, छोटो विश्राम पछि कार्यक्रममा फेरि पनि स्वागत छ। कार्यक्रमको सुरुवातमा एउटा निकै नै मिठो गीत प्रस्तुत गरेका थियौँ। गीतपछि विश्राम रहेको थियो, विश्रामपछि उपस्थित भइसकेका छौँ। मात्र रेडियो काठमाडौँ 92.1 सुन्दै हुनुहुन्छ कार्यक्रम चिया गफ टिटक। तपाईँको साथमा म जनार्दन छु। हामी 8 बजेसम्म तपाईँकै साथमा रहन्छौँ, तपाईँसँग कुरा गर्दै पनि रहन्छौँ, विभिन्न विषयवस्तुमा रहेर कुरा गर्नेछौँ। साथै तपाईँको राशिफलहरू र विभिन्न जानकारीहरू पनि कार्यक्रममा दिँदै दिँदै रहन्छौँ है। कार्यक्रममा आजको मितिको बारेमा मैले जानकारी दिइसकेँ तपाईँलाई है। अब आजको राशिफलको बारेमा जानकारी दिन्छु। अब प्रस्तुत गरौँ आजको राशिफल। पक्कै पनि आजको राशिफल प्रस्तुत गर्नुपर्दा पहिलो राशि मेष राशिबाट सुरु गरौँ। मेष राशि हुने साथीहरू छिट्टो निर्णय लिने बानीले काममा गति दिनेछ। अधुरो जिम्मेवारी पुरा गर्नुपर्ने अवस्था आउनेछ। प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। शारीरिक थकान भए पनि आरामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रङ केसरी रङ हो भने आजको शुभ अङ्क 6 रहेको छ। अर्को राशि वृष राशि। वृष राशि हुने साथीहरू धैर्यपूर्वक अघि बढ्दा रोकिएको काम मिल्नेछ। व्यापारमा स्थिर प्रगति कायम रहनेछ। घरायसी आवश्यकताका लागि खर्च गर्नुपर्ने हुनसक्छ। भरोसा योग्य व्यक्तिको साथको साथले काम सहज हुनेछ। आजको शुभ रङ फिक्का पहेँलो हो भने आजको शुभ अङ्क 2 रहेको छ। अर्को राशि मिथुन राशि। मिथुन राशि हुने साथीहरू नयाँ कुरा बुझ्ने क्षमता उपयोगी बन्नेछ। फोन वा सन्देश मार्फत महत्त्वपूर्ण जानकारी प्राप्त हुनेछ। एकैपटक धेरै विषय सम्बद्धता ध्यानभङ्ग हुन सक्छ। छोटो यात्राले नयाँ अनुभव दिलाउनेछ। आजको शुभ रङ हरियो रङ हो भने आजको शुभ अङ्क 8 रहेको छ।

0: अर्को राशि कर्कट राशि। कर्कट राशि हुने साथीहरू आफ्ना मानिसप्रति देखाउने माया र सहयोगले सम्बन्ध बलियो हुनेछ। खर्चको सीमा पहिल्यै तय गर्नु राम्रो हुनेछ। आफन्तको कुरालाई भावनामा आएर तुरुन्त जवाफ नदिनुहोस्। आजको शुभ रङ सेतो रङ हो भने आजको शुभ अङ्क 4 रहेको छ। अर्को राशि रहेको छ सिंह राशि। सिंह राशि हुने साथीहरू कार्यस्थलमा नेतृत्वदायी भूमिका पाउन सकिन्छ। प्रतिष्ठासँग जोडिएको विषयमा सोचेर कदम चाल्नुहोस्। सामाजिक भेटघाटमा प्रभाव राम्रो रहनेछ। अरूको विचारलाई सम्मान गर्दा सम्बन्ध बलियो हुनेछ। आजको शुभ रङ सुन्तला रङ हो भने आजको शुभ अङ्क 1 रहेको छ। अर्को राशि कन्या राशि। कन्या राशि हुने साथीहरू सानो विवरणसम्म ध्यान दिने बानीले महत्त्वपूर्ण काम सफल हुनेछ। कागजी प्रक्रिया र हिसाब किताब मिलाउने कुरामा सावधान हुनुहोस्। आलोचनाभन्दा बढी समाधानमा ध्यान दिनु लाभदायक हुनेछ। आजको शुभ रङ आकाशे हो भने आजको शुभ अङ्क 7 रहेको छ। अर्को राशि तुला राशि। तुला राशि हुने साथीहरू दुई व्यक्ति बीचको असमझदारी हटाउन तपाईँको भूमिका महत्त्वपूर्ण बन्न सक्छ। व्यापारमा साझेदारी सम्बन्धी कुरा अघि बढ्नेछ। किनमेलमा आवश्यकता र चाहना छुट्याउनुहोस्। मन ताजा राख्न छोटो घुमफिर उपयोगी हुनेछ। आजको शुभ रङ हल्का गुलाबी रङ हो भने आजको शुभ अङ्क 5 रहेको छ। अर्को राशि वृश्चिक राशि। वृश्चिक राशि हुने साथीहरू कुरा गहिराईमा बुझ्ने क्षमताले जटिल विषय स्पष्ट पार्नेछ। आर्थिक कारोबारमा गोपनीयता कायम राख्नुहोस्। कार्यस्थलमा चित्त नबुझेको कुरा संयमपूर्वक राख्नु राम्रो हुनेछ। पानी पर्याप्त पिउनुहोस्। आजको शुभ रङ खैरो रङ हो भने आजको शुभ अङ्क 9 रहेको छ। अर्को राशि धनुराशि। धनुराशि हुने साथीहरू काममा फरक उपाय अपनाउने सोच सफल हुन सक्छ। साथीभाइसँगको भेटले उत्साह थप्नेछ। समय व्यवस्थापन नगर्दा काम छुट्न सक्छ। सवारी चलाउँदा गति नियन्त्रण गर्नुहोस्। आजको शुभ रङ बैजनी रङ हो भने आजको शुभ अङ्क 3 रहेको छ। अर्को राशि मकर राशि। मकर राशि हुने साथीहरू जिम्मेवारीबाट पछि नहट्ने स्वभावले काम पुरा गराउँदैछ। मेहनतको प्रतिफल बिस्तारै देखिनेछ। वरिष्ठ व्यक्तिबाट उपयोगी मार्गदर्शन प्राप्त हुनेछ। लामो समय लगातार बस्नुभन्दा बिचमा शरीर चलाउनुहोस्। आजको शुभ रङ खैरो हो भने आजको शुभ अङ्क 6 रहेको छ। अर्को राशि कुम्भ राशि। कुम्भ राशि हुने साथीहरू फरक ढङ्गले सोच्ने बानीले नयाँ उपाय भेट्टाउन सहयोग गर्नेछ। प्रविधिसँग जोडिएको काममा राम्रो प्रगति हुनेछ। सामाजिक सम्पर्कबाट उपयोगी सूचना हात लाग्नेछ। आफ्नो योजनामा अनावश्यक हस्तक्षेप स्वीकार नगर्नुहोस्। आजको शुभ रङ निलो हो भने आजको शुभ अङ्क 2 रहेको छ। त्यसै गरी अन्तिम राशि मीन राशि। मीन राशि हुने साथीहरू अरूको भावना बुझ्ने स्वभावले सम्बन्धमा मिठास ल्याउनेछ। सहयोगको अपेक्षा गर्ने व्यक्तिहरूलाई आवश्यक साथ दिन सकिनेछ। आर्थिक निर्णयमा भावनाभन्दा तथ्यलाई प्राथमिकता दिनुहोस्। शान्त वातावरणमा केही समय बिताउनु राम्रो हुनेछ। आजको शुभ रङ रातो हो भने आजको शुभ अङ्क 8 रहेको छ। पक्कै पनि तपाईँको लागि तपाईँको राशिफल प्रस्तुत गरिसकेका छौँ है। अब राशिफलले जे भन्नुहोस् जस्तो भन्नुहोस् तपाईँको दिन एकदमै शुभ बितोस् राम्रो बितोस् है। यही कामना गरौँ। राशिफलले यो भन्नु यसो भन्यो उसो भन्यो भनेर राशिफलमा भन्दा चाहिँ आफ्नो काममा विश्वास गर्नु होला होइन। आफ्नो तपाईँको दिन एकदमै शुभ बित्छ है। अब तपाईँको राशिफल प्रस्तुत गरिसकेपछि अब तपाईँसँग कुरा गर्छौँ हामी। तपाईँको लागि टेलिफोन लाइन खुल्ला छ 01-4591-300 र 01-4591-400 दुईवटा नम्बर तपाईँको लागि छ। तपाईँकै विषयवस्तु पनि लिएर आउन सक्नुहुन्छ है। आज विषयवस्तु तपाईँकै पनि सुनौँ। अब हाम्रो विषयवस्तु पनि रहन्छ कहिलेकाहीँ होइन। विशेष तपाईँकै विषयवस्तुमा रहेर कुरा गर्छौँ है। कोही हुनुहुन्छ? नमस्ते।
1: नमस्कार हजुर। गुड मर्निङ। शुभ बिहानी, शुभ प्रभात। परिवर्तन सम्भव छ। नमस्कार जनार्दन सर, नमस्कार।
0: नमस्कार हजुर, नमस्कार। परिवर्तन सम्भव छ दीपिकाजी है?
1: हजुर।
0: दीपिकाजी आराम हुनुहुन्छ?
1: म एकदमै आराम छु सर, हजुरहरू आरामै हुनुहुन्छ। हप्तामा एकचोटि भेट हुन्छ, पुसको घाम चाहिँ हजुरहरूलाई झुलुक्क झुल्केर न्यानोपन महसुस गरिराख्छौँ है हामीले।
0: हप्तामा एकपटक चाहिँ मसँग भेट हुन्छ होइन, अरू दिन हाम्रो इसाजी आउनुहुन्छ।
1: हजुर हजुर, अब इसा सिस्टरलाई नि छुट्टी चाहियो नि त, एक दिन बिहानै उठेर सधैँ हिँड्नु पनि एक दिन आराम दिनु भएको छ होइन। यसमा उहाँको तर्फबाट मैले हजुरलाई धन्यवाद दिएँ है त।
0: ल हस् हस् है त, भइहाल्छ। अनि चिया पिउनु भयो हजुरले?
1: चिया त पिउँदैछु नि सर, चिया नामै त चिया गफ होइन। चिया पिउँदाखेरि साँच्ची नै मैले मनदेखि भनेको चिया पिउँदै गफ गर्दा र
0: चिया पिउँदै गफै अर्कै आउँछ नि होइन।
1: होटेलमा चिया गफ गरेका छन् भन्छन् नि होइन, तर त्यो छुट्टै रमाइलो, त्यो छुट्टै आनन्द होइन, त्यो भोगेर आएको हामीले विभिन्न कार्य गर्दै आउँदा, चियामा गफ गर्दा, चियाको चुस्कीसँगै हरेक कुराहरू गर्दा, अनि हजुरहरूको अब रेडियो काठमाडौँमा यो बिहानी चिया गफ सुन्दा त अझै भनौँ न अल्छी लागेको छ भने नि मन फुरुङ्ग, अनि अलिकति जोस बढे चाहिँ, जाँगर बढे चाहिँ महसुस गर्छु सर मैले। हजुर
0: ल ठिकै छ, तपाईँले यति भनिदिनु भयो, खुसी लाग्यो मलाई चाहिँ।
1: होइन यो सत्य कुरा हो सर, म जे बोल्छु सत्य बोल्छु होइन, सबैलाई सत्य नलाग्ला, तर म मेरो तर्फबाट चाहिँ साँचो कुरा बोलिरहेको छु कि।
0: ल ठिकै छ, हुन्छ, खुसी लाग्यो फोन गर्नुभयो है।
1: हजुर, अब आज म हजुरको विषयवस्तुमा बसेर कुरा गर्न मन लागेको छ। बिहान हजुरले भन्नुभयो नि पहिलो एकदमै महत्त्वपूर्ण विषय, त्यो पहाड, अल्को पहाड चढ्नलाई त चढ्नेलाई पो थाहा हुन्छ त होइन,
0: पहाड चढ्नुभन्दा अगाडि चाहिँ चढ्छ, चढ्दैछु भन्ने थाहा हुन्छ, अनि त्यो चढिसकेपछि अझै चढ्न बाँकी चाहिँ थुप्रै पहाडहरू हुन्छन् भन्ने चाहिँ मैले एउटा सानो एउटा भनाइराखेको थिएँ होइन।
1: भना एकदम मैले अगाडिबाटै सुनेको थिएँ, मैले 50-56 सुनेको, मलाई त्यो पहिलो चोटिलो शब्द सुन्नलाई नै मैले अगाडि भ्याएसम्म रेडियो खोल्छु, त्यो अगाडि एकैछिन एक दुई सेकेन्ड त गयो भने चाहिँ गयो, फेरि सुन्न पाइन्न
0: है। ल ठिकै छ,
1: हजुर हजुर,
0: ल ठिकै छ हजुर, के भन्न चाहनुहुन्छ आज?
1: होइन हजुरले के ल्याउनु भयो विषय, म आज हजुरको विषयमा बसेर कुरा गर्छु भन्न खोजिरहेको छु।
0: आज विषय चाहिँ खास त्यस्तो, मैले एउटा कुरा गर्न खोजेको थिएँ, जुन त्यो सप्तरीमा एउटा महिलाले चाहिँ फुटपाथमै बच्चा जन्माइन् भन्ने कुरो सुन्नु भएको छ हजुरले?
1: हस्पिटल
0: हस्पिटल जानुभयो उहाँ, तर हस्पिटलमा 2500 पैसा नहुँदाखेरि हस्पिटलले उहाँलाई लिएन, अनि पठाइदियो र उहाँले फुटपाथमै बच्चा जन्माउनु भएको भन्ने एउटा खबर आइरहेछन्
1: होइन।
0: यो विषयमा तपाईँ भयो कति दिन भयो हुन चाहिँ भयो होइन,
1: मैले सुनेको 3 दिन भयो सर होइन।
0: यो विषयमा कुरा गरौँ, के भन्न चाहनुहुन्छ यो विषयमा तपाईँ भन्नुहोस् त।
1: यो विषयमा यो सुन्दाखेरि केही पनि होइन,
0: यो किन यस्तो भयो जस्तो लाग्छ, यो हस्पिटलकै कमजोरी हो कि अथवा उहाँहरूकै कमजोरी हो कि, अब उहाँहरू गरिबले चाहिँ स्वास्थ्य पाउनुपर्छ भनेर हाम्रो जुन अहिलेको प्रधानमन्त्री हुनुहुन्छ होइन, उहाँले पहिला भनेको कुराहरू पनि हजुरलाई याद होला, खल्तीमा पैसा नहुने जुन गरिब हुन्छन् उहाँहरूले पनि स्वास्थ्य पाउनु पर्यो, खल्तीमा पैसा नहुनेहरूले शिक्षा पाउनु भयो भनेर उहाँले भन्नुभएको थियो। अब 2500 पैसा नहुँदाखेरि उहाँले हस्पिटलले नलिएर फुटपाथमा बच्चा जन्माउनु पर्यो,
1: सीसीटीभीहरूमा
0: पनि देखिरहेका छौँ हामीले।
1: म एउटा सर्वसाधारण र म एउटा मतदाता र म एउटा स्वच्छ नागरिक र जीवन एउटा जीवित प्राणी मध्ये उत्कृष्ट प्राणीको तर्फबाट म के भन्छु भने, पहिलो त स्वास्थ्य हेर्नु पर्यो होइन, पहिला डक्टरले के गर्नु पर्यो, उहाँलाई बचाउने, उहाँलाई डेलिभरी गराउने पहिलो प्राथमिकतामा जान्छ, पैसामा होइन। पहिला जीवनभन्दा ठुलो के छ र सर, होइन र
0: होइन,
1: जीवनभन्दा ठुलो कुरा कुनै पैसाले किन्न बेच्न नपाउने चिज हो, पहिलो उहाँले स्वास्थ्य उपचार पाउनुपर्छ। दोस्रो कुरा, गरिबले के डेलिभरी नै नहुने, गरिबले जन्मिनै नपाउने, गरिबले हस्पिटलको स्वास्थ्य सुविधै नपाउने, गरिबलाई चाहिँ डक्टरले उपचारै नगर्ने, पैसा बिना उपचार हुँदैन र, तर मानवताको हिसाबले त त्यो गरिबलाई अझ बढी प्राथमिकता दिनुपर्छ। सरकारभन्दा बाहिर रहेर कुरा गर्दैछु, म सरकारसँग नै आउँछु, तर सरकारले बोलेका कुरा त्यो हस्पिटलले गर्नुपर्छ कि पर्दैन, त्यो 2500 ठुलो कि उहाँको जीवन ठुलो त होइन, यो त्यो हस्पिटलमा त्यो डक्टरलाई यति मिल्छ भने कस्तो कारवाही गर्ने सरकारले गर्नुपर्छ भनेर म सरकारलाई यो आह्वान गर्न चाहन्छु, किनकि उहाँले उपचार पाउनुपर्छ। के दुई रुपियाँ नहुनेले मरेर जाने हो र? नहुनेलाई उपचार गर्ने पैसा खोज्न समय हुन्छ नि, तर डेलिभरीले पर्खिँदैन समय, रोगले समय पर्खिँदैन सर। हामी सबै धेरै धनी कति छन् र मान्छे, तर गरिब धेरै छन्। गरिबलाई उपचार गर्ने चाहिँ डक्टर हो, उपचार पाउने चाहिँ हस्पिटल हो, र गर्ने चाहिँ मानवता हो। र यस्तो खालको व्यवहार गर्नु हुँदैन। यो जुन हस्पिटलले गरेको छ, जो डक्टरले पैसा नभएर फिर्ता पठाउनु भयो, उहाँले एक किसिमको अपराध गर्नुभयो, किनभने मान्छेले मान्छे जन्माउने कुरा हो नि सर, सानो कुरा हो र होइन? आमा भन्दै हुनुहुन्छ, त्यो बच्चाले यो धरतीमा जन्म लिँदैछ, के त्यो हस्पिटलमा जन्म लिन नपाउने, उहाँले डेलिभरी गर्न नपाउने, कति ठुलो अन्याय हो। उहाँलाई वो हस्पिटल लगायत उहाँलाई कारवाही हुनुपर्छ, कस्तो हुनुपर्छ थाहा छैन मलाई, तर कानुनलाई थाहा छ, सरकारलाई थाहा छ, कारवाही हुनुपर्छ, ल्याउनुपर्छ कारवाहीको दायरामा। गरिबलाई जसले उपचार गर्छ उसलाई स्याबासी पाउँछ, जसले गर्दैन नि उसले चाहिँ दण्ड भोग्नुपर्छ भन्ने मेरो भयो। र पैसाको पैसा भन्ने कुरा सबैसँग हुँदैन अहिलेको समयमा, होइन सर? पैसै नभएर त्यो पच्चिसै भोलि खोज्नुहुन्थ्यो होला, तर हतारमा थिएन होला, आवश्यकता अनुसार हस्पिटलमा ल्याउनु भयो। र म यही भन्छु, हरेक गरिबले बाटोमा हिँड्नेले मागेर खानेले नि उपचार पाउनुपर्छ, त्यसको लागि हस्पिटल खोलिएको हो। डक्टरले कुनै बेला बिना पैसा उपचार गर्नुभयो, तपाईँले पढ्नुभएको, तपाईँले गर्नुभएको सेवाको प्रतिफल तपाईँले नै पाउनुहुन्छ। तर त्यसरी चाहिँ कुनै हस्पिटल कहीँ पनि बिना पैसा हस्पिटल उपचार भएन भनेको सुन्न नपरोस्। यो यस्तो गर्नेहरूलाई सरकारले कुन दायरामा राखेर कारवाही गर्ने, कारवाहीमा ल्याउनुपर्छ, हामीलाई पारदर्शी रूपमा थाहा हुनुपर्छ। र सरकारले छिटोभन्दा छिटो उहाँहरूलाई किन एक्सन लिनु पऱ्यो, किन लिनु भएन? 2500 ठुलो कि मान्छेको स्वास्थ्य ठुलो, गरिबले उपचार नपाउने हो र सबले पाउनुपर्छ? सबलाई बराबर अधिकार छ, बराबर स्वास्थ्यको, भगवान्ले बनाएको धनी र गरिब छुट्याउने हामी आफै हो, तर गरिबभन्दा ठुलो स्वास्थ्य हो, स्वास्थ्य पैसाभन्दा ठुलो स्वास्थ्य हो, तर स्वास्थ्यलाई उहाँले उपचार गर्नुपर्छ। सरकारले यो छिटै छानबिन गर्नुहोस्। गृहमन्त्री, पार्टीका अध्यक्ष हाम्रा रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह, स्वास्थ्य मन्त्री सम्पूर्णलाई म यो आह्वान गर्छु, छिटै उहाँलाई एक्सन लिनु पर्यो। अब त्यसरी कहिले पनि बाटोमा डेलिभरी हुन नपरोस्, कोही गरिबले पनि उपचार नपाएर मर्नु र बाटोमा जानु पर्ने छैन। सरकार, यो तपाईँको कान खोलेर सुन्नु सुन्नुहुन्छ, तर यो हस्पिटलमा छिट्टै यो हुन पर्यो भन्न चाहन्छु म मेरो तर्फबाट।
0: हस् हस्, हजुरको यो विचारको लागि धेरै धेरै धन्यवाद है।
1: हजुरलाई पनि धन्यवाद, शुभ दिनको कामना गर्दै। परिवर्तन सम्भव छ, शब्दमा शक्ति छ, आवाजमा परिवर्तन आउँछ, तर हामी लागि पर्नु पर्छ भन्दै बिदा हुन्छु जनार्दन सर, नमस्कार।
0: हस् हस्, धेरै धेरै धन्यवाद। दीपिका थापा हुनुहुन्थ्यो, कलङ्कीबाट फोन गर्नुभएको थियो उहाँले, कुलेश्वरबाट है। पक्कै पनि धन्यवाद उहाँलाई फोनको लागि। पक्कै पनि कोही मित्र हुनुहुन्छ अर्को लाइनमा। नमस्ते।
2: नमस्कार सर।
0: नमस्कार हजुर, कहाँदेखि कसको आवाज हजुर?
2: म विराटनगरदेखि इन्दिरा घिमिरे।
0: इन्दिराजी, के छ, आराम हुनुहुन्छ हजुर?
2: ठिकै छु सर।
0: कार्यक्रम सुन्दै हो हजुर?
2: सुन्दैछु।
0: के बाटो सुन्दै हुनुहुन्छ?
2: म नेपाली पात्रोबाट।
0: नेपाली पात्रोबाट सुन्दै हुनुहुन्छ है। अनि चिया पिउनु भयो हजुरले?
2: चिया पिउँदै सुन्दै।
0: ल ठिकै छ। अनि आज विषयवस्तु थाहा छ हजुरलाई?
2: विषयवस्तु चाहिँ अब अहिले दीपिकाले भन्दै हुनुहुन्थ्यो नि,
0: हजुर हजुर,
2: त्यसमा मलाई पनि अलिकति केही थप्न मन लागेको छ।
0: भन्नुहोस् त।
2: म के भन्छु भने नि, अब जसले लिएर जानुभएको थियो उहाँ त आफै बिरामी, त्यो बिरामीले त गएर त्यहाँ गराउने कुरो भएन, पर्स बेथा भनेको त्यो बुझ्नुपर्ने त महिलाले नै बुझ्छन् जो आमा बनिसकेका, होइन? अब उहाँसँग जानुहुने चाहिँ अब कसले लानुभएको थियो? अब उहाँलाई भन्दै होला यति पैसा लाग्छ, उति पैसा लाग्छ, मलाई लाग्छ उहाँहरू तराई मुलुकको त्यहाँ माथि गरिब गरिब त्यही हो, गरिबको चमेली बोलिदिने कोही छैन भन्ने छैन, त्यो चाहिँ गएर उहाँलाई किन यस्तो भयो त, गरिबको लागि पनि हुन्छ, गर्नुपर्छ यस्तो छ भन्ने चाहिँ कडा गरेर बोल्ने त्यहाँ भएनन्। त्यो नभएपछि अलिकति अब त्यो भनेको तराईको पनि भित्री भाग हो कि त्यतातिर भनेको, उहाँहरूले पैसा भन्नुभयो, अब त्यो मान्छेको मतलब अलिकति त्यो मान्छेहरू अलिक त्यस्तै गर्नुहुन्छ कि यो तराई मुलको सबैजना होइन कोही कोही चाहिँ, अनि यो त राम्रो होइन, गरिबले पनि त पाउनु पर्थ्यो, उहाँहरूलाई चाहिँ अब अलिकति बोलिदिने मान्छे हुनु पर्यो, सबैले सेवा सुविधा पाउनु पर्यो, यो चाहिँ धेरै अन्याय परेको भन्न चाहन्छु सर।
0: ल हुन्छ, हजुरको विचारको लागि धन्यवाद भन्दै थिएँ है। फोन कट भइसकेको छ, उहाँले फोन कट भइसकेको छ उहाँको है। पक्कै पनि सुन्दै हुनुहुन्छ परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 कार्यक्रम टिटक सुनिरहनु भएको छ, चिया कफ सुनिरहनु भएको छ है। कोही मित्र हुनुहुन्छ, उहाँलाई पनि लिइहालौँ है। नमस्ते। नमस्कार, कहाँदेखि कसको आवाज हजुर? ए हजुर, बाबुरामजी आराम हुनुहुन्छ? एकदम ठिक छ हजुर। चिया पिउनु भयो? कता हुनुहुन्छ यतिबेर? नयाँ बस्ती भनेको यता बौद्ध नयाँ बस्ती
3: हो।
0: यहाँ बाटो चाहिँ नजिकै हुनु हुँदो रहेछ। कार्यक्रम सुन्दै रेडियोबाटै सुन्दै हुनुहुन्छ, फ्रिक्वेन्सीबाटै ल सुन्दै हुनुहुन्छ, विषयवस्तु पनि सुन्दै हुनुहुन्छ होला होइन? के भन्न चाहनुहुन्छ?
3: अब हिजोका मेयर त्यतिखेर हुँदाखेरि उहाँले गरिबको चमेली बोलिदिने कोही छैन भनेर गीतमा ऱ्याप हान्नुहुन्थ्यो
0: होइन।
3: अब अहिले के, अब खोइ उहाँ त मौन हुनुहुन्छ अहिले, अब बोल्दै गर्दाखेरि जिब्रो नपाएर कुरा गर्नु हुँदैन कि लागेको भनेर मेरो विचार।
0: उहाँले स्टेटस लेख्नुहुन्थ्यो फेसबुकमा, अहिले केही दिन भयो त्यो पनि लेख्न छोड्नु भयो,
3: लेख्न छोड्नु भयो। अनि एआई भन्ने चाहिँ के हो सर? मैले बुझ्न सकिनँ। एआई नि एआई भन्छ, अनि उसले चाहिँ भएको नभएको कुरा राखेर रा, गलत सन्देशहरू जनतालाई दिएर भ्रम पारेर सायद यो सरकार पनि बनेको हो भन्न चाहिँ म चाहन्छु। के सर, जस्तै पुल बनेको छैन अघि बनाइसक्यो भनेर भन्छ के सर, लगाइदिन्छ कि उद्घाटन गर्न दिए मात्रै गएको देखाउँछ कि कस्तो खालको झुट प्रचार गरेको हो भन्न चाहेँ। यो गलत सन्देश नदियोस् एआई भन्नेले पनि होइन।
0: अनि
3: अब यो राम्रै कुरा हो, अब बाटोमा डेलिभरी गरायो भन्ने कुरा राम्रो कुरा हो, किनभने यो देखायो, हामी सबैले थाहा पायौँ र हामीले बोल्न पनि पायौँ। तर बोल्दाखेरि गलतलाई गलत भन्नुपर्छ कि, जस्तै आशिका तामाङले संसद भवनमा लास्टमा सुन्छ कान मेरो हुच्छे भनेर पनि भन्नुभयो, सही कुरो देखायो होइन। जस्तै गेस्टको कुरा छ भन्छ सरकार, तर जनताले बाटोमा भात पकाएर खाइरहेछ भनेर उहाँले त्यो भन्नुभयो, त्यो एउटा राम्रो कुरा गर्नुभयो नि, सन्देश आयो राम्रो। तर यस्तो सन्देशहरू गलत गरेको कुराहरू ल्याइदिनु पर्यो कि एआई भन्नेले पनि, त्यो नभएको कुरा पुल तयार भएको छैन गाडी कुदाएको देखाएर दुनियाँभर गरेर त्यस्तो खालको झुट प्रचार गर्दाखेरि चाहिँ जनता भ्रममा हुन्छ नि कि, र नेपाल देश पनि बन्न सक्दैन। देश बनाउने हो भने जस्तै मैले अहिले भने आशिका तामाङको कुरा गरेँ र हाम्रो प्रधानमन्त्रीज्यूको कुरा गरेँ, उहाँले एक्लै हिँडेर कहिले पनि सक्नुहुन्न कि, किनभने पुरानो मान्छेहरूलाई लात हानेको हाने गर्न चाहिँ उहाँले सक्नुहुन्न। मलाई अलिकति राम्रो लागेन कि, उहाँले प्रचण्डको कुरा गर्छु म, प्रचण्डले भन्नु कसैको अनुहार नहेरी हिँड्नुहुन्छ भनेर भन्नुभयो, गुनासो गर्नुभयो, सरकारले त लिनुपर्छ होला नि त, किनभने बाबुआमालाई को कुरा नमानिकन हिँड्ने छोरा फेरि काम लाग्छ,
0: कहिले
3: काम लाग्छ, ट्यापे हुन्छ नि होइन त, जे पनि हुनसक्छ, राम्रो मान्छे पनि हुनसक्छ नराम्रो मान्छे पनि हुनसक्छ, तर बुढापाकाको कुरा नसुने कसको कुरा सुन्नुहुन्छ उहाँले, उहाँले गरेको अनुभवहरू पनि बटुल्नुपर्छ होला नि। अनि फेरि के चाहिँ लाग्यो भने बालनज्यूले प्रधानमन्त्रीज्यू चाहिँ हिँड्दाखेरि उहाँको प्रचण्ड बसेको ठाउँमा हेर्दै हिँड्नुभयो, तर प्रचण्डले अर्कोतिर हेऱ्यो भनेर लगाएको थियो नि त,
0: त्यो
3: मैले हेरिरहेको छु, अर्कोतिर उहाँ सायद गफ गरिरहनु भएको थियो कि उहाँले अब सधैँ केही गर्नुहुन्छ, उहाँको बानी के हो, उहाँलाई के हेरिरहनु भनेर बा त्यसो गर्नुभयो कि, अब यस्तो कुरो अलिकति विखण्डन खालको कुराहरू र विभागमा ल्याउने कुराहरू नगरेदेखि राम्रो हुन्थ्यो। र अब त्यो मैले भनिसकेँ, गाई त बाँध्यो ढुङ्ग्रोमा मै छैन, गरिबको चमेली बोलिदिने कोही छैन भनेर उहाँले त्यत्रो कुरा गर्ने, अनि अहिले कहाँ लुक्नुभयो, उहाँ कहाँ लुक्नुभयो, उहाँको मन्त्रीहरू कहाँ चुक्नुभयो, अब यहाँ उद्योग मन्त्रीले राजीनामा गर्नुभयो, अर्को मन्त्री ल्याउनु भएको छ, अनि आशिका तामाले भन्छ मन्त्रीको लाइन चाहिँ लाग्छ ग्यासले पाउँदैन भन्नुभएको थियो नि त,
0: यस्तै हो भने ग्यासको भन्दा मन्त्रीको चाहिँ बढी लाइन लाग्छ भन्दै
3: हो सर। अब उहाँले सही सही कुरो भयो, जब पहिला पहिलाकोले नराम्रो कुरा गरे पनि आफ्नो नेताले गरे भने ड्याम कार्ड ड्याम हिर्काउँथ्यो टेबल र यो गतिमा आयो, अस्ति अस्ति उहाँहरूले पनि ड्याम कार्ड ड्याम टेबल हिर्काउनुहुन्थ्यो गलत कुरो गरे पनि होइन, जस्तै अब प्रधानमन्त्रीले सिमाना भारतले पनि हामीले पनि नेपालले पनि मिचेको छ होला छ भनेर भन्नुभयो, ड्याम कार्ड ड्याम ठोक्या थियो नि, अनि अहिले आशिका तामाङले चाहिँ वास्तविक काम गर्नुभयो, यो त्यो नराम्रो कुरोको चाहिँ उहाँले विरोध गर्नु सत्तामा भए पनि विरोध गर्नुपर्छ, आफ्नो नेताले गलत भएछ भने अब नयाँ देश बनाउनुको लागि आएको हो भने नयाँ नेता हो भने आफ्नो नेताले गल्ती गरेको छ भने ठोकिहाल्नुपर्छ, किनभने यो हुनु सक्दैन भनेर भन्यो भने मात्रै अनि सुध्रिन्छ देश पनि बन्छ, र हामी बोल्नेले पनि सरकार जोगाउने होइन आफू लागेको छ सरकार जोगाउने होइन, गलत कुरोलाई गलत भन्नुपर्छ र अघि नै उहाँले गीत गाएको जस्तो काम गर्न पर्यो, देश बनाउन आउनुभएको भनेर खोप्नु भएको छ र एआईको उसमा चाहिँ खिचेर भाइरल हुने काम मात्रै गर्ने होइन, पहिलाबाट कुर्सीमा बसेर देश बनाउनेपट्टि मात्रै सोच्नुपर्छ भन्दै हाम्रो गरिबहरूको लागि त्यो बाटोमा डेलिभरी भएको हुनाले हेलिकप्टर पश्चिमतिरको हेलिकप्टर भएको थियो त्यो कहाँ गयो अहिले, हेलिकप्टर त पहिला पुरानोहरूले गर्यो नि त, किनभने गरिबहरूले सुत्केरी त्यही बाटोमा हुन नपरोस् गाउँघरमा मर्न नपरोस् भनेर हेलिकप्टरबाट चार्टर पनि गरेको हो नि त, अनि त्यो हेलिकप्टरले कहाँ लग्यो बेचेर खाए कि के गरे, म त यस्तो ठाडो बोल्ने हो ठाडो कुरा हो त्यस्तो चाहिँ अब त्यहाँको जुन कर्मचारी हुन्छन् अथवा त्यहाँको स्वास्थ्य विभागहरू हुन्छन् तिनीहरू कहाँ लुकेका छन् त्यो हेलिकप्टर मगाएर यो काठमाडौँ ल्याउन सक्दैन थियो भन्न चाहे सर आजलाई, यति नै धेरै लामो भयो, माफ गर्नुहोला, नमस्कार।
0: हस् हस् धेरै धेरै धन्यवाद, बाबुरामजीले फोन गर्नुभएको थियो नयाँ बस्तीबाट, उहाँलाई विशेष विशेष धन्यवाद छ, आफ्नो कुराहरू उहाँले पनि राखेर सुटिसक्नु भएको छ, तपाईँले पनि फोन गर्न सक्नुहुन्छ, तपाईँलाई पनि केही कुरा गर्न मन छ केही राख्न मन छ भने हामीलाई फोन गर्नुहोला। रेडियो काठमाडौँ 92.1 कार्यक्रम टिटक चियाको सुन्दै हुनुहुन्छ, हामी तपाईँकै साथमा रहिरहेका छौँ है, हामी फेसबुक लाइभमा पनि छौँ, फेसबुक लाइभमा पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ, तपाईँले साथीहरू पनि सम्झन सक्नुहुन्छ, विशेष तपाईँको साथीको केही विशेष दिन छन् भने साथीहरूलाई आफ्नो सन्देशहरू छोड्न सक्नुहुन्छ। यति बेर अञ्जन मिना सेनजीले गुड मर्निङ भनेर कमेन्ट गर्नुभएको छ, उहाँलाई धन्यवाद। धर्मराजजीको कमेन्ट देख्दैछु, नमस्ते शुभ दिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु, आज यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउनु हुने भोजपुरका दाजु अर्जुन ढकाल र सुनसरीका साथी डम्बर माझीलाई धेरै धेरै शुभकामना, साथै मिठो दिनको कामना मिठो सम्झना भन्नुभएको छ है, उहाँलाई धन्यवाद। धर्मराजजीलाई कमेन्टको लागि राई राई राई हुनुहुन्छ, उहाँले गुड मर्निङ भन्नुभएको छ, उहाँलाई धन्यवाद। टोपेन्द्र गुरुङजीले हेलो भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद कमेन्टको लागि। मिलन घायल मुटुजीले दिवेर गुड मर्निङ सर, एब गुड डे टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भनेर कमेन्ट गर्नुभएको छ है, उहाँलाई पनि विशेष धन्यवाद। कल्पना तामाङजीले दिवेर गुड मर्निङ भन्नुभएको छ, अनि रोमन मुक्तान तामाङ मिस यु ह्याव अ गुड डे भनेर कमेन्ट गर्नुभएको छ। गोपाल तिरुवाजीले गुड मर्निङ दाजु, म कालीकोटबाट सम्पूर्ण साथीलाई सम्झन्छु, मिस यु अल भन्नुभएको छ, उहाँलाई धन्यवाद। मनको साथी जीवन कार्कीजीले हजुर गुड मर्निङ पोखरेली नमस्कार, आराम हुनुहुन्छ, म कार्यक्रम पोखराबाट सुन्दैछु, मनको साथी रेडियो परिवारलाई शुभ दिन रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, कार्यक्रम एकदमै राम्रो लाग्छ, शुभ दिन भनेर उहाँले कमेन्ट गर्नुभएको छ, उहाँलाई विशेष विशेष धन्यवाद। राजकालीकोटे हुनुहुन्छ, उहाँले गुड मर्निङ, म झापाली हिरो राजकालीकोटे बिर्तामोड झापा अहिले युएबाट कार्यक्रम सुन्दैछु, सम्पूर्ण साथीहरूलाई नाइस डे भन्नुभएको छ है। राजन खड्काजीले गुड मर्निङ भन्नुभएको छ, सुजन महर्जनजीले पनि यति बेर हेलो नमस्ते टी खानुभयो भन्नुभएको छ है, चिया हुँदैछ सुजनजी। बिमला भुजेलजीले कमेन्ट गर्नुभएको छ, गुड मर्निङ परिवर्तन सम्भव छ, इट्स मी बिमला भुजेल फ्रम काठमाडौँ, मिस यु अल फ्रेन्ड्स भनेर कमेन्ट गर्नुभएको छ, उहाँलाई विशेष विशेष धन्यवाद। पक्कै पनि तपाईँको कमेन्टहरू फेसबुकमा आएका कमेन्टहरू मैले लिइसकेँ है, तपाईँ हेर्दै हुनुहुन्छ भने सेयर पनि गरिदिनु होला, साथीहरूसम्म कार्यक्रम पुर्याइदिनु होला। कार्यक्रम टिकटकमा विभिन्न जानकारीहरूको साथमा रहन्छौँ, तपाईँको फोन पनि लिइरहेका छौँ, फोन गर्नको लागि नम्बर पनि खुल्ला नै छ, 01-45-91-300 र 400, तपाईँले दुईवटा नम्बरमा फोन प्रयास गर्न सक्नुहुन्छ है। पक्कै पनि विषयवस्तुमा रहेर कुरा राख्न सक्नुहुन्छ है, जुन राजविराज घटना, एउटा महिलाले फुटपाथमै बच्चा जन्माइन् भन्ने घटना थियो है, त्यसमा चाहिँ 5 सदस्यीय टोली राजविराजमा भनेर पनि आएको छ र ड्युटीमा रहेका कर्मचारी हटाइए भनेर पनि समाचार चाहिँ आएको छ। यो थोरै जानकारी दिए यो विषयमा। राजविराजको सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर सडक पेटीमा एक महिलाले शिशु जन्माएको घटनामा ड्युटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर सरकारले छानबिन सुरु गरेको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनालाई सरकारले गम्भीरतापूर्वक हेरेको बताउनु भएको छ। उहाँले घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाइएको र उनीहरूमाथि छानबिन भएको पनि संसदलाई जानकारी दिनुभएको थियो। 5 सदस्यीय टोली राजविराजमा भनेर पनि आएको छ है। मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली राजविराज पुगिसकेको छ। टोलीमा स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डाक्टर पवनजङ रायबाजी पनि सहभागी हुनुहुन्छ। घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समेत छुट्टै छानबिन समिति गठन भइसकेको पनि मन्त्री मेहताले जानकारी दिनुभएको छ। कोही मित्र हुनुहुन्छ 0145-91-400 उहाँलाई लिन्छु है। नमस्ते
4: हजुर। नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि कसको आवाज हजुर?
4: म मुरारी कोइराला चितवनबाट।
0: चितवनबाट
4: हजुर।
0: के भन्नुभयो नाम?
4: मुरारी कोइराला। मुरारी
0: मुरारी
4: मुरारी मुरारी कोइराला चितवन भरतपुर 21 बाट।
0: के छ मुरारीजी?
4: ठिकै छ हजुर।
0: कार्यक्रम
4: हजुरहरूको के छ खबर?
0: एकदम ठिक छ हजुर। कार्यक्रम के बाटो सुन्दै हुनुहुन्छ यति बेर?
4: कार्यक्रम त कहिले काहीँ अनलाइनबाट सुन्छु, अहिले यति हेरेर सुनेको छैन। अब कार्यक्रम आयो भनेर हाने हो क्या रे, हान्दा हान्दा
0: ए हजुर
4: 15 मिनट बित्यो।
0: ए हो र, फोन त लाग्यो नि। पहिलोपटक हो र हजुरको फोन?
4: होइन, अलि अस्ति नै एकचोटि लागेको थियो, मैले यसो एउटा दुई कविता भनेको थिएँ।
0: ए हजुर, बिहानको कार्यक्रममा पनि गर्नुभएको थियो?
4: आज नै कविताहरू भन्न पाइन्छ कि एउटा दुईवटा सुनाउनु पाइन्छ कि भनेर फोन हानेको।
0: ल ठिकै छ, हौ हुन्छ, कविता भन्नु पनि पाइन्छ तर एउटा विषयवस्तुमा रहेर कुरा गरिरहेका छौँ है।
4: हजुर,
0: विषयवस्तुमा कुरा राख्न पनि सक्नुहुन्छ तपाईँले?
4: हुन्छ, ल विषयवस्तु भन्नुहोस्।
0: विषयवस्तु चाहिँ जुन हजुरलाई थाहा छ कि छैन, जुन सप्तरीमा एउटा महिलाले चाहिँ अस्पतालको गेट बाहिर चाहिँ फुटपाथमै बच्चा जन्माइन् भन्ने एउटा कुरा आएको छ, थाहा छ हजुरलाई?
4: त्यो त अब रेडियोले भनिराखेको छ नि, अब सदनमा नि कुरो उठ्या।
0: हजुर हजुर, अब यो हस्पिटलले चाहिँ कति पैसा नभएर लगभग 2500 रुपियाँ नभएर हस्पिटलले बाहिर जानुस् भनेको र बाहिरै बच्चा जन्माएको भन्ने पनि कुरा आएको छ, यो विषयमा के भन्न चाहनुहुन्छ?
4: त्यो विषयमा अब त्यो महिलाले अस्पताल गइछन्, गएपछि अब त्यहाँ टिकट के हो बुकिङ पैसा जम्मा पार्नुपर्ने त्यो 3500 उनीसँग 2500 मात्रै रहेछ। 2500 हुँदैन, 3500 चाहिन्छ भन्ने कुरो गरेछन् र अनि अब त्यो भर्ना भइसकेका मान्छे हो कि भर्ना नहुँदै हो, बाहिर अब आफै गएन कि निकालिदियो कि के भयो, अनि त्यसको छानबिन हुँदैछ भन्ने सुनेको छु। छानबिन राम्रोसँग हुनु पर्यो। अब फेरि नेपाल सरकारले भनेको छ कि गर्भवतीदेखि लिएर सुत्केरी नौमकिन्जेलसम्म सबै सरकारले खर्च बेहोर्ने भनिराखेको छ। फेरि त्यो 3500 के को लाग्यो, त्यो पनि कुरो राम्रोसँग चाहिँ छान पहिचान गरेर कोही दोषी छ भने दोषीलाई कारवाही गर्नु पर्यो भन्न चाहन्छु म त।
0: ल हुन्छ, हजुरको विचारको लागि धेरै धेरै धन्यवाद है हजुर।
4: हवस् धन्यवाद।
0: अनि के कविता पनि भन्ने भन्नुभएको थियो कि के हो?
4: यसो एउटा दुईवटा कविता सुनाउनु पर्यो, साथीहरू सम्झिनु पर्यो।
0: हुन्छ हुन्छ।
4: जन्मस्थल मेरो हो लमजुङ जिल्ला नेपाल देश हो नि, कोइराला थरको जब्राण भई म कोइराला फाँच्याइमुनि, पूर्व पर्छ लमजुङदेखि त गोर्खा दार्जिलिङ काठमाडौँ अनि पश्चिम कास्की पर्वत र म्याग्दी बाग्लुङ जिल्ला पनि, उत्तर हिमालय पर्वत नजिकै मनाङ स्थान छ नि, दक्षिण तनहु र चितौन जिल्ला नहल्प राशि पनि यही बिचमा जन्म भएको मेरो हो दुर्डाँडाको फेदीमा रुस्यानी गाउँपालिक परने कोइरा लटो फाटोमा इष्टमित्र कुल कुटुम्बहरू सब चितौनतिरै छन् धेर पिताजी खिमुनाथको सुपुत्र भई जन्मेको मलौ हेर हालै चिताउन भरतपुरमा रहेछु हालै चिताउन भरतपुरमा रहेछु जानी नजानी अहिले कविता गया छु। हस् त यति है।
0: हस् हस् हजुरको यो कविताको लागि पनि धन्यवाद है हजुर।
4: हस् धन्यवाद हजुरलाई।
0: साथीहरू सम्झाउनुहुन्छ?
4: साथीहरू यसो दुई चारजना यसो सम्झिहालौँ न।
0: हुन्छ हुन्छ।
4: सबभन्दा एफएम परिवार हजुरहरूलाई एउटा मिठो मिठो सम्झना
0: चाहन्छु
4: अनि त्यसपछि मेरो साथीहरू अरुण नजी खत्री हुनुहुन्छ बुढा नीलकण्ठतिर उहाँलाई पनि मिठो सम्झना राख्छु अनि आशिष नायन बस्नेत हुनुहुन्छ काठमाडौँ उता धारातिर उहाँलाई पनि मिठो सम्झना अनि भक्तपुरतिर हुनुहुन्छ मेरो प्यारो भाइ श्रीराम दाहाल उहाँलाई पनि मिठो सम्झन लगायत धेरै साथीहरू हुनुहुन्छ अहिले सबैको नाम लिन सकिनँ सबै साथीहरू कसैलाई पनि बिर्से होइन भन्दै अहिले छुट्टिन्छ। हस् नमस्कार।
0: हस् हस् धन्यवाद धेरै धेरै धन्यवाद। मुरहरीजी हुनुहुन्थ्यो चितवनबाट फोन गर्नुभएको थियो विशेष विशेष धन्यवाद उहाँलाई। उहाँले पनि आफ्नो विचार पनि राख्नुभयो कविता पनि एउटा भनेर जानुभएको छ है धन्यवाद छ। कोही हुनुहुन्छ सायद आजको लागि अन्तिम मित्र हुनुहुन्छ। नमस्ते। नमस्ते हजुर। को आउनुभएको थियो तर बोल्नु भएन सानो आवाज चाहिँ आएको थियो तर को आउनुभयो है पक्कै पनि अब फोन गरेर आफ्नो विचार नराख्ने भएपछि तपाईँले फोन नगर्न सक्नुहुन्छ है आफ्नो विचार राख्ने कुराकानी गर्ने भए चाहिँ मात्रै फोन गर्नुहोला है को साथी हुनुहुन्थ्यो अब फोन गरेर फोन कट गर्ने भए चाहिँ नआउनु होला भन्न चाहे कोही हुनुहुन्छ फेरि पनि। नमस्ते।
5: नमस्ते सर। नमस्ते।
0: नमस्कार हजुर। नमस्कार कहाँदेखि कसको आवाज हजुर?
5: हरिबोलजी
0: है हरिबोलजी आराम हुनुहुन्छ?
5: एकदम आराम छ हजुरले कस्तो छ हजुर?
0: एकदम आराम छ हजुर। चिया पिउनु भयो?
5: पिसके।
0: ल हुन्छ अन्तिममा हुनुहुन्छ होइन हामी अन्तिममै छौँ कार्यक्रमको के भन्न चाहनुहुन्छ?
5: आज कुनै विषयवस्तु त छैन है।
0: हजुरले सुन्नु भएको छ कार्यक्रम?
5: भर्खर अन गरेको।
0: विषयवस्तु चाहिँ अब हजुरले आफ्नै विषयवस्तु छन् भने राख्नु होला होइन
5: हजुर।
0: अब छैनन् भने जुन आज हामीले चाहिँ यो जुन सप्तरीमा राजविराजमा हस्पिटल बाहिर एउटा महिलाले फुटपाथमै बच्चा जन्माइन् भन्ने कुरो सुनिरहनु भएको छ नि हस्पिटलकै गेटमा हस्पिटलभित्र गइसकेपछि हस्पिटलले चाहिँ बाहिर जानुस् यति पैसा पुगेन तपाईँको भनेर चाहिँ जुन एउटा कुरा आइरहेको छ त्यो भएपछि चाहिँ फुटपाथमा बच्चा जन्माइन् भन्ने कुरा छ यो विषयमा के भन्न चाहनुहुन्छ केही छन्?
5: वास्तवमा यो संविधान विपरीत हो। संविधानमा प्रजनन स्वास्थ्य चाहिँ ग्यारेन्टी गरिएको छ त्यो हक हुनेछ भनिएको छ र त्यो संविधान त्यो हस्पिटलले नै मान्नै पर्ने हो। हस्पिटल प्रशासनको क्रूरता अमानवीयताको परिणाम भन्न चाहन्छु त्यो कुरालाई लिएर र अर्को कुरा राष्ट्रिय स्वतन्त्र पार्टीमा वार्ड स्वतन्त्रता छ ओलीको शासनकालमा ओलीको कुनै विरोध गर्नु हुँदैन थियो सरकारको तर अहिले प्रजातान्त्रिक मुलुक भएको हुनाले रवि लामिछाने बालन शाहज्यूले आफ्नै सांसदले पनि वाक् स्वतन्त्रताको प्रयोग गरेर सरकारको विरोध गर्दाखेरि पनि उहाँहरूलाई दिनुभएको छ यस्तै हुनुपर्छ र अन्तमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर दुईमा भएको विकृति त्यहाँ केदार नेपाल भन्ने हुनुहुन्छ उहाँको शङ्कास्पद छवि भएको हुनाले मैले मेयर साहबले एउटा रिपोर्ट सुझाव पनि दिएको थिएँ यो वडा नम्बर एकदेखि पाँचसम्म परस्परमा चाहिँ सेटै चेन्ज गर्ने पाँचकोलाई दुईमा दुईकोलाई तिनमा अथवा यस्तो गरेपछि चाहिँ शुद्धिकरण हुन्छ कि भनेर 79 सालमै मैले सुझाव दिएको थिएँ त्यसको कार्यान्वयन आंशिक रूपमा मात्र भएको छ र त्यसले चाहिँ यथार्थ रूपमा एप्लाई गर्नुको लागि अनुरोध गर्न चाहन्छु सर म।
0: हस् हस् यति हो हजुरको कुरा
5: हजुर
0: हुन्छ यति बेर सम्झनु होला
5: हजुर। सर्वप्रथम हजुरलाई टेक्निसियन मित्रलाई दीपिका थापा ओम कार्की विकास लामी छाने, घायल साक्य, बालकुमार लामा, दीपिका थापा, सुन्दर परियार, बाबुराम भट्टराई, गोविन्द निरौला लगायत सबैले सम्झन चाहन्छु हजुर।
0: हस् छुट्टिन्छौँ है हजुर।
5: हस्
0: हस् धेरै धेरै धन्यवाद। हरिबोलजी हुनुहुन्थ्यो सुन्दरी जलबाट, उहाँलाई धन्यवाद फोनको लागि, आजको लागि। अन्तिम मित्र हुनुहुन्थ्यो उहाँ, अब तपाईँको फोन लिन सक्दैनौँ हामी है, फोन गर्दै हुनुहुन्छ भने अब आज लिन सक्दैनौँ, भोलि तपाईँको फोन लिनेछौँ है भन्दै केही मौसम सम्बन्धी जानकारी दिन्छु है। आज मौसम सम्बन्धी जानकारी दिएको छैन मैले कार्यक्रममा, अब दिन्छु। कार्यक्रमको अन्तिममा आइसकेका छौँ है। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। तपाईँलाई दिउँसोको मौसम र रातिको मौसम दुवै जानकारी दिइसकेँ है। अब कार्यक्रमबाट बिदा माग्नुपर्छ। यतिन्जेल सुनेर साथ दिनुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। जति पनि साथीहरूले फोन गर्नुभयो, फोन गर्ने साथीलाई धन्यवाद। आफ्नो विचार राख्नुभयो, विचार राख्ने साथीलाई धन्यवाद। फोन प्रयास गर्नुभयो तपाईँलाई पनि धन्यवाद। फेसबुक लाइभमा जति पनि साथीहरूले हेर्नुभयो, कमेन्ट गर्नुभयो, सेयर गर्नुभयो, तपाईँ सम्पूर्ण साथीहरूलाई पनि विशेष विशेष धन्यवाद भन्न चाहन्छु। भन्दै भन्दै कार्यक्रमको अन्तिममा निकै नै मिठो गीत छोड्दै छोड्दै आजको कार्यक्रम टिटकबाट म जनार्दन नेपाल पनि बिदा हुन चाहन्छु। तपाईँको आजको दिन एकदमै शुभ बितोस्। हवस् त, नमस्ते। परिवर्तन सम्भव छ।

0: to 92.1 studio time
1: 8 AM
2: powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिएको केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
1: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
5: एक्सट्रिम एनर्जी ड्रिंक

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मनजित्न सफल श्रेष्ठ टेलरिङ।

0: संसार छोडेपछि यस्तै परिवारको जोडी भएर बस्ने है।
1: Om Hospital and Research Center, brand to be associated with. Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break. प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
1: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ।
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225। ओम हस्पिटल, वी केयर फर यु।
3: 92.1 एट द स्पीड अफ लाइफ।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
7: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
8: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
7: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
8: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
7: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
6: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
7: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
6: BDS मोबाइल हब, KL टावर, चावहिल।
9: रंग बहार, रंग बहार।
10: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
9: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
9: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्सले।

0: Böyle konuya
1: Extreme Energy Drink.
2: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै

0: हुने जे खाए पनि मुखमा थुकै नआउने के घाँटी त्यसै टाइट हुने होइन अनि एकैछिन पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन
0: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो
0: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ
0: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पूर्ण पाएँ
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
0: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन यो एकदम सत्य हो
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो
0: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गर्यो 8-9 लाख खर्च गर्यो काठमाडौँ आएर खर्च गर्यो पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो
0: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ
0: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जचायो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सन्चो बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले नि
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस् आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ मोबाइल 98512 40 934

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिंग.
2: Oh yeah. This one's a love song and I feel like a teenager all over again for you girl. Come on. Introducing Sasi Praveen Darshana DJ Sagun Productions.

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: Samay badaliyo, pusta feriyo, tara saath, saath ustai cha.

0: जनता केबल पाँच दशक देखि
1: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
2: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
3: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
2: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
3: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
2: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
1: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809956509 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
2: हाम्रो प्रतिबद्धता, सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
1: BDS मोबाइल हब, KL टावर, चावहिल।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्परमा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
7: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्।
8: किन राजेश जी?
7: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: शिक्षाको भर।
1: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिलसम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायतासम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
2: बीमा गरौँ, सुनिश्चित रहौँ।

0: पाई सुने हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toile pani je Extreme Energy Drink.
1: Hi, you're looking dazzling today.
2: Oh, thank you. You're also looking gorgeous.
1: Kaswani, seasonal tailoring ko kamalo ke.
2: Oh, same pants.
1: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
3: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
1: Seasonal Tailor, our Naksal Bhadwatini Mapani.
4: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
5: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु, जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
4: यति मात्र हो र आँखाको पर्दा, नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा, नेत्र रोग जस्तै आँखा टेढो हुने, अल्छी आँखा, दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
6: याद राख्नुहोस्, तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय कुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-013-58-576।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
2: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बागबजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
3: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, Bhitra Pasne Bittikai Devrepatti.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-10-015-79. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chavo Hill.
6: Pauju, namaste. Aina kati ramro gahana ho.
7: Didi, namaste. Aha, kati ramro gahana.
8: Ye hajur, namaste. Gahana ta sarai ramro lagaunu bhayecha ta.
6: Haina, timilai matra namaste garchan ta sabai jana.
9: Yo sab namaste jewelers Maharajganj Chakrapath ma banayeko gahana ko kamal ho ke. Bujhnu bhayo ta.
10: 24 क्यारेट का शुद्ध सुन का आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
11: महाराजगंज चोकबाट देब्रेपट्टी दोस्रो घर बाँसबारी जाने बाटो फोन नम्बर 43 79 349 र 98 510 78 286
12: From the pioneers of fiber home internet and IPTV technology in Nepal for the first time in Nepal XGS FiberTech enabled Multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
13: के तपाई कामको खोजीमा हुनुहुन्छ? या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आम्दानी गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ हाम्रा सुविधाहरू वर्षको 2 पटक बोनसको व्यवस्था भएको कर्मचारी बिमाको सुविधा भएको दैनिक खाजाको व्यवस्था भएको बिना ब्याज सापत्ती सुविधा निशुल्क तालिमको सुविधा महिनामा 20,000-50,000 कमाउन सकिने योग्यता सामान्य लेखपत विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी सम्पर्क नम्बर 97-68-91-49-67 र 0-14-1900-1177 हजुर सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्
14: ध्वनि धर्मले आकाशको आवाज आवाजमै अन्तरिक्षको ओमकार सुनिन्छ हामी धेरै समय विश्व मात्रै बोलेर बिताउँछौ अब आकाश सुन्नु छ आकाशवाणीको अर्थ खोज्नु छ विश्वभन्दा माथिको शब्द रेडियोमा सुन्नु छ रेडियो चित्र भन्दा परका विचित्र वाक्यमा बोल्छ
0: Radio Kathmandu 92.1 Studio Time
15: 9 AM
16: Powered by
17: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
18: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
15: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
16: निजी क्षेत्रको अग्रणी अस्पताल
15: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ।

0: Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor Ma, Bhitra Pasne Bittike, Devre Patti.
5: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone Number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
6: Hamro Pratibaddhata, Sasto Mulya, Gunastariya ra Imandarita.
5: BDS मोबाइल हब KL टावर चावहिल
8: रंग बहार
9: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
8: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
8: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बिएससी आइटी, बिएचएम, बिबिए, बिबिए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पिएचडी तहसम्मको अध्ययन पुरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
7: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
10: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवनभरको।
12: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्त। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलका मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
13: Hi, you're looking dazzling today.
14: Oh, thank you. You're also looking gorgeous.
13: Kaswani, seasonal tailoring ko kamal ho ke?
14: Oh, same pants.
13: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
15: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
13: Seasonal Tailor, our Naksal Padwati Nimapani.
16: Radio Kathmandu, Rock Hour.
17: Let's go. This is your radio, your station.
16: Not only rock, stay tuning on Extreme Rock.

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौ, सुनिश्चित रहौ।
2: दैनिक रु 197 मा रु 50,00,000 को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
4: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
4: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रे पट्टि।
3: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809106015, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
4: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
3: BDS Mobile Hub, KL Tower, Chavo Hill.
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
8: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेंस।

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक
1: शिखरको अटो प्लस बीमा बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हॉटलाइन नंबर 16 6 14 44 41।

अब सुविशुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।
5: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिभ यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
6: आयोडिन युक्त नुन खाओ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाओ।
7: सधैँ दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौँ।
6: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
7: गलगाँड नियन्त्रण गर्न,
6: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
7: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
6: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
7: र बाल मृत्यु दर घटाउन।
6: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
8: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।
9: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाय नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिका

0: रेडियो काठमाडौँ 92.1
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, Bhitra Pasne Bittikai Devrepatti.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone Number 9809-56509 ra 9809-10-015-79. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chavo Hill.
6: Rang Bahar, Rang Bahar.
7: Barger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
6: Barger Pinstake, Harranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
7: Sathi, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat 350 vanda badi akarshak upahar haru pani. Ghar rangao, khushi badao. Upahar Jitne avasar pao.
6: Barger Pins.
8: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ सम्झनुहोस् सोफा हब काठमाडौँ गिभ यो अफिस एन्ड होम द स्टाइल यु वान्ट सोफा हबका शाखाहरू काठमाडौँ पोखरा बिर्तामोड चितवन नेपालगञ्ज धनगढी बुटवल र हेटौडा मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ सम्पर्क 9851152589

कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक. समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ.

0: जनता केबल पाँच दशक देखि
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
2: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवनभरको
4: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा
5: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
4: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
6: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चीपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-13-58-576
7: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कौशली एस कुमार दङ्गाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली
8: फुल्ले बस्दा ए जुनेली छाडेसी छर्ना सुरु भयो आँखाले बात गर्न
7: सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली एस कुमार दङ्गाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाज

स्वर सम्राट राजु परियार र मीना नेपालको कर्णप्रिय आवाजमा सर्वप्रिय सर्जक तथा गायक विष्णु खत्रीको भाका तथा मीना नेपालको उत्कृष्ट शब्द सृजनामा

मनै शीतल बनाउने कोसेली आयुष्मा कार्की र दिपेन्द्र राजगिरीको भिडियो फिचरमा मिना नेपाल युट्युब च्यानलबाट बजारमा आइसक्यो। सबैले हेर्नुहोला, लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीज 2083 पावन अवसरमा प्रतिभाशाली कलाकार शमशेर पुनको तीज कोसेली मन पर्ने मान्छे शमशेरपुनको उत्कृष्ट लय र शब्दभित्र शमशेरपुन शान्तिश्री परियारको सुमधुर आवाजमा प्रकाश भट्टको निर्देशनमा सुरेश कोहली गीता ढुङ्गानाको अभिनयभित्र शमशेरपुन युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा उपलब्ध छ। युट्युब सब्सक्राइबको लागि

0: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
1: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नुहोस्। हटलाइन नम्बर 16 6 14 44 41।

0: रेडियो काठमाडौँ 92.1 द्वारा उत्पादित लोकप्रिय कार्यक्रम इन्द्रेणी
1: सरोज लामिछानेको साथमा
0: रेडियो काठमाडौँ नेटवर्कबाट देशैभरि।

परिवर्तन सम्भव छ। नमस्कार, शुभ बिहानी। कार्यक्रम इन्द्रणीको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण लोकपारकी मनहरूमा हृदय खोलेर स्वागत गर्दछु म कार्यक्रम प्रस्तुता सरोज लामिछाने। नेपाली कला संस्कृति भाषा साहित्यसँग समर्पित यो कार्यक्रम साताको सातै दिन तपाईँहरूको घर गाउँ बस्ती आँगनीमा गुन्जिने गर्दछ। आइतबारदेखि शुक्रबारसम्म सहकर्मी आदरणीय चन्द्रमणि गौतम दाईको साथमा हेर्न र सुन्न सक्नुहुन्छ। हरेक शनिबार बिहान 10 बजेपछि म कार्यक्रम इन्द्रणी लिएर उपस्थित हुने गर्छु काठमाडौँबाट। प्रविधि कक्षमा साथ दिँदै गर्दा जनार्दन नेपाल, देशका विभिन्न रेडियोबाट प्रत्यक्ष रूपमा साथ दिइरहनुभएका धेरैजना प्राविधिक मित्र हुनुहुन्छ। सबैलाई मन र हृदयदेखि सलाम र सम्मान टक्राउन चाहन्छु। हामीलाई यो बेला स्वदेश विदेशमा सामाजिक सञ्जाल फेसबुक पेज मार्फत विश्वभर हेरिरहनु भएको छ। यो कार्यक्रमलाई एकपटक सेयर गर्नुहोला। तपाईँका क्रिया प्रतिक्रियाहरू जस्ताको तस्तै हामी वाचन गर्नेछौँ, पढ्नेछौँ। तर सल्लाह, सुझाव, प्रतिक्रिया, तपाईँको चासो, गुनासो, सुझाव जे जस्तो भए पनि कमेन्टमा लेख्नुभयो भने हामी पढ्दै जानेछौँ। सामान्यतया हामी गीत सङ्गीतसँग फोकस हौँ, सामान्यतया हाम्रो दैनिकीसँग फोकस हौँ, सामान्यतया हाम्रो जीवनसँग फोकस हौँ, सामान्यतया हामी गीत सङ्गीतका विकृति विसङ्गतिको बारेमा फोकस हौँ।

थप सफलतामा पुर्याउनका लागि मद्दत गर्दछ। सम्पूर्ण आमा बुवाहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, हामी नेपालीहरूको घर आँगनीमा तीज आइसकेको छ। धेरै छोरीचेलीहरू लगभग अब आफ्नो सङ्घ संस्थाको तर्फबाट पारिवारिक जमघट गरेर तीज मनाउने, दर खाने जस्ता क्रियाकलापहरू गर्दै आइरहनु भएको छ। पूर्व परारको जस्तो यो पटक तीजको रौनकता अलि छिटो भएन, किनभने देश विषम परिस्थितिबाट गुज्रिँदै गर्दा धेरैले शोक मनाउनु पर्यो, धेरैजना पीडामा हुनु पर्यो। त्यो पीडालाई बिर्सनलाई, त्यो घाउलाई निको हुनलाई हामीलाई धेरै समय लाग्यो। हामी पुराना पीडाका कुराहरू, हामी दुःखका कुराहरू, यी चिजहरू बिर्सिँदै बिर्सिँदै नयाँ जीवनशैलीसँग फर्किनु नै छ। त्यसैले सबैजना नयाँ जीवनशैलीसँग फर्किएर हामीले सङ्घर्ष गरेर अझ त्यहाँबाट धेरै कुरा सिकेर, हामीले त्यहाँबाट धेरै कुरा ज्ञान हासिल गरेर सचेत सजग रहनु छँदैछ। हामी अब पुरानै शैलीमा फर्किनै पर्छ। एकपटक म सम्झिन्छु, सम्पूर्ण दिदीबहिनी, आमा बुवाहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, जहाँ जहाँ भए पनि हामी तपाईँको कोही होइनौँ, तर केवल एउटा शुभचिन्तक चाहिँ जरुर हौँ। त्यसैले हामी सँगै छौँ, सँगै यात्रा गरौँ। 11 बजीसम्म रहन्छौँ। 45 91 300, 45 91 400 लाइन खुल्ला गरेका छौँ। तपाईँका मन परेका भाका सुन्दै सुनाउँदै अघि बढ्नेछौँ। यो रमाइलो शनिबार, यो सुखद शनिबार तपाईँसँग बिताउनका लागि हामी आएका छौँ भने यहाँहरू सबैजना तपाईँ तयार भएर बस्नुभएको छ। हामी कमेन्टहरू पनि पढ्दै जाउँला, तपाईँसँग कुराकानी पनि गर्दै जाउँला। तर यो कार्यक्रमको ढोका उगार्दैछु विष्णु माझीले पछिल्लो समय बजारमा ल्याउनु भएको घरबार बलको गीत, यही गीत तपाईँहरूलाई सुनाउँछौँ।

0: यस्तै छ हामी घरबार विष्णु माझीको स्वरमा सुन्दरमणि अधिकारीको शब्द र भाका सिर्जनामा सपना म्युजिक प्राली मार्फत बजारमा आएको पछिल्लो समयको नयाँ गीत तपाईँका लागि प्रस्तुत गर्यौं। पुनः स्वागत गर्दछु कार्यक्रम इन्द्रेणीमा। तपाईँ हामी सँगै यात्रामा छौं। 4591 300 4591 400 हामीले खुला गरेका छौँ। को हुनुहुन्छ लाइनमा, स्वागत गरौँ। नमस्कार।
1: हेलो, नमस्ते। नमस्कार,
0: शुभ नाम। वरुणजी के छ, सन्चै हुनुहुन्छ?
1: ठिकै छ दाइ, राम्रै छ। घाम लागिरह, बालाजी टिप्न जान आँटेको। ठिकै छ, राम्रै छ,
0: राम्रै छ। अहिले कुनबाट सुन्दै हुनुहुन्छ? अरुणबाट। भोजपुर आसपासका क्षेत्रमा सबैजनालाई सम्झना, मिठो माया छ। अब हरितालिका तीज नजिकिँदैछ, शुभकामना पनि राख्न सक्नुहुन्छ?
1: अब विशेष त अब मैले गीत रोजाएको छु, एउटा पूर्वेली गीत रोजाएको छु मैले रोज्दा चाहिँ। विशेष अब यो गीत चाहिँ तपाईँलाई अनि अहिले जो जातिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ उहाँहरूलाई, अनि आज जन्मदिन मनाउनु भने हाम्रो शारदाचन ठकुरी हुनुहुँदो रहेछ उहाँलाई, अनि त्यसै गरी बिमला राई हुनुहुन्छ, उहाँलाई पनि जन्मदिनको शुभकामना। अनि विशेष त मेरो एकदम प्रिय साथी आशिष जैन बस्नेत, हाम्रो कृष्ण तामाङ, अनि सरस्वता पोखरेल, अनि हाम्रो साथीहरू हुन्छ प्रवीण मगर, भाइ निमा शेर्पा, भाइ सुन्ता कुलुङ, सुनु सुनिता, अनि अब सुनु अनि हाम्रो बाली कुमार लामा दाई पनि हुँदै सुन्दै हुन्छ होला, हाम्रो ढकाल धर्मराज, रोमन मोक्तान तामाङ, कुर्बेली आकाश राई, सुमी लिम्बू, अनि कुमाला मुखिया, मुना मुखिया पनि हुनुहुन्छ, अनि चामलिङ निर्मला पनि सुन्दै हुनुहुन्छ, ईश्वरी म्याङ लगायत हाम्रो लभ स्टार सन्तोष
0: सबैलाई
1: सबैलाई
0: हस् हस् धन्यवाद। वरुण चञ्चले यो बेला भोजपुरबाट हामीलाई सुन्दै हुनुहुन्छ, धन्यवाद यहाँलाई। अर्को टेलिफोन लाइन 4591 300 4591 400 जानुभन्दा पहिला प्रेम भण्डारीले, दर्शन नमस्ते, मोरङबाट कार्यक्रम सुन्दैछु। प्रेम भण्डारी, मिठो सम्झना, राज घले मगर, प्रमिला राई, रचना चौहान, विष्ट मगर्नी मगर लगायत सबैलाई सम्झना माया भन्नुभएको छ। टिकाराम सुनवारले, रामेछापको मान्छे काठमाडौँबाट कार्यक्रम मार्फत सबैलाई सम्झिनु भएको छ, धेरै साथीहरूको नाम लेख्नु भएको छ। सोना कन्दवा, कमल श्रेष्ठ, मिडिया प्रेमी निर्मला बनेम, जीवन सुब्बा, भूमिका राई लगायत सबैलाई सम्झनासहित यहाँले हामीलाई कमेन्ट गर्नुभएको छ। राम बुजेलले, गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रम मार्फत सबैलाई सम्झना माया, परिवर्तन सम्भव छ, लाइभ हेर्दैछु बौद्ध तल्लो कुमारी गालबाट, हजुरको कार्यक्रम मनपर्छ, अब बज्ने भाका सबैलाई भन्नुभएको छ। रोमन मुक्तान तामाङले, मिठो सम्झना, अब बज्ने भाका मार्फत सबैलाई सम्झिए भन्नुभएको छ। कविता नेपालीले, गुड मर्निङ, नमस्ते, नाइस भोइस, लाइक योर प्रोग्राम भन्नुभएको छ। घर सिन्धुपाल्चोक मेलम्ची, अहिले चाहिँ म काठमाडौँबाट कार्यक्रम हेर्दै सुन्दैछु, सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। रामजी घिमिरेले, नमस्कार, म पनि सुन्दैछु चितवनबाट, सबैलाई सम्झना मिठो मायाको साथमा बज्ने भाका सुन्न र सुनाउन चाहन्छु भन्दै साथ दिनुभएको छ। अनि दिपु कान्छोले, गुड मर्निङ, नमस्कार, कार्यक्रम सुन्दैछु यता सुदूरपश्चिम डोटीबाट, सबैजनालाई मिठो सम्झना, मिठो माया, कार्यक्रम धेरै राम्रो लाग्छ, म नियमित रूपमा नछुटाइकन सुन्ने गर्छु भनेर साथ दिइरहनु भएको छ। नवीन मगरले, नमस्ते दाई, शुभ बिहानी सबैमा मिठो सम्झना, नाम मेरो नवीन मगर, कार्यक्रम मार्फत सबैलाई सम्झेको छु भन्नुभएको छ। राजेश ढकाल, लोकप्रिय गायक सर्जक आदरणीय राजेश ढकालज्यूले, शुभ बिहानी, शुभ दिन, सबैको दिन शुभ रहोस् भन्दै हामीलाई साथ दिइरहनु भएको छ। यहाँहरूको दिन पनि शुभ रहोस्, सुखद रहोस् यही प्रार्थना गर्छौँ। विजय थापाले, गुड मर्निङ, नमस्कार, कार्यक्रम मार्फत सबैलाई सम्झना भन्नुभएको छ। राम भुजेलले, यो कार्यक्रमबाट सम्झिनु पर्दा काभ्रे भुम्लुमा गाउँपालिका वरपरका छिमेकी साथीहरूलाई यो कार्यक्रम मार्फत सम्झिँदै छुट्टिन्छु भनेर छोटो मिठो रूपमा हामीसँग प्रस्तुत हुनुभएको छ। ढकाल धर्मराजले, नमस्ते, म धर्मराज ढकाल दुबईबाट कार्यक्रम सुन्दैछु, जन्मदिन मनाउनु हुने भोजपुरका दाजु अर्जुन ढकाल, युएसएमा हुनुहुने दिदी सन्जु घिमिरे, धरानको मिडिया प्रेमी साथी नानु सबिना राई र सुनसरीका साथी डम्बर माझीलाई जन्मदिनको लाखौँ लाख शुभकामना भन्दै, शुभ दिनको कामना भन्दै हामीलाई सम्झिनु भएको छ, धेरै धन्यवाद। अर्को सन्तोष काफ्रेले, मिठो सम्झना, पुष्प अञ्जलीलाई सम्झिनु भएको छ। दर्पण मगरले, नमस्कार, कार्यक्रम मार्फत सबैलाई सम्झना, भारतको हिमाचलबाट कार्यक्रम सुन्दैछु भन्दै गर्दा, पूर्ण बहादुर मगरले, कार्यक्रम मार्फत सबैलाई सम्झना, रोल्पाको मान्छे हाल भने मलेसियाबाट कार्यक्रम सुन्दैछु, सम्झिनु पर्दा मलाई पूर्ण बहादुर भनेर चिन्ने र चिन्ने सबैलाई सम्झना र माया भन्नुभएको छ। जनक रजाली मगरले, गुड मर्निङ, नमस्कार, सबैलाई सम्झना, मिठो मायाको साथमा हामीलाई साथ दिइरहनु भएको छ। निरोज सेवाले, नमस्ते सरोज दाई, रामेछाप घर भई काठमाडौँ कलङ्कीबाट म कार्यक्रम सुन्दैछु भनेर साथ दिनुभएको छ। भने चन्द्रमाया तामाङले, दाई नमस्कार, कार्यक्रम सुन्दैछु, सबैलाई सम्झना, मिठो माया कपनबाट है भन्नुभएको छ। भने जीवन पातलीले, नमस्कार, हामी यता कैलालीबाट भन्नुभएको छ, रेणुका खतिवडा लोकप्रिय गायिका लु कार्यक्रम राम्रो भन्दै हामीलाई साथ दिइरहनु भएको छ। यहाँहरू सबैको जय होस्। अब हामी एउटा गीत सुनौँ, गीतपछि अनेक कुराकानी गरौँला। लाइनमा फेरि धेरै बेर होल्ड गराउनु पनि भएन। नमस्कार।
1: हजुर नमस्ते।
0: जीवन साङ्गीतिक मगर
1: हजुर के उठान स्वर्गको नगरपालिका गैरीको बारे जीवन साङ्गीतिक मगर भन्नुपर्छ है।
0: ल खुसी लाग्यो सम्झिनु भयो। प्युठानबाट हामीलाई कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
1: म रेडियो मान्नेबाट सुनिहाल्छु।
0: ल सुनाउनुहोस् अब प्युठानतिरको खबर।
1: प्युठानतिर यतिखेर भन्नुपर्दा घाम ल्याएर छ, रमाइलो छ, तिज पनि अब नजिक आइसक्यो, एकदम राम्रो छ भन्नुपर्छ है।
0: ल यस्तै राम्रो सधैँ सुन्न पाइयोस्। वरपर घर छर छिमेकी सबैलाई सन्चै छ?
1: हजुर सबैले सन्चै आरामै छ भन्नुपर्छ है।
0: ल यही आरामता र कुशलताको कामना गर्छु। अब सम्झिनु साथीहरूलाई।
1: सर नौ सम्झान्छु, त्यसपछि परिवर्तनमा दाइले सम्झान्छु, र कल्याण दानमा पारामा नेत्र घटी, बालकृष्ण मगर, सुन्दर मौसम मगर, सुजन ओली, दिपेश मगर, ठाकुर मगर, सुन्दर मगर लगायत रेडियो इन्द्री सुन्नुपर्छ सम्पूर्ण सम्झाउँदै बिदा चाहन्छु। नमस्ते।
0: हस् नमस्कार, जय होस्। जीवन साङ्गीतिक मगर स्वर्गद्वारी प्युठानबाट यो बेला रेडियो मान्डवी मार्फत साथ दिइरहनु भएको छ। सबैलाई माया सम्झना छ। अब एकैछिन गीत सुनाऊ।

0: मिठो पूर्वेली गीत प्रस्तुत गर्यौं यहाँको रोजाइमा। यो गीत पश्चात पुनः स्वागत छ। 4591300 4591400 हामीले यहाँको लागि खुल्ला गरेका छौं। हामी तपाईँको रोजाइको भाका तपाईँसँगै सुन्दै र सुनाउँदै अघि बढिरहेका छौं। गोपाल तिरुवाले दर्शन नमस्कार दाजु, के छ खबर? सन्चै हुनुहुन्छ। कालीकोट जिल्ला पचाल झरना गाउँपालिका नौ तिखार्तीबाट सबैमा धेरै धेरै सम्झना र माया छ है भन्नुभएको छ। हाम्रो तर्फबाट पनि मिठो माया र सम्झना। गणेश सोरालीले नमस्ते, गुड मर्निङ झोरले, म पनि कार्यक्रम सुन्दैछु शङ्खुवा सभाको धर्मदेवीबाट, सबैमा सम्झना मिठो माया। अहिले भने काठमाडौँ केप यता कपनबाट कार्यक्रम सुन्दैछु कार वासदेखि भन्नुभएको छ। रेणुका खतिवडाले हाम्रो तिजको गीत पनि बजाउनु पर्यो भन्दै साथ दिइरहनु भएको छ। मैले कतै कतै सुनेको थिएँ रेणुका खतिवडाको यसपटकको तिजको गीत चाहिँ टिकटकमा सुनेको थिएँ। निकै मौलिकता बोकेको, निकै राम्रो उत्कृष्ट लागेको थियो। रेणुकाजीलाई बधाई एवं शुभकामना छ। नरेश बोहराले गुड मर्निङ नमस्कार, सन्चै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु, सबैलाई मिठो सम्झना भन्नुभएको छ। अनि त्यस पछाडि उहाँले बझाङको बुङ्गलबाट है रेडियो सेरेफेरो 90.2 MHz प्राविधिकमा बस्दैछु भन्नुभएको छ। धेरै धन्यवाद यहाँलाई। यति बेला रेडियो बुङ्गल बझाङबाट यो कार्यक्रमलाई प्रविधिमा बसेर साथ दिइरहनु भएको छ। बझाङ आसपासका क्षेत्रमा हामीलाई 90.2 MHz सुन्दै हुनुहुन्छ। प्रेम राईले कमेन्ट गर्नुभएको छ, नमस्ते गुड मर्निङ सरोज दाई, म पनि सुन्दै हेर्दैछु फापरबारीबाट, सबैमा मिठो सम्झना माया भन्नुभएको छ। प्रेम राईले दामी छ है कार्यक्रम मार्फत म सबैलाई सम्झिन्छु भनेर साथ दिइरहनु भएको छ। धेरै धेरै धन्यवाद। यति बेला 4591300 4591400 लाइनमा हामी कुराकानीको क्रममा छौँ। तपाईँका मन परेका भाकाहरू, तपाईँले मन पराउनु भएका गीतहरू हामी प्रस्तुत गरिरहेका छौँ। यो बिहानीको समय सबैजना घरमा हुने समय हो। बिहानीको काम सकेर अब यति बेला खाना खानै ओर्ने अनि थकाइ मार्ने समय हो। तिज नजिकै गर्दा मैले अघि प्रसङ्ग जोड्दै थिएँ, यसपटक महामारीले गर्दा, यसपटक बाढी पहिरोले गर्दा, यसपटक धेरै धनजनको क्षति भएका कारण, यसपटक धेरैले आफ्नो आफन्तजनहरू गुमाउनु परेका कारण, यसपटकको रौनकता हामी नेपालीहरूमा छँदै छैन, पटक्कै छैन। तिज नजिकै आइसकेको छ तर तिजको रौनकता, तिजको माहौल, तिजको खासै त्यस्तो भाव आइसकेको छैन। तर पनि अब हामी तिजको यो पेरिफेरीमा छौँ, तिजको माहौलभित्र छौँ। केही शुभकामना तपाईँले प्रस्तुत गर्न सक्नुहुन्छ, दिन सक्नुहुन्छ, तपाईँलाई मनपर्ने भाका रोज्न सक्नुहुन्छ, सुन्न र सुनाउन पनि सक्नुहुन्छ। नमस्ते।
1: हेलो सर, नमस्कार।
0: नमस्कार हजुर, शुभ बिहानी, को बोल्दै हुनुहुन्छ कहाँदेखि?
1: म यो काठमाडौँको गोकर्णेश्वरबाट विष्णु नेपाली हो सर।
0: विष्णुजी, गोकर्णेश्वरमा के गर्दै हुनुहुन्छ?
1: मेरो पसल छ सर, सानो पसल छ।
0: के को पसल छ?
1: मेरो कपडा पसल छ।
0: ए, कपडा पसल भनेपछि सुट प्यान्टका लागि तपाईँकोमा आउँदा भयो। एकदमै राम्रो सस्तो पारेर तपाईँले सिलाइदिनु भयो भने सबैलाई सिलाइदिनु पर्यो। सबैजना आउनुहुन्छ, सबैजना आउनुहुन्छ, सबैजनालाई राम्रो सिलाइदिनु पर्यो। ल, शुभकामना, व्यावसायिक सफलताको शुभकामना छ यहाँलाई। हामीलाई सम्झिनु भएको छ, सुन्दै हुनुहुन्छ। ल, तपाईँको खबर सुनाउनुहोस् कस्तो छ?
1: मेरो खबर सबै ठिक छ सर, सबै राम्रै छ। अहिले अब जल्दो बल्दो अब देशमा त अब यस्तै छ, घटनाहरू यस्तै छन्। तैपनि हामी चित्त बुझाएर हामी अलिकति संवेदनशील भएर पनि अब बाँच्नुपर्ने, बचाउनुपर्ने अवस्थामा छौँ सर।
0: त्यही त हामीले सधैँ पीडा पर्छ, दुःख पर्छ, तर त्यहाँबाट हामीले उत्रिने प्रयास गर्नुपर्छ, त्यहाँबाट फर्को मार्ने प्रयास गर्नुपर्छ। बाँच्नेहरूले सङ्घर्ष गर्नै पर्छ, होइन? ठिक छ, हामी यो दिन भुल्ने छैनौँ, यो समय भुल्ने छैनौँ, यो दुःख भुल्ने छैनौँ, हामी त्यसरी जानुपर्छ है। ल, तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: समय अनुसारकै पावनमा ल्याउनुहुन्छ हाम्रो काछे भाका गीत एकदम राम्रो छ, किनभने रेशम थापा दाईको यो बनाइदेऊ आँसुको जिन्दगी भन्ने गीत सुनाउनु चाहन्छु।
0: ल, सम्झिनुहोस् साथीहरूलाई।
1: सर्वप्रथम हजुरलाई, हजुरको टिम सबैलाई, अनिखेरि उहाँ गीत गाउनुहुने अनि भाइले रेशम थापा दाईलाई, उहाँको पनि शीघ्र स्वास्थ्य लाभको कामना विचार बिमारी हुनुहुन्छ, भए पनि एकदम उहाँहरूले हजुरहरूले गाउनु भएको गीत, हजुरले रेशम थापा दाईहरूले गाउनु भएको गीतहरू चाहिँ यो समय अनुसारको पावन एकदम मिल्ने खालको के सर त्यो भएको भएर अनि सबैजनालाई हाम्रो चाहिँ अब पूर्व पश्चिम सबै कलाकारहरूलाई चाहिँ सम्झिँदै बिदा हुन्छ सर नमस्कार।
0: हस् हस् धेरै धन्यवाद हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो उहाँसँग हामी छुट्यौँ 4591300 4591400 लाइनमा अर्को लाइनमा कोही हुनुहुन्छ नमस्ते
2: नमस्ते गुड मर्निङ भाइ
0: हजुर शुभ बिहानी को बोल्दै हुनुहुन्छ
2: म जोरपाटीबाट दिनेश बराल बोल्दैछु
0: दिनेश जी हामीलाई सुन्दै हुनुहुन्छ
2: सुन्दैछु हजुर
0: दिनेश जी के गर्नुहुन्छ तपाईँ त्यहाँ
2: म त ड्राइभिङ गर्छु भाइ
0: ड्राइभिङ गर्नुहुन्छ ट्याक्सी चलाउनुहुन्छ
2: होइन बोलेरो बोलेरो निर्माण सम्बन्धी
0: सामान ए बोलेरो
2: हजुर
0: अनि सन्चै आरामै हुनुहुन्छ
2: आरामै छ हजुर हजुरहरूलाई के छ
0: हामीलाई पनि हामीलाई पनि तपाईँहरूको कृपाले अहिलेसम्म ठिक छ तिज नजिकैदैछ शुभकामना पनि दिन सक्नुहुन्छ
2: विशेष गरी हिन्दू नारीहरूको यो महान चाड सबैलाई एकदम आफ्नो गतेर आफ्नो आफूसँग भएअनुसारको अवस्थाले हेरेर आफ्नो पर्वलाई मनाउँ फजुल खर्च र अनावश्यक खर्चमा नपरौँ र जो जहाँ हुनुहुन्छ नेपाली महान दिदी बहिनीहरूलाई एकदम
0: हस् धेरै धन्यवाद छ अब साथीहरूलाई सम्झिनुहोस्
2: फर्स्ट अफ अल त हजुरलाई अनि टेक्निसियनमा सपोर्ट गर्ने भाइलाई अनि अघिल्लो पक्षले रोज्नु भएको गीत जुन रेशम थापाको रोज्नु भएछ मैले पनि रुमालाई छतिनुदेखि सुनेको यो दिनसम्म हजुरको स्वास्थ्यले साथ दिए अनुसारको यो देश र यो चाडपर्व अनुरूपको मनोभावना बुझेर गीत निकाल्नु हुने प्रिय स्रष्टालाई म पनि एकदम सम्मान व्यक्त गर्दै त्यो गीत उहाँलाई पनि विशेष सुनाउन चाहन्छु अनि मेरा घर परिवारमा रहनुहुने दोलखामा मेरो बुवा मम्मी अनि मेरो इष्टमित्र दाजुभाइ जो जसले दोलखाको दिनेश बराल भनेर चिन्नुहुन्छ सबैलाई र अनि विशेष गरी रेडियो सुनेर बस्नुहुने जो इन्द्रेणी कार्यक्रमलाई माया गर्नुहुने र अनि चन्द्रमणि दाईलाई पनि मिठो सम्झना छ भाइले बिर्सेको छैन भन्दै छुट्टिन्छ आजलाई
0: हस् धन्यवाद यहाँसँग पनि हामी छुट्यौँ दिनेश बराल हुनुहुन्थ्यो अब यस्तै कुराकानीको साथमा यो माहौललाई सङ्गीतमय बनाऊ यहाँले रोज्नु भएको गीत प्रस्तुत गर्छौँ कमेन्टहरू पनि छन् कुराकानी पनि गरौँला

0: रेशम थापा र साथीहरूको स्वरमा सजिएको बनाइदियो आँसुको जिन्दगी गीत पश्चात फेरि पनि तपाईँलाई स्वागत छ कार्यक्रम इन्द्रिणी सुन्दै हुनुहुन्छ। यो स्टुडियो काठमाडौँको चावल स्थित केएल टावरको 9 तलामा छ। हामी तपाईँसँग गीत सङ्गीतसँग नजिक रहेर साक्षात्कार गरिरहेका छौँ। 4591 3 4594 यहाँको लागि खुल्ला गरेका छौँ। हामी तपाईँका रोजाइका भाका सुन्छौँ र सुनाउँछौँ। लाइनमा कोही हुनुहुन्छ? नमस्ते। हजुर, को बोल्दै हुनुहुन्छ? के भन्नुभयो? निरोज सेवा। तपाईँको हाल खबर सुनाउनुहोस्। मेरो पनि ठिक छ। अनि के गर्दै हुनुहुन्छ? ल, साथ दिनुभएकोमा धन्यवाद। सन्चो बिसन्चो र पर छरछिमेक तपाईँ घर परिवारलाई के छ?
1: एकदम आराम छ भाइ। आजको दिनसम्म भोलिको दिनहरू पनि एकदम केही नहोस् भन्ने मनोकामना एकदम गरिरहेको छ है त भाइ।
0: वर्तमानमा जिउनु पर्छ, भोलिको चिन्ता लिनु हुँदैन। न ठेक्का लिन सकिन्छ, न चिन्ता लिन सकिन्छ। हिजोको दिन गयो, हिजोको दिन भोग्यौँ, सकियो, कस्तो थियो महसुस गरौँ, समीक्षा गरौँ। आज वर्तमानमा जिउँदैछौँ, वर्तमानमा खुसी हुने प्रयास गरौँ। भोलिको दिन न तपाईँले देख्नु भएको छ, न मैले देखेको छु, त्यसैले त्यसको न ठेक्का लिन सकिन्छ, न त्यसको जिम्मा लिन सकिन्छ, न त्यसको चिन्ता लिएर अर्थ छ। ल, तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्। ल, साथीहरूलाई सम्झिनुहोस्। हस्, धन्यवाद। निरोज सेवा हुनुहुन्थ्यो हामीलाई सम्झिँदै कलङ्कीबाट। अर्को लाइनमा जाउँ। नमस्ते। कोही हुनुहुन्थ्यो सम्पर्कबाट जानुभएको छ। शान्ति बिसीले गुड मर्निङ दाई, म पनि सुन्दैछु कार्यक्रम रोल्पाबाट भन्नुभएको छ। धेरै धन्यवाद तपाईँलाई। अमृत मगरले नमस्कार दाई, म जाजरकोट हाल इन्डियाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। सुमित सुनवार किराँतले गुड मर्निङ नमस्ते, म काठमाडौँको बौद्धबाट कार्यक्रम सुन्दैछु। सुमित कुमार सुनवार किराँत, म पनि कार्यक्रम मार्फत सबैलाई सम्झन चाहन्छु भनेर लेख्नु भएको छ। दिलीप पोखरीले नमस्ते सरोज दाई, म पनि कार्यक्रम सुन्दै र हेर्दैछु माछा पोखरीबाट। मम बनाउँदै भन्नुभएको छ। मम बनाउँदै साथ दिनुहुन्छ, कोही कोही घर गृहस्थी सम्हाल्दै साथ दिनुहुन्छ, कोही बाटोमा हिँड्दै, कोही काम गर्दै, कोही हामीलाई विभिन्न ठाउँबाट, विभिन्न गाउँबाट, विभिन्न सहरबाट, विभिन्न देशबाट हामीलाई सुन्दै हुनुहुन्छ। पूर्णमा डङ्गुलले हामीलाई साथ दिँदै हुनुहुन्छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि विषम वास्तु देवकोटाले गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु पश्चिम बाफीकोट गापा 9-6 विमला छोरा आयु आमा बुवा सबैलाई सम्झना छ, मिठो माया छ भनेर साथ दिइरहनु भएको छ विषम देवकोटाले। त्यसै गरी दर्पण मगरले लेख्नुभएको छ, गुड मर्निङ नमस्ते, सुन्दैछु भारतको हिमाचलबाट, सबैमा सम्झना मिठो माया भनेर। टिकाराम दर्लामीले नमस्कार सञ्चालक दाई, म दैलेखबाट कार्यक्रम सुन्दै हेर्दैछु भनेर साथ दिनुभएको छ, धेरै धन्यवाद। लाइनमा जाउँ। नमस्ते।
2: गुड मर्निङ नमस्ते दाई।
0: हजुर नमस्ते, शुभ बिहानी, को बोल्दै हुनुहुन्छ? निमुजी, आराम हुनुहुन्छ? अहिले हामीलाई रेडियो अरुणबाट सुन्दै हुनुहुन्छ? ल, साथ दिनुभएकोमा धेरै धन्यवाद। त्यहाँतिरको नयाँ खबर, ताजा खबर कस्तो छ सुनाउनुहोस्।
2: नयाँ खबर, ताजा खबर भन्नुपर्दा चाहिँ एक दुई दिनदेखि चाहिँ बिहानैदेखि घाम लागिरहेछ, सबै ठिकै छ बिहानदेखि चाहिँ।
0: ल, सबै राम्रो होस्, सबै सुखद होस् है। साथीहरूलाई सम्झिनुहोस्।
2: रेडियो होल युनिटलाई आजको दिन शुभ रहोस् र अब बज्ने पनि सुनेर मारी इन्जोय गर्नु होला भन्न चाहेँ। अनि मेरो घर फ्यामिलीलाई नि अब बज्ने गीत सुनेर मारी इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि मेरी प्यारी दिदी कुबेतिर हुन्छ, सानो मान्छे कलाकार सबलताको धेरै धेरै शुभकामना दिदी, साथमा मिठो माया मिठो सम्झना भन्न चाहन्छु। अनि बुइनी पेमु शेर्पा, सुरेश राणा मगर, सम्झना रुबाङ्सा, दिलको दिलु रुबाङ्सा, चन्द्रमाया तामाङ, सपना तामाङ, तीर्थ राई, रञ्जित राई, सोनिम शेर्पा, भूमिका राई, अनि रजिना घतानी। अब अहिलेको समय जसले प्रोग्राम सुन्दै हुन्छ, मलाई निमु शेर्पा भने चिन्नुहुन्छ, चिन्नुहुन्न, सम्पूर्णलाई मिठो माया मिठो सम्झना, कसैलाई पनि बिर्सेको छैन भन्दैछु। ल,
0: हस्, धन्यवाद। उहाँसँग हामी छुटेका छौँ कुराकानीको साथमा। कल्पना तामाङले दाई हजुरलाई मिठो सम्झना माया छ है भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पाले गुड मर्निङ, नमस्कार दाई, म शङ्का सभाको 5 खपनबाट निमु शेर्पा बज्ने भाका मार्फत सबैलाई सम्झिन्छु भन्नुभएको छ। सायद भर्खरै कुरा गर्ने निमु हुनसक्छ। धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अब लाइनमा जाउँ कि गीत सुनौँ, एउटा गीत सुनौँ, माहौललाई सङ्गीतमय बनाऊ। यहाँले रोज्नुभएका गीतहरू नै प्रस्तुत गरिरहेका छौँ। हामी तिज नजिकै गर्दा सकेसम्म तिजका गीतहरू सुन्नुपर्छ जस्तो लाग्छ। तिजका गीतहरू सुन्नुभयो भने, सुन्न पाइयो भने थप तिज आएको महसुस हुनेछ। धेरै दिदीबहिनीहरू, धेरै चेलीबेटीहरू अझै पनि त्यो पीडाबाट, त्यो शोकबाट फर्किन सक्नुभएको छैन। धेरै दाजुभाइहरू सक्नुभएको छैन। हामी त्यहाँबाट फर्किने प्रयास गर्नैपर्छ। धेरैजना तिज मनाउँदै गर्नुभएको छ। तिज मनाउने क्रममा कहिलेकाहीँ तिजका गीतहरू सुन्दा नै मजा आउँछ। यति बेला यो सुनौँ।

साली राम्री मेरै शीर्षकको गीत प्रस्तुत गऱ्यौँ रामजी खाँड साथीहरूको स्वरमा, यहाँको रोजाइ थियो। अब हामी तपाईँलाई अर्को एउटा गीत सुनाउँछौँ। गीत चाहिँ मनको वेदना, देवी घरती मगरको स्वर रहेको छ। यसमा लय शब्द सिर्जना मैले प्रस्तुत गरेको छु। तपाईँहरूलाई धेरैलाई थाहा नभएको गीत, तर धेरैलाई मन परेको गीत र मन पराउनु भएको एउटा मौलिक गीत हो देवी घरतीको स्वरमा मनको वेदना। केही समय अगाडि बजारमा आएको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। कस्तो लाग्छ हेर्नुहोला, सुन्नुहोला, प्रतिक्रिया दिनुहोला। एकपटक म तपाईँहरूलाई यो तिजको गीतको बारेमा भन्दै गर्दा, धेरैले मौलिकताको खोजी गरिरहनु भएको छ। धेरैजनालाई मौलिक गीत मनपर्छ, धेरैजनालाई तिज विशेष गीत मनपर्छ, धेरैजनालाई कला र संस्कृतिको जगेर्ना गर्नु छ, धेरैलाई विकृतिलाई मुक्त गर्नु छ, निराकरण गर्नु छ, न्यूनीकरण गर्नु छ। जे होस्, हामी मौलिकताको संरक्षणमा छौँ, मौलिकताको जगेर्नामा छौँ, मौलिकतालाई सधैँभरि जोगाउनुपर्छ भन्ने उद्देश्य राखेका छौँ। यो हामी सबैको कर्तव्य हो, सबैको दायित्व हो। त्यसैले अब ढिलो नगरिकन म तपाईँहरूलाई मनको वेदना शीर्षकको गीत प्रस्तुत गर्छु र यो गीत छोड्दै छोड्दै म आजलाई बिदा हुन्छु। हामीलाई एक घन्टासम्म सुनेर साथ दिनुभएकोमा, फोनलाइन मार्फत, हामीलाई एसएमएस मार्फत, कमेन्ट मार्फत अथवा हेरेर सुनेर साथ दिनुभएका सम्पूर्ण तपाईँहरूलाई धेरै धेरै धन्यवाद। भक्तपुर आसपासमा हुनुहुन्छ भने आज हामी भक्तपुरमा भेट्नेछौँ। आज विशेष लिनियर मिडिया प्रालीले महोत्सव प्रस्तुत गरिरहेको छ, महोत्सव चलाइरहेको छ। हामी महोत्सवमा आज साँझ भेट्नेछौँ। यहाँहरू सबैको जय होस्। हामीलाई साथ दिनुभएकोमा फेरि यहाँहरूप्रति आभार प्रकट गर्दछु। इन्द्रिणी मार्फत सबैलाई सम्झना मायाको साथमा सरोज लामिछाने बिदा हुन्छ। यहाँहरू सबैलाई हरितालिका तिजको लाखौँ करोडौँ शुभकामना, शुभेच्छा र प्रार्थना गर्दै सरोज लामिछाने बिदा हुन्छ। नमस्ते, सर्वेसला।

0: Radio Kathmandu 92.1 Studio Time
1: 11 AM
2: Powered by
3: तपाईको जीवनमा रङ भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
1: निजी

0: सुन्छ नन-स्टप हिन्दी फिल्मी गीतहरू। रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन-स्टप हिन्दी फिल्मी गीतहरूको साथमा
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।

0: Om Hospital and Research Center. Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break. प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
1: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
1: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
2: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: रंग बहार
6: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
5: घर रंगाऊ खुशी बढाऊ
6: उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्सले

0: toilet pony, yeah. Extreme energy drink.
1: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार।
2: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: सुन्दैनुहुन्छ नन-स्टप हिन्दी फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन-स्टप हिन्दी फिल्मी गीतहरूको साथमा
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50,00,000 बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
8: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
9: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
10: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
9: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
10: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
9: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
8: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
9: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
8: BDS Mobile Hub, KL Tower, Chawa Hill.
11: Engineer Madam, याद रहोस, मेरो यो घरमा नेपा टपको PPR पाइप मात्र प्रयोग होस्।
12: किन राजेश जी?
11: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो परफेक्ट हुन्छ कि उस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 PPR पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: 92.1 मेगाहर्जको नॉनस्टॉप हिंदी फिल्मी गीतहरुको साथमा
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगंगा सिटी आई सेंटर चुच्चेपाटी चाबहिलमा।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: sip on ya.
1: Extreme energy drink.
2: कुन स्तरीय प्लम्बिङको परपर्दो नाम
3: मार्वलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्वलका युपिभीसी प्रोडक्टहरू लेड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको
4: साथ जीवनभरको
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बिएससी आइटी, बिएचएम, बिबिए, बिबिए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पिएचडी तहसम्मको अध्ययन पुरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
6: भाउजू नमस्ते, होइन कति राम्रो गहना हो।
7: दिदी नमस्ते, आहा कति राम्रो गहना।
8: ए हजुर नमस्ते, गहना त साह्रै राम्रो लगाउनु भएको छ त।
6: होइन, तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना।
9: यो सब नमस्ते ज्वेलर्स महाराजगञ्ज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नुभयो त?
10: 24 क्यारेटका शुद्ध सुनका आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
11: महाराजगञ्ज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो। फोन नम्बर 43 79 349 र 98 510 78 286।
12: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS मोबाइल हब KL टावर चावहिल ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि
3: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565509 र 9809106015 साथै BDS मोबाइल हबको फेसबुक टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ
4: हाम्रो प्रतिबद्धता सस्तो मूल्य गुणस्तरीय र इमानदारीता
3: BDS मोबाइल हब KL टावर चावहिल
6: रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
6: घर रंगाऊ खुशी बनाऊ
7: उपहार जित्ने अवसर पाऊ
6: बर्जर पेन्सले

0: Radio Kathmandu 92.1 Studio Time
1: 12 noon
2: powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु आईएसआई प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चेज मिक्सर ग्राइंडर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
5: ओम हस्पिटल वी केयर फर यू
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: नॉनस्टॉप नेपाली फिल्मी गीतहरु रेडियो काठमाडौं 92.1 मेगाहर्ज को नॉनस्टॉप नेपाली फिल्मी गीतहरुको साथमा
1: नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: रंग बहार
7: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
6: घर रंगाऊ खुशी बढाऊ
7: उपहार जित्ने अवसर पाऊ
6: बर्जर पेन्सले

0: böyle panıya. Extreme energy drink.
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
2: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चीपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-5914563 र 98-13-58576।
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
5: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो। घाँटी सुक्खा हुने समस्या।
6: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिन पछि मुखा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
5: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
6: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
5: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
6: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
5: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
6: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
5: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
6: हाम्रो लागि यो भगवान्ले दिएको वरदान।

0: बाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यसरसँग गरेर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्लाचोक काठमाडौँ, मोबाइल 98512 40 934।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्तसुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
9: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
10: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
9: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
10: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
9: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor ma, Bhitra Pasne Bittike, Devre Patti.
8: Bistrit Jankari ra Hamra Offer Haruka Lagi, Phone Number 9809-56509 ra 9809-10-015-79. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
9: Hamro Pratibaddhata, Sasto Mulya, Gunastariya ra Imandarita.
8: BDS Mobile Hub, KL Tower, Chavahil.
11: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
12: Hi, you're looking dazzling today.
13: Oh, thank you. You're also looking gorgeous.
12: Kaswani, seasonal tailoring ko kamal oge.
13: Oh, same pants.
12: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
14: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
12: Seasonal Tailor, our Naksal Padvatini Mapani.
15: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before, game like never before, communicate like never before. Packages starting from 2 Gbps available now.

अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।

0: तपाईँ सुन्दै हुनुहुन्छ नन-स्टप नेपाली फिल्मी गीतहरू। रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन-स्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।

0: देसी इट्टा
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक.
1: भाउजू नमस्ते. होइन, कति राम्रो गहना हो.
2: दिदी नमस्ते. आहा, कति राम्रो गहना.
3: ए हजुर नमस्ते. गहना त साह्रै राम्रो लगाउनु भएको छ त.
1: होइन, तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना.
4: यो सब नमस्ते ज्वेलर्स महाराजगञ्ज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नुभयो त.
5: 24 क्यारेटका शुद्ध सुनका आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
6: महाराजगञ्ज चोकबाट देब्रेपट्टी दोस्रो घर बाँसबारी जाने बाटो. फोन नम्बर 43 79 349 र 98 510 78 286.

0: तपाईँ सुन्दै हुनुहुन्छ नन स्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केबलका मनकामना केबलका बाल वृद्ध अपाङ्ग मैत्री केबलका मनकामना केबलका

0: तपाईँ सुन्दै हुनुहुन्छ नन स्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केबलकार मनकामना केबलकार बाल वृद्ध अपाङ्ग मैत्री केबलकार मनकामना केबलकार

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chawa Hill, Ground Floor ma, Bhitra Pasne Bittike, Devre Patti.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro Pratibaddhata, Sasto Mulya, Gunastariya ra Imandarita.
3: BDS Mobile Hub, KL Tower, Chawa Hill.
6: Sasto, Ramro, Ani Tikau Furniture, Khojde Hununcha? Samjhanuhos, Sofa Hub, Kathmandu. Give your office and home the style you want. Sofa Hub ka shakaharu, Kathmandu, Pokhara, Birtamod, Chitwan, Nepalganj, Dhangadi, Butwal, Rahetawda. Mojali Tikne, सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ सम्पर्क 9851152589
7: इन्जिनियर म्याडम याद रहोस् मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्
8: किन राजेश जी
7: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो परफेक्ट हुन्छ कि उस्तो सामान लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठिकठाक

0: Böyle panıya Extreme Energy Drink.
1: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको दुई पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्ती सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काँडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
2: Radio Kathmandu 92.1 Studio Time
3: 1 PM
4: Powered by
5: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
6: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू।
7: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
8: निजी क्षेत्रको अग्रणी अस्पताल
7: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ।
0: एक्सट्रिम एनर्जी ड्रिंक।

0: तपाईँ सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप हिन्दी रिमिक्स गीतहरूको साथमा
1: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, Bhitra Pasne Bittike, Devre Patti.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chavo Hill.

0: California. Extreme energy drink.
1: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
2: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
3: Sanchar madhyam chalairanu bhayeko cha wa chalaune manasthiti ma hunuhuncha. Samjhanuhos news karkhanalai.
4: रिपोर्टरदेखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्युज कारखाना। तपाईँको मिडियाको सहयोगी न्युज कारखानाले दैनिक रूपमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, स्वास्थ्य, मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01-594-12-98-511-17-717 र 98-49-64-45-69। न्युज कारखाना .com,
3: द लार्जेस्ट न्युज एजेन्सी अफ नेपाल, बबरमहल, काठमाडौँ।
5: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिरतामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर वान सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: तपाई सुनिरहनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नॉन स्टॉप हिंदी रिमिक्स गीतहरूको साथमा
1: ओम हॉस्पिटल एंड रिसर्च सेंटर

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: दैनिक रु 197 मा रु 50,00,000 को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगै उपहारे उपहार। बम्परमा यामाहा रेजियार।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेन्स।
10: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिरतामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
11: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: गुणस्तरीय प्लम्बिङको परिवर्तन
2: मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवनभरको

0: तपाई सुनिरहनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नॉन स्टॉप हिंदी रिमिक्स गीतहरूको साथमा
1: ओम हॉस्पिटल एंड रिसर्च सेंटर मुझे

0: तपाईँ सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप हिन्दी रिमिक्स गीतहरूको साथमा
1: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809956509 र 9809106015, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल।
7: Hi, you're looking dazzling today.
8: Oh, thank you. You're also looking gorgeous.
7: Kaswani, seasonal tailoring ko kamal ho ke.
8: Oh, same pants.
7: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
9: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
7: Seasonal Tailor, our Naksal Padvatini Mapani.
10: Sanchar Madhyam Chalairanu Bhayeko Chha, Wa Chalaune Manasthiti Ma Hunuhuncha. Samjhanuhos News Karkhanalai.
11: रिपोर्टर देखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना। तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, स्वास्थ्य, मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01-594-12, 98-511-17-717 र 98-49-64-45-69। न्यूज कारखाना.com,
10: द लार्जेस्ट न्यूज एजेन्सी अफ नेपाल, बबर महल, काठमाडौँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नॉन स्टॉप हिंदी रिमिक्स गीतहरूको साथमा
1: ओम हॉस्पिटल एंड रिसर्च सेंटर

0: brand to be associated with Smart Break. Every hour, 55 minutes, it's time for Radio Kathmandu Smart Break. Smart people, the intelligent choice.
1: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
2: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
3: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
2: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
3: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
2: BDS Mobile Hub, KL Tower, Chawa Hill, Ground Floor ma, Bhitra Pasne Bittikai Devrepatti.
1: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9801956509 ra 9801010579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
2: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
1: BDS Mobile Hub, KL Tower, Chawa Hill.
4: Rang Bahar, Rang Bahar.
5: Barger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
4: Barger Paints Lake, Harranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
5: Sathai, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat 350 vanda badi akarshak upahar haru pani.
6: Ghar Rangao, Khushi Padao. Upahar Jitne Avasar Pao.
4: Barger Paints.

0: Böyle Konya. Extreme Energy Drink.
1: आयोडिन युक्त नुन खाओ, मानसिक फुर्ति र शारीरिक शक्ति बढाओ।
2: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
1: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
2: गलगाँड नियन्त्रण गर्न,
1: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
2: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
1: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
2: र बाल मृत्यु दर घटाउन।
1: नेपाल सरकारले सन् 2016 एनडीएचएस सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
3: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको 2 पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्ती सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
2: Radio Kathmandu 92.1 Studio Time
3: 2 PM
4: Powered by
5: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
6: चेज मिक्सर ग्राइन्डर
7: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
8: ओम हस्पिटल We care for you.
9: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
8: निजी क्षेत्रको अग्रणी अस्पताल
9: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ।

0: रेडियो काठमाडौँ 92.1
1: हेलो काठमाडौँ
2: हेलो काठमाडौँ
1: हेलो काठमाडौँ

यो ढुकढुकी यो मायाको खानी तिमीलाई, यो ढुकढुकी यो मायाको खानी तिमीलाई, संसार देखियो आँखाको नानी तिमीलाई, यो ढुकढुकी यो मायाको खानी तिमीलाई, यो संसार देखे यो आँखाको नानी तिमीलाई, अन्यथा नसम्झिँदै मेरो मनसय, अन्यथा नसम्झिँदै मेरो मनसय बुझे हुन्थ्यो, सुम्पिदिए यो घायलको जवानी तिमीलाई, यो ढुकढुकी यो मायाको खानी तिमीलाई, संसार देखे यो आँखाको नानी तिमीलाई। परिवर्तन सम्भव छ। नमस्ते, नमस्कार। कार्यक्रम हेलो काठमाडौँको प्रतीक्षा गरी बसिरहनु भएका तपाईँ सम्पूर्ण आदरणीय श्रोता मित्रहरूमा प्रकाश घायलको शब्दमा रहेको यो निकै नै मिठो मुक्तकसँगै परिवर्तन फेरि पनि सम्भव छ, पक्कै पनि सम्भव छ। यहाँहरूको माझमा हामी सदाको बसै झै कार्यक्रम हेलो काठमाडौँ लिएर एकै साथ उपस्थित भइसकेका छौँ। प्राविधिक साथीहरू सँगसँगै आवाज म बछु, तपाईँकी कार्यक्रम प्रस्तोता ओम सरा घरती मगर। हजुर, के गर्दै अनि कस्तो अवस्थामा हुनुहुन्छ? पक्कै पनि दिउँसोको समय हो, खाजा नास्ता बनाउने क्रममा हुनुहुन्छ, खाँदै हुनुहुन्छ, पक्कै पनि काम गरेर अलिकति थकान महसुस गर्ने समय पनि हो, आराम गर्दै हुनुहुन्छ। र कतिपय रेडियो प्रेमी श्रोताहरू भने कार्यक्रम हेलो काठमाडौँ कति बेला आउँछ भनेर प्रतीक्षा गरी बसिरहनु भएको थियो होला। पक्कै पनि तपाईँको त्यो प्रतीक्षाको घडी मेटाउन आज पनि हामी एकै साथ उपस्थित भइसकेका छौँ। आशा छ कार्यक्रमको अन्तिम समयसम्म सुनेर अनि सहभागी भएर साथ अनि सपोर्ट गर्नुहुन्छ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेका छौँ। कार्यक्रम काठमाडौँ विशेष नभएर हेलो काठमाडौँ तपाईँ सुन्न सक्नुहुन्छ हाम्रो ब्रोडकास्टिङ कम्पनी प्रालीद्वारा सञ्चालित रेडियो काठमाडौँ 92.1 MHz मार्फत। त्यसै गरी हाम्रो आधिकारिक वेबसाइट www.radiokathmandu.com, हाम्रो पात्रो नेपाली पात्रो र फेसबुकमा रेडियो काठमाडौँ एचडी मार्फत संसारको जुनसुकी कुना अनि कन्देरामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम हेलो काठमाडौँको बारेमा तपाईँलाई अवश्य पनि जानकारी नै छ, किनभने दैनिकी रूपमा यहाँको माझमा आइराखेको हुन्छ यो कार्यक्रम। तपाईँहरूले फरक फरक प्रस्तोताको मुखारविन्दुबाट सुन्न पाइराख्नु भएको हुन्छ, होइन? यदि आजबाट कुनै नयाँ श्रोताले पहिलोपटक सुन्दै हुनुहुन्छ भने थोरै कार्यक्रमको बारेमा जानकारी गराउन चाहे, कार्यक्रम हो हेलो काठमाडौँ। यो कार्यक्रम प्रत्येक दिन यसै समय अर्थात् दिउँसो 2 बजेदेखि 3 बजेसम्म आउने गर्दछ। यस कार्यक्रममा हामी तपाईँले रोजेममा पारेका गीत सङ्गीतहरू यहाँबाट प्रस्तुत गरिरहेका हुन्छौँ भने हामी बिहिबारे श्रृङ्खलामा यहाँहरूको माझमा तपाईँका प्रतिभाहरू सुन्ने अनि सुनाउने गरिरहेका हुन्छौँ। अन्य दिनमा त यसै सदाको बसैजे रोजाका गीत नै यहाँहरूको माझमा पस्किरहेका हुन्छौँ। यो त भयो कार्यक्रमको बारेमा छोटो जानकारी। साथै हामी फेसबुक लाइभमा तपाईँहरूले छोडेका प्रश्नहरू नभएर तपाईँले छाडेका कमेन्टहरू पनि यहाँबाट चाहिँ रिड आउट गरिराखेका हुन्छौँ, यो यहाँहरूलाई अवगत नै छ। यदि भन्दा पनि तपाईँ के हेरिरहनु भएको छ डायल गरिहाल्नुहोस्। हाम्रो टेलिफोन लाइन नम्बर 0145-91-300-400 लाइन भएर हामी भने तपाईँकै फोन कलको प्रतीक्षा स्वरूप ती नजिकै गर्दा यहाँहरूको माझमा निकै नै मिठो गीत भागीरथ चलाउने को शर्मा सजिए

को झमर झमर झम्का नाला कि नला ओके यो गीत यहाँको माझमा राख्छु। त्यस पछाडि बाँकी तपाईँको फोन कल बाँकी अन्य कुराहरू लिएर यहाँको माझमा पुनः उपस्थित हुनेछु। रेडियो काठमाडौँ सुन्दै गर्नुहोस्, छाडेर कतै नजानुहोस् है त।

0: हजुर, झमझम झम्काना लामकी नलाम यहाँको माझमा निकै नै मिठो गीत राखेका थियो। तिज नजिकै गर्दा आजको दिनमा चाहिँ हामी तपाईँका रोजाइमा रहेका प्रायः हामी तिजका गीत मात्रै बजाउनेछौँ। भागीरथ चलाउने र सुनिता बुढा छेत्रीको स्वरमा सजिएको यो निकै नै मिठो गीत झमझम झम्कनाले बाट चाहिँ हामीले कार्यक्रम हेलो काठमाडौँको बसाईलाई शुभारम्भ बिट मारिसकेका छौँ। हजुर आदरणीय श्रोता मित्र, अब चाहिँ तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ, जसको लागि हाम्रो टेलिफोन लाइन नम्बर 0145 91 300 र 400 लाइन भएर आउन सक्नुहुनेछ। यति बेला फोन लाइनमा पहिलो साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो हजुर।
1: हेलो हजुर।
0: हजुर को बोल्दै हुनुहुन्छ?
1: म सुरज पन्त बौद्ध काठमाडौँबाट।
0: सुरज पन्त बौद्ध काठमाडौँबाट।
1: हजुर।
0: के छ, आराम हुनुहुन्छ नि?
1: आरामै छु हजुरलाई।
0: हजुर म पनि एकदम सन्चै आरामै छु, त्यही भएर यहाँहरूसँग मजाले कुरा गरिराखेको छु। के छ अवस्था, तिजको माहौल कस्तो छ?
1: तिजको माहौल अहिले नरमाइलो छ, यतातिर त्यति मनाएको छैन।
0: ए, अहिले त्यति मनाउने वातावरण पनि छैन, अलिकति त्यो हुनाले पनि हो होइन? अनि नास्ता खानु भयो त? मैले चाहिँ खाएको छैन है सुरजी। अब एकैछिन पछाडि हुन्छ कार्यक्रम सके लगतै है त
1: कार्यक्रममा।
0: हजुर हजुर।
1: तिजको लहरा आयो बरिलै भनेर प्ले गर्दिन।
0: तिजको लहरा आयो बरिलै मन्जु थापाको होइन? हुन्छ, तपाईँको रोजाएको गीत हामी केही छिन पछाडि बजाउनेछौँ। कार्यक्रमको अन्तिम समयसम्म सुन्ने प्रयास गर्नुहोला सुरज। आजलाई छुट्टिन्छौ, साथीहरूलाई सम्झिनुहोस्।
1: फर्स्ट अफ अल हजुरलाई अनि हाम्रो जनादर सरलाई अनि किराम दाल, बालकुवा लामा, सानमा श्रेष्ठ, गीता प्रधान, मन्जु थापा, दिग्ज थापा, कृष्णजी बलामी, मेघराज कार्की, गोपाल भूमि अनि सुरेश घटानी, विनोद प्रधान भन्दै म बिदा हुन्छु।
0: हस् नमस्ते। यति बेला सुरज पन्त बौद्धबाट आउनुभएको थियो निकै नै मिठो, तिजको लहरा आयो बरिलाई। सो गीत रोजाइमा पारेर गइसक्नु भएको छ। यो गीतलाई समर्थन जनाउनका लागि यति बेला हाम्रो टेलिफोन लाइन नम्बरमा अर्को साथी आइसक्नु भएको छ, स्वागत गरौँ। हेलो हजुर।
2: हेलो नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ?
2: म इमाडोलबाट जुनी महर्जन।
0: जुनी महर्जन इमाडोलबाट।
2: हजुर
0: जुनीजी।
2: हजुर।
0: सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै छु। हजुरलाई सन्चै छ?
0: एकदम। तपाईँसँगको कुराकानी पहिलो हो जस्तो लाग्यो मलाई, मसँग चाहिँ।
2: हजुर हजुर पहिलो नै हो। हजुर।
0: इमाडोलमा रहेर के गर्नुहुन्छ यहाँ पेसाले?
2: ए, म अहिले केही पनि गर्दिनँ, कोठामै हो।
0: केही पनि गर्नु हुँदैन, कोठामा मात्रै बस्नुहुन्छ हो? होइन, केही न केही त गर्नुहुन्छ।
2: बाबु सानो छ, बाबुलाई हेर्छु त्यही।
0: ल ठिक छ, ठिक छ, त्यो पनि काम त हो नि होइन र?
2: हजुर हजुर।
0: ल ठिक छ, अनि त्यसो भए हामीलाई मजाले अहिले बाबुको स्याहार गर्दै मजाले सुनिरहनु भएको छ।
2: हजुर एकदमै।
0: ल ठिक छ।
2: अनि एफएम के अनलाइनबाट नै सुन्छु म, अनि अहिले आज चाहिँ हिजो अस्ति कति ट्राई गरेँ फोन लागेन, अनि आज बल्ल तल्ल लाग्यो, अनि खुसी लाग्यो।
0: ल ठिक छ, भनेपछि आज जुनीको बल्ल तल्ल फोन लाग्यो होइन आजको दिनमा?
2: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ जुनी। अगाडिको हाम्रो सुरजीले चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ होइन?
2: हजुर।
0: तपाईँले यो गीतलाई नै समर्थन जनाउनु पर्ने हुन्छ, केही छ भने, केही सन्देश केही छ भन्नुपर्ने भने छोड्न सक्नुहुन्छ, नत्र गीत मार्फत चाहिँ साथीहरूलाई सम्झिनुहोस्।
2: गीत मार्फत चाहिँ म मेरो श्रीमानले चाहिँ हजुरको एफएममा फोन गरिराख्नुहुन्छ, विनोद प्रधान हो।
0: विनोद प्रधान?
2: हजुर हजुर।
0: ए हजुर हजुर।
2: अनि उहाँले नै कल गर न भन्नुभएको थियो, अनि त्यही भएर आज मैले
0: श्रीमान चाहिँ हस्बेन्ड चाहिँ पाउनु भयो है, यति चाहिँ हुनुपर्छ है केटाकेटीहरू सुनिराख्नु भएको छ भने। ल ठिक छ, हुन्छ सम्झिनुहोस्।
2: हजुर, फर्स्ट अफ अल मेरो श्रीमानलाई विनोद प्रधान अनि मेरो छोरो जेम्स प्रधान अनि हजुरलाई डेडिकेट गर्दै अनि यो एफएममा फोन गर्नुहुने सब सम्पूर्ण साथीभाइहरूलाई सम्झिन चाहन्छु भनेर अहिले चाहिँ बिदा हुन्छु।
0: हस् नमस्ते। हजुर यति बेला इमाडोलबाट आउनु भएको थियो जुनी जुन भन्नु कि जुनी भन्नुभयो निकै नै अलिकति युनिक फरक खालको नाम छ है एकदमै राम्रो ठिक छ उहाँले पनि गीतलाई समर्थन जनाएर गइसक्नु भएको छ यति बेला फोन लाइनमा चाहिँ अर्को साथी आइसक्नु भएको छ एकजना साथीलाई लिन्छौँ त्यस पछाडि उहाँहरू तिनैजनाको आजको रोसाईको गीत यहाँहरूको माझमा प्रस्तुत गर्नेछौँ हेलो हजुर
3: हजुर नमस्ते कोइलीको जस्तो स्वर सुन्न मन लागेर घर आइपुग्ने बित्तिकै रेडियो खोल्ने बित्तिकै मिठो स्वर सुन्न मन लाग्छ अङ्सारा बहिनी गोविन्द नेवला कौशल टार्प
0: लौ ठिक छ आदरणीय दाईसँग आज पनि भेट भयो मेरो चाहिँ है
3: हजुर
0: ल ठिक छ कोइलीको स्वर त यस्तै हो अलि त्यस्तै हो तै पनि कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ विशेष धन्यवाद छ यहाँलाई आइदिनु भयो अनि सन्चै हुनुहुन्छ होला होइन
3: म सन्चै छु अनुसार बहिनी अब यहाँलाई पनि थाहा छ कसलाई के छ त्यो आफ्नो ठाउँमा छ होइन आफ्नै हो कार्यक्रममा निरन्तर व्यस्तता छु
0: हो नि
3: बिहान 7 बजे निस्केर अहिले 1 बजे घर आइपुगेर खाना खाँदैछु होइन खाइसकेपछि अब म सँगसँगै लगायत हाम्रो आज 3 कार्यक्रम हामी भ्याइसक्यौँ
0: जस्तै
3: काठमाडौँ रोटरी क्लब भक्तपुर रोटरी क्लब मेरो संस्था अग्र समाज नेपाल ज्येष्ठ नागरिक अभियान साथी कलाकार समाज मिलेर हामीले चाहिँ भक्तपुरको यो दरबार स्क्वायरमा रक्तदान कार्यक्रम राखेका थियौँ अनि मेरो बिहानको अर्कै मिटिङ थियो त्यहाँ चाहिँ म 9 बजेदेखिको 12 बजेसम्म हामी त्यहाँ बसेर र इमेज एडिसनका हरिराम सरहरू त्यहाँ टेलिभिजन उहाँहरूको प्रायोजनमा र हाम्रो संस्था र मसँग निरन्तर साथ दिने मन्जु थापा सपना खड्का वीरेन्द्र लामाहरू पनि हामी उपस्थित भन्ने कुराहरू सबै भएको थियौँ तर मन्जु थापा म सपना खड्का चाहिँ हामी पुग्यौँ है मेरो अर्को कार्यक्रम भएकोले र यसरी समाजमा केही गर्न सकिन्छ कि भन्ने हामी यसरी लाग्दैछौँ मसारा बहिनी बाढी पीडितको यस्तो अवस्था छ उनीहरूलाई केही रगतको पनि आज त पर्दाखेरि हामी गरौँ न भन्ने उद्देश्य भएर तुरन्तै हामीले यो कार्यक्रममा आयोजना गरायौँ अब मन्जु थापा पनि भर्खर घर पुगेर खानसान खाएर तुरन्तै ल अमिसा बहिनी आउनु भएको छ भनेर मेसेज गर्ने सपना खड्काले गर्नेपछि म पनि नुहाइधुवाइ गरेर बोल्नुपर्छ भन्ने भएर म तुरन्तै रेडियोमा आएँ फोनमा लागिहाल्छ बोल्न चाहेपछि चाहना हुनुपर्छ होइन अमिसा पनि जाँदै गर्दा पनि इच्छा हुनुपर्छ कसले के भन्छ त्यो आफ्नो ठाउँ छ भन्नेलाई भन्न दिनुपर्छ आफ्नो इच्छा छ भने हामी निरन्तर लागौँ समाजले केही के चिन्छ यस्तै यस्तै काम गर्दैछौँ अब अहिले फेरि अब एकछिनपछि अब मेरो 2 कार्यक्रम छन् त्यसमा मन्जु थापा फेरि भ्याउनु पर्ने आउनुहुन्छ नभए पनि मैले प्रतिनिधित्व गरेर हामी कार्यक्रम
0: विशेष धन्यवाद छ यहाँको टिमलाई यति राम्रो सामाजिक कार्य सम्पन्न गर्नुभयो अझै बाँकी रहेछ अर्को कार्यक्रम पनि एकदमै राम्रो तरिकाले सुसम्पन्न होस् यहाँहरूको टिमलाई विशेष धन्यवाद अनि धेरै धेरै बधाई पनि दिन चाहन्छु यति राम्रो कामलाई अगाडि बढाइराख्नु भएको छ यहाँहरूको टिम लगाए सम्पूर्णलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छौँ हामी सम्पूर्ण रेडियोको परिवारको तर्फबाट
3: धेरै खुसी लाग्छ धेरैजना हुनुहुन्छ हामीले गरेको कुरा पनि हामी बोल्न पाउँछौँ अब यसरी त हो नि समाजमा केही न केही मैले त्यहीँबाटै के जानकारी गराउन लागेको थिएँ फोन उठेन यसरी रक्त हामी सञ्चालन गर्दैछौँ सङ्कलन गर्दैछौँ कसैलाई फ्रेस रगतहरूको आवश्यकता पऱ्यो भने रेडियो काठमाडौँले प्रसारण गर्छ यहीँ सम्पर्क गर्नुहोस् है भनेर पनि मैले त्यहाँ भन्न गराएको थिएँ फेरि फोन उठेन नउठेपछि म फेरि व्यस्तता भएँ होइन यहाँहरूले पहिला पहिला पनि कसैलाई फ्रेस रगतहरूको आवश्यकता पऱ्यो भने रेडियो काठमाडौँले तपाईँले जे काहीँ अप्ठ्यारो छ पर्छ रेडियो काठमाडौँ सम्झिनुहोस् भनेर पनि कार्यक्रम सञ्चालन गराएको थियो हामी सल्लाह थियो जब पनि
0: हस् हुन्छ यहाँसँग हामीसँगै मिलेर सहकार्य गर्ने कुनै वातावरण छ भने चाहिँ त्यो अवश्य पनि हामी

0: उमिसा बहिनीहरू उसमा तिनवटा हस्पिटलमा यो के अरे उहाँ चाहिँ नचिनेको बिरामी हुँदा हामी जाँदाखेरि आएर सुनेर पनि तपाईँको मिडियामा बोल्ने तपाईँ हो भन्दाखेरि पनि त्यहाँ बोलेर पनि त्यहाँ उद्धार भएका छन्। यहाँले कोरियन हस्पिटलमा बुझ्न सक्नुहुन्छ, के अरे मध्यपुर हस्पिटलमा बुझ्न सक्नुहुन्छ, होइन यसरी पनि उद्धार गर्न सकिन्छ क्या, होइन र
1: हो नि।
0: यसरी हामी समाधान केही गरौँ, अर्को फोन आइरहेको छ र सम्झिनु पर्दाखेरि अब देशमा यस्तो परिस्थिति छ, केही न केही अब रमाइलो त नगरौँ भन्दा पनि गर्ने स्थिति हुन्छ, गर्नुहुन्छ सहायता गर्नुहोस्। होइन तिज लागेको छ, दसैँ चाडबाड आएको छ, कहीँ हिँड्नु छ भने पनि तपाईँहरू बुझेर हिँड्ने काम गर्नुहोस्, घर घरमा लगाएर नहिँड्नुहोस्। होइन बेरोजगार यस्तो छ, हामी आफै सुरक्षित हुने परिस्थिति आएको छ नेपालमा, होइन कहीँ हिँड्दाखेरि घरको याद गर्नु पर्यो, बलबच्चा कहीँ हिँड्दैन भने पनि याद गरेर यसरी कहाँ जाँदैछ सोधखोज गरेर मात्रै पठाउने काम गरौँ। सम्झिनु पर्दा विशेष गरी हिजोदेखि नै अब साथ दिने धेरै हुनुहुन्छ, धेरै हुनुहुन्छ, त्यसमा पनि मन्जु थापा, सपना खड्का, बबिता खड्क, के अरे खड्का, श्रीराम दाल हुन्छ, वीरेन्द्र लामा हुन्छ, बालकुमार लामा, बालकुमार लामाकै उहाँ मैले बिर्सिहाले भन्दै जाँदाखेरि धेरै साथीहरू हुनुहुन्छ, जतिलाई यो रेडियो सुन्नु भएको छ माया गर्नुहोस्, आफै समाधान के गर्नु छ भने बोल्नुहोस्, त्यहाँ के अरे उहाँहरूबाट सिक्नुहोस् र आफूले पनि सिकाउने काम गर्नुहोस्। अहिले सुरत पन्त आउनुभयो, उहाँ पनि हिँड्नुहुन्छ, खुसी लाग्छ, सबैलाई एकमुठमा सम्झिँदै बिदा हुन चाहन्छु।
1: हस् नमस्ते। यति बेला आदरणीय दाई गोविन्द निरोला आउनु भएको थियो, उहाँले पनि गीतलाई समर्थन जनाएर गइसक्नु भएको छ, साथै एकदमै राम्रो, उहाँहरूको यो टिम एकदमै राम्रो छ, सामाजिक कार्यमा चाहिँ एकदमै अगाडि बढिराख्नु भएको छ, सहयोग गरिराख्नु भएको छ, होइन उहाँ बारम्बार चाहिँ जानकारी गराइराख्नु भएको हुन्छ, त्यसैले उहाँको कामप्रति चाहिँ हामी फेरि पनि सम्मान, धेरै धेरै सम्मान दिन चाह्यौँ, होइन। लौ ठिक छ, यहाँको माझमा हामी तिनजनाको रोजाइको गीत यहाँको माझमा राख्छौँ, त्यस पछाडि बाँकी साथीहरूको रोजाइको गीत यहाँको माझमा लिएर आउने नै छौँ। फोन डायल गर्दै गर्नुहोस्, रेडियो काठमाडौँ सुन्दै गर्नुहोला।

0: हजुर, तीजको लहरा आयो बरेलाई तीनजनाको रोजाइको गीत यहाँहरूको माझमा प्रस्तुत गरेका थियो। निकै नै मिठो गीत यहाँहरूलाई बजाइसकेका छौँ, सुनाइसकेका छौँ। पक्कै पनि यसपालिको तीज पोहोर साल जस्तो रहने छैन। भुटेको सीमा आएको जुन विनाशकारी बाढीले धेरै परिवारको यसपालि खुसी खुसेको छ। कतिपयका आँगन सुनसान छन्, कतिपय परिवार शोकमा छन्। बाढी पहिरोमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरौँ। एकपटक घाइते हुनुभएकोहरूको लागि चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाह्यौँ। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। यहाँहरूको यसपालिको तिज चाहिँ अलिकति त्यति रमाइलो चाहिँ रहने छैन, किनभने अहिले यो जुन देशले भोगिरहेको पीडाका कारण चाहिँ त्यति रमाइलो तरिकाले मनाउनका लागि चाहिँ त्यति उचित पनि हुँदैन जस्तो लाग्छ मलाई, होइन। तपाईँहरू आउन सक्नुहुन्छ हाम्रो टेलिफोन लाइन नम्बर 0145-91-300-400 लाइन भएर। यति बेला हामीलाई धेरै साथीले फेसबुक मार्फत पनि कमेन्टहरू छोड्नु भएको छ, होइन। बिचबिचमा हामी एक दुईवटा कमेन्टलाई पनि वाचन गर्नेछौँ। यति बेला मनको साथी जीवन कार्की हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी? के छ खबर? सुनिराखेको छु कार्यक्रम पोखराबाट। मनको साथी आखाजा भयो कि नै? हजुरको कार्यक्रम एकदम राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्। सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन भन्नुभएको छ, विशेष धन्यवाद छ। अनि सुमित सुनवार किरात हुनुहुन्छ, नमस्ते दिदी। हजुर, म काठमाडौँ बौद्ध जोरपाटीबाट सुमित सुनवार किरात, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ। अब बस्ने गीत हजुरको लागि र मेरो घर फ्यामिलीको लागि सुनाउन चाहन्छु भन्नुभयो, विशेष धन्यवाद छ। वीरेन्द्र लामाले पनि सुन्दै हुनुहुन्छ, परिवर्तन सम्भव छ। नमस्ते नमस्कार सिस्टर, सुन्दैछु काठमाडौँ बौद्धबाट काभ्रेली सम्धी वीरेन्द्र लामा। सम्धीहरू साथीहरू सरी साथीहरू मुना मुखिया, कमला मुखिया, सृजना सिम्पल, सरिना हर्पल, रोशनी, सबै साथीलाई सम्झन चाहन्छु, नमस्ते भन्नुभएको छ। बाँकी कमेन्टलाई म एकैछिन पछाडि रिदआउट गर्नेछु। यति बेला फोन लाइनमा अर्को साथीको आगमन भएको छ, स्वागत गरौँ। हेलो हजुर।
1: हेलो
0: हजुर, नमस्ते।
1: नमस्ते म्याम।
0: कहाँबाट, कसको आवाज हो? तपाईँ धनराशिबाट कि कहाँबाट भन्नुभयो? धरराशि लामा। अञ्जना के छ खबर, आराम हुनुहुन्छ है? हजुर, हामी पनि एकदम सन्चै आरामै छु। के गर्नुहुन्छ अञ्जनाले?
1: म अहिले 8 पढ्दैछु, अनि अहिले स्कुल छुट्टी छ, त्यही भएर घर आएको थिएँ, अनि यसो प्रोग्राम सुन्दै थिएँ, अनि त्यही भएर कल गरेको।
0: लौ ठिक छ, कतिमा 8 पढ्दै हुनुहुन्छ?
1: हजुर।
0: ल ठिक छ, अनि आज त आज भोलि बिदा पनि छ, त्यसैमा आज शनिबार पर्यो, फुर्सदिलो दिन, होइन, रमाइलो शनिबार।
1: हजुर।
0: ल ठिक छ, कार्यक्रममा पहिलोचोटि कुराकानी भयो हाम्रो अञ्जनासँग। अञ्जना होइन त?
1: हजुर।
0: अलिक बिर्सिने बानी छ क्या मेरो फेरि। ठिक छ, अनि अञ्जना, पहिलोपटक कुराकानी गर्दै गर्दा, पहिलोपटक रेडियोको कार्यक्रम सुन्दै गर्दा कस्तो लाग्दैछ यहाँलाई?
1: सुन्न त मैले पहिल्यैदेखि सुनेको हो, अनि धेरैचोटि कल चाहिँ ट्राई गरेको थिएँ, तर लाग्दै लाग्दैन, अनि आज चाहिँ भाग्यले हो कि के हो।
0: जे होस् जे होस् लाग्यो। ठिक छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। कुन गीत सुन्नुहुन्छ?
1: मलाई चाहिँ यो तिजैको महिना भन्ने मेला राईको।
0: सुन्छ, तपाईँको रोजाइको गीत हामी एकैछिन पछाडि बजाउनेछौँ। कार्यक्रमको अन्तिम समयसम्म सुन्ने प्रयास गर्नुहोस्। अञ्जना, आजलाई छुट्टी हो, फेरि पनि आउँदै गर्नुहोला, साथीहरूलाई सम्झिनुहोस्।
1: फर्स्ट अफ अल त तपाईँलाई, अनि मेरो मम्मी दिदी भेनाजु छोरा छोरी सबैजनालाई भन्दै यति भन्दै
0: छुट्टिन्छु। हस् नमस्ते, बाबाई। यति बेला अञ्जना आउनु भएको थियो, अञ्जना लामा गइसक्नु भएको छ। अर्को साथी फोन लाइनमा आउनुहुन्छ, स्वागत गरौँ। हेलो हजुर।
2: हजुर पोखरेली नमस्कार गरे बहिनी, अब लामो समय पछि आए म, होइन,
0: अगाडि मात्रै तपाईँको कमेन्ट पढ्दै थिएँ मैले।
2: म अब प्रायः जस्तो कमेन्ट छोड्यो, अलिक बिजी हुन्छु बहिनी, होइन।
0: खासमा यहाँको पेसा चाहिँ के हो नि दाई?
2: पेसा चाहिँ म अब यसो समाज सेवा पनि गर्छु बहिनी, अनि मेरो अब यो विदेशबाट आएको यो हातले गर्ने काम पनि छ, होइन।
0: हजुर हजुर,
2: धेरै काम गरिराख्यो। अब सम्पूर्ण साथीहरूलाई चाहिँ म एउटा जानकारी गरेँ, म टिकटकमा नि आएको छु, होइन। अनि अब धेरै साथीहरूले फोन नम्बरहरू पनि खोजिराख्नुहुन्छ मलाई, अनि मलाई चाहिँ हजुरले टिकटकमा चाहिँ मनको साथी जीवन कार्की गरेर सर्च गरे भने हेर्न सक्नुहुन्छ भन्न चाहे है।
0: ओके ल ठिक छ,
2: हजुर, अनि हजुरहरूको यो कार्यक्रम चलाउने शैली टिमहरू होइन इन्द्रेणीदेखि अब जति पनि रेडियो काठमाडौँको सन्देशहरू छ एकदम राम्रो लाग्छ, अनि हजुरहरूको बोल्ने शैलीहरू यति राम्रो बोल्नुहुन्छ, जुन अब समाजमा भएको विकृतिलाई चाहिँ हटाउने एउटा रेडियो काठमाडौँको अभियान छ, परिवर्तन सम्भव छ, नारै काफी छ होइन, भन्न चाहे बोल्न मन लाग्छ। अब यो अहिले भीषण बारी पहिरोले गर्दा पनि अब देश रोइराखेको छ, नेपाल आमा रोइरहेछ, अब यो समयमा चाहिँ अब कतिपय अब नकारात्मक कामहरू पनि भइरहेको छ, यस्तो नगर्नु होला, हातमा हात साथमा साथ गरेर होइन यो देशलाई माथि उठाउन छ, सरकारदेखि लिएर आम नागरिक अनि अब हाम्रो नेपाल सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सम्पूर्णलाई यो दुःखको घडीमा चाहिँ अब एउटा बाढी पहिरोको क्षेत्रमा गएर आफ्नो ज्यान जोखिममा रहेर होइन जुन अहिले उद्धार काम गरिराख्नु भएको छ धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट, अनि रेडियो काठमाडौँ सम्पूर्ण नेपालको वासीबाट भन्न चाहे, अनि अब हाम्रो टेक्निसियन मित्रलाई मिठो माया मिठो सम्झना आवाजको धनी हजुर सम्पूर्ण सञ्चार कर्मीलाई भन्न चाहे, अब हाम्रो आदरणीय दाई गोविन्द निरावला दाई समाजसेवामा लागिराख्नु भएको छ होइन, प्यारी बहिनी मन्जु थापा भइहाल्यो, अनि अब खोटाङबाट अब निरन्तर त मलाई कमेन्ट गरेर साथ दिनुहुन्छ बहिनी स्वर्णिम दाईलाई पनि सम्झेछु, अनि हाम्रो आवाजको धनी हुनुहुन्छ वीरेन्द्र लामाजी भइहाल्यो यतिखेर, अनि हाम्रो बालकुमार लामा सानो सानो माया महर्जन होइन, अनि मेचीदेखि पश्चिम महाकालीसम्म अब सम्पूर्ण साथीहरूलाई सम्झिराखेको छु, ट्राफिक नियमको पालन गर्नु होला, स्वास्थ्यको ख्याल गर्नु होला, पानी पिउनु होला, कसैको सामान भेट्छ छ भने दिनु होला, परिवर्तन सम्भव छ, आजको बसेबाट छुट्टी हजुर सबैको भलो चाहने मान्छे हस्त हजुर पोखरेली नमस्कार।
0: हस् नमस्ते, यति बेला पोखरेली नौ पोखरेली कान्छो जीवन कार्की आदरणीय दाई आउनु भएको थियो, छुट्टिएर गइसक्नु भएको छ, यति बेला फोन लाइनमा अर्को साथीको आगमन भएको छ, उहाँलाई स्वागत गर्छौ, उहाँसँग कुराकानी गर्छौ, त्यस पछाडि फेरि अर्को गीत यहाँहरूको माझमा पस्किनेछौ। हेलो हजुर,
3: हेलो, हाई, गुड आफ्टरनून, नमस्ते,
0: गुड आफ्टरनून, नमस्ते, को बोल्दै हुनुहुन्छ?
3: सुजेन महर्जन कृतिपुर टुङ्गलोचोरबाट।
0: सुजेन महर्जन कृतिपुर टुङ्गलोचोरबाट। यो टुङ्गलो चोर भन्ने अहिलेसम्म मलाई प्रनाउन्सिएसन गर्न नआएको, नबुझेको क्या, एकचोटि भनिदिनु न फेरि।
3: सुजेन महर्जन कृतिपुर टुङ्गलो चोर भनेको एउटा इनार हो होइन,
0: इनार
3: इनार भएर चाहिँ टुङ्गलो चोर भनेको।
0: ल ठिक छ, अनि आराम हुनुहुन्छ? एकदम, म पनि सन्चै आरामै छु, कार्यक्रममा आउनु भएको छ, रेगुलर प्रिय नियमित श्रोता हुनुहुन्छ, केही नयाँ छ भने सुनाउनुहोस् न, त्यो साथीले एउटा गीत रोजेम पार्नु भएको छ, यो गीत मार्फत सम्झनुहोस्।
3: हिजो भर्खरै फरेस्ट डे बनायो होइन, त्यहाँनिर मैलेसँग बनायो,
0: के बनाउनु भयो?
3: फरेस्ट डे
0: बनाऊ, ए हिजो हो हो, जे होस्
3: फरेस्ट डे मलाई धेरै रमाइलो भयो, रमाइलो भयो होइन, अब गीत सुनाउनु पर्दा चाहिँ होइन, तपाईँले खाजा खाजा खानुभयो?
0: मैले खाएको छैन, म एकैछिन पछाडि हुन्छ कार्यक्रम सकले कतै, अब तपाईँको त भइसक्यो होला है?
3: मेरो
0: त भइसक्यो। अनि के छ त्यतातिरको मौसम कस्तो छ? अब यतिकैमा टुङ्गाउँ कि भन्ने थियो, अब फेरि अलिक धेरै कुरा गर्न मन छ कि क्या हो तपाईँ मसँग भन्ने जस्तो लाग्यो कि, त्यही भएर। अनि त्यताको मौसम के छ सुनाउनुहोस्।
3: यतातिरको मौसम धेरै नै मजाले घाम लागिरहेछ भन्नु मन पर्यो
0: है, मजाले घाम लागिरहेछ आज त। ल ठिक छ, हुन्छ, साथीहरूलाई सम्झिनुहोस् त्यसो भए।
3: तपाईँलाई धेरै सम्झाउन चाहन्छु, नेपाल सर पनि धेरै सम्झाउन चाहन्छु, आउँदै गएको चिजको पनि धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ, अब भने गीत सुनाउनुबाट तपाईँलाई धेरै सम्झाउन चाहन्छु, सबैबाट सुनेना महाजन, सुनेना महाजन, बाबुकाजी महाजन, चिन्मय महाजन, अनिसा महाजन, आयन्स महाजन, बुद्धरत्न बुद्धचारी सिराम सुन्न चाहन्छु, सुरज पन्त, मैया परियार, बाटकुमान लामा, मनु थापा, गोकुल केसी पनि सुन्न चाहन्छु, अनि डान्जन मतन्जीलाई पनि धेरै सम्झाउन सम्झाउन चाहन्छु, आकाबको माया मुटुबको चाहनालाइनमा बस सुन्दैन हुने, रेडियो काठमाडौँ 2.1 मेगा सुन्न सुन्दैन हुने, सम्पर्क मेगा धेरै सम्झाउन चाहन्छु,
0: हस् बाबा, यति बेला किर्तिपुरबाट सुजिन महर्जन आउनु भएको थियो, गीत राखिहाल्ने थिएँ तर मैले झ्याप्पै साथीलाई फेरि होलमा बसिहाली राखिसकेको छु, माफ गर्नुहोला, उहाँसँग छोटो कुराकानी गर्छु। हेलो हजुर,
4: हेलो हजुर, नमस्ते, नमस्कार, गुड आफ्टरनुन,
0: नमस्ते, नमस्कार, गुड आफ्टरनुन, को बोल्दै हुनुहुन्छ?
4: म सरलाहीबाट उपासना घिसिङ।
0: उपासना, आज पनि आउनु भयो तपाईँ?
4: अनि आउनु पर्यो नि।
0: के छ कोसेली, ल्याउनुहोस् न त यतातिर यसो।
5: कसैले त खासै ल्याएको छैन.
0: ल ठिक छ, अनि हामीलाई कसरी सुन्दै हुनुहुन्छ हाम्रो उपासनाले?
5: मैले आज त सुनेको छैन कि यसो कार्यक्रम आउँछ भनेर यसो कल.
0: अनि सुनेर कल गर्नुहोस् न, त्यो सुनेर कल गर्नुभयो भने अझ रमाइलो, किनभने तपाईँहरूले रोजाइमा पारेको गीत, तपाईँले समर्थन गरेको गीत मजाले सुन्न पाउनुहुन्छ नि त सुनेपछि, होइन र? ल ठिक छ, अनि नेट छ कि नै अहिले, अनलाइनमा हुनुहुन्छ कि नै?
5: अहिले अनलाइनमा छैन, बत्ती गएको छ.
0: ए बत्ती गएको छ,
5: हजुर.
0: ठग्नु भयो कि क्या?
5: होइन बत्ती छैन, हजुर. अलिअलि लोड सेडिङ छ, पानी परेर.
0: ए बर्खा लागि हुनसक्छ, बर्खा अझै नगएको हुनसक्छ होइन त?
5: बर्खा बाँकी छ नि अझै एक दुई महिना त.
0: ल ठिक छ, हुन्छ. कार्यक्रममा आउनुभयो अनि नास्ता खाएर त आउनुभयो नि?
5: नास्ता खाएको छैन.
0: लौ ठिक छ, एकैछिन पछाडि यतैबाट खाएर जानु होला. अहिलेलाई भने साथीहरूले गीत रोजाइमा पारिसक्नु भएको छ, समर्थन जनाउनुहोस्.
5: हुन्छ, समर्थन डेडिकेसन गर्नुपर्दा फर्स्ट अफ अल हजुरको लागि भन्न चाहन्छु, रेडियो काठमाडौँ स्टाफको लागि, टेक्निसियन मित्रको लागि, र साथी प्यारी साथी मन्जु थापाको लागि सम्झना छ, अनि हाम्रो अर्जुन थापा दाईको लागि, अनि कमला थापा भाउजूको लागि भन्न चाहे, अनि श्रीराम दाहाल दाई, कृष्णजी मुलामी दाई, सानो माया दिदी, बालकुमार लामा दाई, अनि माधव भण्डारी दाई, वीरेन्द्र लामा दाई हुनुहुन्छ, अनि दिगमान बमजन दाई, अनि हाम्रो मिनबहादुर मगर दाई, अनि हुनुहुन्छ साथी आशा खड्का बहिनी हुनुहुन्छ, उहाँको लागि भन्न चाहन्छु, र राजु वाइबा, ज्योति वाइबा, भाइ बहिनीको लागि, म भन्न अगाडि भए सम्पूर्णलाई पछ्याउनुहुन्छ सम्पूर्णलाई, र मलाई उपासमा घिसिङ भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण सम्पूर्ण साथीहरूलाई शुभ दिन.
0: हस् नमस्ते. यति बेला सरलाईबाट उपासना आउनु भएको थियो. उपासना सँगसँगै यहाँहरूको माझमा यो तिजको महिनामा मै प्यारी छोरी प्याउली छोरी बजाउन चाहन्छु. आज विशेष त तिजका गीत मात्रै रोज्नु होला है साथीहरू. ल ठिक छ, तपाईँहरूको रोजाएको गीत यहाँहरूको माझमा राखे, अनि अब बाँकी साथीहरूले फोन डायल गर्दै गर्नुहोस्, रेडियो काठमाडौँ सुन्दै गर्नुहोस् है त.

0: ओके, यहाँको माझमा निकै नै मिठो गीत राखेका थियो यो तिजैको महिनामा मेलिना राईको स्वरमा सजिएको निकै नै मिठो तिज गीत यहाँको माझमा हाम्रो चारजना प्रिय श्रोताहरूको रोजाइको गीत राखेको थियो। पक्कै पनि यहाँको माझमा पस्किसकेको छु है त। हजुर, तपाईँ पनि आउन सक्नुहुन्छ। हाम्रो टेलिफोन लाइन नम्बर 0145913400 लाइन भएर थोरै मैले यहाँहरूको माझमा कमेन्टलाई चाहिँ स्थान समय दिन चाहे। महर्जन जुनी, हेलो म्याम, म जुनी महर्जन हिमाडोलबाट सुन्दैछु, के छ हाल खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म एकदम सन्चै छु है। हजुरको के छ खबर? मलाई लाग्छ यति बेला तपाईँले सुन्दै हुनुहुन्न। कमला बनेम लिम्बू, प्लिज प्लिज प्लिज, आज मलाई स्वरूप राज आचार्यको आवाजमा रहेको गीत म बाँचेको संसार भन्ने गीत बजाइदिनु ल भन्नुभएको छ। पक्कै पनि अहिले तपाईँले सुन्दै हुनुहुन्न। तपाईँको मोबाइल, तपाईँको कमेन्ट चाहिँ अगाडिकै हो है। यति बेला तपाईँले सुनिराख्नु भएको छ भने कमेन्ट गर्नुहोला, हामी राख्नेछौँ। नत्र भने साथीहरूको रोजाइको गीत अनि बाँकी तिजका गीतहरू यहाँहरूको माझमा पस्किनेछौँ। धेरै साथीहरूलाई सम्झना समर्पण जनाउनु भएको छ हाम्रो कमला बनेम लिम्बुले, अनि साथी सुमना सामना श्रेष्ठले पनि सुन्दै हुनुहुन्छ। हेलो हेलो, गुड आफ्टरनुन डियर, ओम सरादी, हाउ आर यु, गुड भन्नुभएको छ, गुड डे भन्नुभएको छ। आई एम फाइन, म एकदम सन्चै छु। अनि हजुरको खबर के छ? त्यसै गरी विनिता दाहाल सुवेदी हुनुहुन्छ, हेलो दी, के छ खबर? विनिता दाहाल धनकुटाबाट गीत सुनाउनु पर्दा खुसबु सुवेदी, लोचना सुवेदी, अनि लोकेश सुवेदी, सुषमा दाहाल, विमला दाहाल, झुमा दाहाल, कुमार दाहाल, तुलसा खड्गा, जमुना जानुका चापागाई, त्यसै गरी भण्डारी भूमिका भण्डारी, दुर्गा कटुवाल, अनि डम्बरु, अनि ढुङ्गाना विष्णु खनाल, सुखराज रसाइली, निर्दोष हर्पल रोशिनी, पूर्वेली खुसी, ममता पोया, शमशेर लिम्बू, सुभाष कटुवाल, मम्मी बाबाको लागि है भन्नुभएको छ। विशेष धन्यवाद छ हाम्रो विनितालाई, हामीलाई सुनिदिनु भएकोमा, कमेन्ट छोडिदिनु भएकोमा। यति बेला फोन लाइनमा अर्को साथीको आगमन भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो हजुर। ओके, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ, फेरि पनि डायल गर्न सक्नुहुनेछ। यति बेला अर्को साथी, हेलो हजुर।
1: नमस्ते हजुर।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ?
1: म काठमाडौँ बौद्धबाट काभ्रेली सम्झी वीरेन्द्र लामा बोल्दैछु सिस्टर।
0: ए वीरेन्द्रजी, तपाईँको कमेन्ट मैले अगाडि भर्खर अगाडि मैले यहाँबाट भाषण गरिसकेको छु।
1: हो नि दिदी, अब कमेन्ट गरेर मात्रै चित्त बुझेन, फोनै गर्नु पर्यो भनेर फोन गरेको, फेरि फोन पनि ठाउँमै लाग्यो भन्नुपर्छ है त।
0: लो ठिक छ, अनि के छ खबर? सन्चै हुनुहुन्छ नि?
1: सन्चै छु दिदी, यति बेला अब शनिबारको दिन हो, फुर्सदिलो दिन हो, कोठातिरै बसेर मजाले रेडियो काठमाडौँ घन्गाउँदै मजाले हजुरको आवाजलाई साथ दिइरहेछु भन्नुपर्छ है त।
0: लो ठिक छ, अनि के छ त अरू नयाँ नौलो? के छ पोखरेली सम्धी, काभ्रेली सम्धीको?
1: काभ्रेली सम्धीको सबै ठिक छ भन्नुपर्छ दिदी, अरू रेडियोतिर पनि फोन गरेर साथ दिइरहेछु भन्नुपर्छ है त।
0: लौ ठिक छ, भनेपछि मजाले प्याक तानेर कार्यक्रमहरूमा जता ततै भ्याइसक्नु भयो।
1: भ्याउनु पर्यो नि दिदी, अब उपत्यका बाहिरको साथीहरूलाई पनि सेयर गरेर साथ दिनु पर्यो नि त।
0: लौ ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन गीत रोजेमा पार्नुहुन्छ यहाँले?
1: यो हाम्रो विष्णु माझीको आवाजमा यो चरी जेलैमा भन्ने गीत बजाइदिनुहोस् न ल।
0: चरी जेलैमा,
1: हजुर
0: हस् हुन्छ, अन्तिम समयसम्म सुन्नुहोस्। यो फोन गर्ने उता उता फोन गर्ने काम नगर्नुहोस्, एउटा कार्यक्रम सुनिसकेपछि मात्र अर्को कार्यक्रमतिर प्रवेश गर्नुहोस् है त।
1: हो नि दिदी, म त फेरि एक घन्टादेखि एउटा कार्यक्रम नसिधेसम्म अर्को ठाउँमा जाँदैन नि त। अब दुई बजीदेखि तिन बजीसम्म त आफूले रोजेको गीत कसरी बोल्दो रहेछ, अरू साथीहरूले पनि कस्तो बोल्दो रहेछ, कस्तो कमेन्ट गरेर गर्दो रहेछ, त्यो त सुन्नु पऱ्यो नि।
0: त्यही त। लौ ठिक छ, हुन्छ, चरी जेल मार्फत चाहिँ चरी जेलैमा मार्फत साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, सम्झिनु पर्दा दिदी हजुरको लागि भन्न चाहेँ मैले।
0: धन्यवाद,
1: थ्याङ्क यू दिदी, अनि हाम्रो जनार्दन सरलाई पनि मैले सम्झिन चाहे। अनि यति बेला 92.1 हेलो काठमाडौँ साथीहरू सुन्दै हुनुहुन्छ, अनि साथीहरू सम्झिनु पर्दा मुना मुखिया, कमला मुखिया, अनि सिर्जना मुखिया, अनि हर्पल रोशनी, अनि सिम्पल सरिना गुरुङ हुनुहुन्छ हाम्रो बरङतिर, अनि बहिनी अस्मित बस्नेत, अनि मन्जु थापा, सपना खड्का, अनि कपनतिरै हुनुहुन्छ हाम्रो सुरेश घतानी सरको लागि, अनि इमाटोलतिरै हुनुहुन्छ हाम्रो विनोद प्रधानको लागि, अनि हाम्रो बालकुमार रामा हुनुहुन्छ, श्रीराम दाहाल हुनुहुन्छ, अनि ट्राइबलतिरै हुनुहुन्छ भन्दै हाम्रो राजकुमार थापालाई पनि सम्झिँदै छुटेर दिदी नमस्ते।
0: हस् नमस्ते। यति बेला वीरेन्द्र लामा काभ्रेली सम्झिआउनु भएको थियो। उहाँले निकै नै मिठो तिज गीत जेलैमा हो जेलैमा चरी जेलैमा आहा सो यो गीत रोजेमा पारेर गाइसक्नु भएको छ। यति बेला अर्को साथीको सहभागिता भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो हजुर, फोनलाइनको साथी। ओके, उहाँसँग पनि कुराकानी हुन सकेन, तपाईँ फेरि पनि डायल गर्नुहोस्। यति बेला अर्को साथी। हेलो हजुर,
2: नमस्ते।
0: को बोल्दै हुनुहुन्छ?
2: अमृत रसाइली।
0: अमृत रसाइली, अमृत कहाँबाट हो?
2: बौद्ध।
0: बौद्धबाट सहभागिता जनाउनु भयो। अनि के छ खबर, सुतेर बोल्नु हो कि क्या हो? हे भगवान, यस्ता छन् दिनहरू। मजाले यसो एकछिनलाई यसो उठेर बोल्नुहोस् न।
2: भन्नुहोस्। उठिरहेछु।
0: अनि ठ्याक्कै के गर्दै हुनुहुन्छ सुतेर?
2: के गर्नु, कार्यक्रम सुनिरहेको।
0: ए, भनेपछि कार्यक्रम सुन्दै हुनुहुन्छ सुतेर? लौ ठिक छ। अनि नास्ता त खानु भएको छैन होला नि?
2: अब हुन्छ एकछिन।
0: एकछिनमा कसले बनाएर दिन्छ हो अमृतजी? लौ कति रमाइलो, आहा यस्तो होस् त लाइफ है नि त। अनि अरू दिनमा चाहिँ के गर्नुहुन्छ?
2: अरू दिन यस्तै हो, घुम्ने बस्ने खाने पिने हिँड्ने, यही नै।
0: झन् रमाइलो रहेछ है।
2: रमाइलो रमाइलो।
0: लौ ठिक छ। अनि यहाँसँग मेरो आज पहिलो भेट हो, कस्तो लाग्दैछ मसँग बोल्दा?
2: राम्रो लाग्यो, खुसी
0: खुसी लाग्यो। लौ ठिक छ, धेरै खुसी नहुनुहोस्, हर्ट एट्याक आउला है।
2: त्यो पनि भन्न सकिन्न।
0: त्यही भएर थोरैको ठिकैको खुसी हुनुहोस्। आज अगाडि साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, जेलैमा हो जेलैमा चोरी जेलैमा।
2: त्यही त, मैले अब दुई तिन पटक उठाइदिनु भएन, जित्नु त मैले जितिरहेको थिएँ, रिसिप नगरिदिएको कारण।
0: त्यही भएर रिसाएर चाहिँ पुरा ठुस्केर बोल्नु भयो कि क्या
2: हो नि।
0: लौ ठिक छ, यसकै खुसीमा जेलैमा हो जेलैमा चरी जेलैमा एउटा टुक्का गाएर सुनाइदिनुहोस् न त।
2: मलाई त त्यो त आउँदैन नि।
0: लौ ठिक छ, हुन्छ सुन्नुहोस्, अनि भोलिको दिनमा चाहिँ गाएर सुनाउनु पर्छ है त। ल हुन्छ, बाँकी तपाईँको यो गुनासोहरू चाहिँ म सुन्न चाहेन, फोन उठिसकेको छ। आजलाई छुट्टिन्छौ साथीहरूलाई, चरी जेलैमा मार्फत चाहिँ सम्झिनुहोस्।
2: चरी जेलैमा चाहिँ अब अमृत रसाइली भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई र विशेष गरेर तपाईँलाई प्राविधिकलाई र अब पहिले छनौट गर्न पाइदिए अब सबै साथीहरूलाई सम्झिन हुन्थ्यो, तैपनि सबैलाई सम्झे अमृत रसाइली भनेर।
0: हस् हुन्छ हजुर। यति बेला अमृत रसाइली आउनु भएको थियो, उहाँले पनि मन लगाई नलगाई चरी जेलैलाई चाहिँ समर्थन गरेर गइसक्नु भएको छ। यति बेला अर्को साथीको आगमन भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर,
3: नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ?
3: सरिना गुरुङ।
0: सरिना गुरुङ
3: हजुर।
0: सरिनाको कता नाम सुने हो कि कमेन्ट मैले भाषण गरेँ कि कता कता कता कता के सुने जस्तो लागिरहेको छ मलाई?
3: कमेन्ट होला,
0: कमेन्ट।
3: ओके, दाइले सम्झिँदै हुनुहुन्थ्यो जस्तो लाग्यो, वीरेन्द्र थामा।
0: ए हो नि त नि, तपाईँले चाहिँ कमेन्ट गर्नुभएको होइन है नि त?
3: कमेन्ट पनि गरेका छु।
0: गर्नुभएको छ हो?
3: हजुर।
0: ल त्यही त, मैले कता कता देखेँ जस्तो लाग्यो। ठिक छ, हुन्छ। अनि सन्चै हो सरिना? मेरो पनि समस्या त्यही हो, तपाईँ मलाई दुबई, हामी दुबईजनालाई स्वास्थ्य लाभको कामना आफैलाई है।
3: हजुर हजुर।
0: लौ ठिक छ,
3: मेडिसिनहरू लिँदैछु, त्यही भएर अलिक ठिक भइरहेको छ, हिजोभन्दा आज धेरै नै
0: है। ए म त मेडिसिन पनि लिएको छैन, जिताइन्छ भन्ने भएको छ, त्यही भएर केही पनि गरे छैन।
3: गाह्रो पो हुँदो रहेछ, मेरो त पहिला त्यस्तै भएको छ नि त, भइहाल्छ नि, ठिक हुन्छ भने कि,
0: भनेपछि जिताएरै छोड्यो है नि त तपाईँलाई।
3: त्यही भएर अनि साला चाहिँ म छिटै लिन्छु क्या, त्यस्तो भयो भने हुँदो रहेछ भनेर तपाईँ आफूलाई पर्छ नि, अनि म चाहिँ थाहा हुँदो रहेछ
0: क्या। ठिक छ, अनि के छ, अब के गर्दै हुनुहुन्छ, के को हल्ला हो यो?
3: हजुर हजुर, नै नानीहरू।
0: ए आफ्नै छोरा छोरी हो?
3: हजुर।
0: नास्ता बनाएर खुवाउन लाग्नु भयो कि क्या?
3: हजुर हजुर, नास्ता बनाउन लागेको।
0: ए लौ ठिक छ, हुन्छ, तपाईँ तपाईँकै धन्दामा व्यस्त हुनुहोस् के अरे, आजलाई छुट्टिन्छौ। साथीहरूले गीत रोजाइमा पारिसक्नु भएको छ, अन्तिमसम्म सुन्नुहोस् चरी जेलैमा, साथीहरूलाई सम्झिनुहोस्।
3: हुन्छ, विशेष गरेर तपाईँलाई अब मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि एकदम प्यारो दाई हुनुहुन्छ विजेन्द्र लामा, टेकु छेत्री, अनि विनोद बरुवाल, अनि सुरज राई तुम्छा, राज भले मगर, राई पिके राई, ढकाल धर्मराज, दिल्ली सानु याम्पू, हाम्रो भूमिका राई तामाङ, रामु चाचा लगायत धेरै साथीहरू हुनुहुन्छ। सम्पूर्ण साथीहरूलाई मजाले इन्जोय गर्नु होला। बाई।

0: जेलैमा हो जेलैमा चरी जलैमा यहाँको माझमा विष्णु माझीको स्वरमा सजिएको निकै नै मिठो तीज गीत राखेका थियो हाम्रो तीनजना श्रोताहरूको रोजाएको गीत रहेको थियो यहाँको माझमा प्रस्तुत गरिसकेका छौँ हजुर आदरणीय श्रोता मित्र हामी कार्यक्रमको नितान्त अन्तिम चरणमा आइसकेका छौँ अब चाहिँ हामी एकैजनासँग मात्रै कुराकानी गर्नेछौँ अन्तिम अनि भाग्यमानी साथी हामी माझ आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ हेलो हजुर
1: हेलो नमस्ते नमस्कार
0: नमस्ते नमस्कार को बोल्दै हुनुहुन्छ
1: म यता भोसुरबाट वरुण चञ्चले
0: वरुण चञ्चले
1: हजुर
0: अब कहाँबाट भन्नुभयो
1: भोजपुर
0: भोजपुरदेखि
1: हजुर
0: कसरी सुन्दै हुनुहुन्छ हामीलाई
1: मैले अनलाइनबाट सुनिरहेको छु
0: हाम्रो पात्रोबाट हो
1: हजुर हजुर
0: ल ठिक छ कार्यक्रममा आउनुभयो अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ हाम्रो वरुणजीले
1: हाम्रोतिर चाहिँ अलैँची टिप्ने सिजन भइरहेको छ अलैँची टिप्दै छ आज पनि यहाँ खाजा खाना खाजा खाइसकेर बसिरह अहिले चाहिँ अब अलैँची टिप्न जान लागेको
0: ल ठिक छ कार्यक्रमको अन्तिम समयमा आउनुभयो होइन अब धेरै कुराकानी गर्न चाहेनौ केही छ भने भन्नुहोस् नत्र भने गीत रोजेमा पारिहाल्नुहोस्
1: ए हुन्छ मैले सिरैमा सिरफुल भन्ने एउटा तीज गीत नै रोजेको छु अब बसेको चाहिँ विशेष गरी तपाईँलाई प्राविधिक मित्रलाई होइन अनि मेरो एकदम प्रिय साथी आशिष बस्नेतलाई अनि बहिनी हिमा राई अनि ढकाल धर्मराज प्रवीण मगर भाइ निमा शेर्पा अनि त्यसै गरी हाम्रो सरस्वता पोखरेल अनि त्यसै गरी हाम्रो हुनुहुन्छ राजविजय काइला अनि सुमी लिम्बू कमला मुखिया मुना मुखिया अनि हाम्रो बालकुमार लामा दाई अनि सपना खड्का लगायत अब धेरै साथी हुन्छ सबैलाई
0: हजुर यति बेला भोजपुर पूर्वबाट आउनु भएको थियो अन्तिम साथी वरुण चञ्चले सो अब चाहिँ हामी कसैलाई पनि लिँदैनथ्यौँ तर मैले होलबाट ट्याक्कै निकालिदिइसकेपछि फोन आइहाल्यो नउठाउँ भने फेरि गाह्रो होला नाम मात्रै सोधौँ होइन त यति बेला अन्तिम साथी आइसक्नु भएको छ स्वागत गरौँ हेलो हजुर
2: हजुर नमस्कार
0: नमस्कार कसको नमस्कार हो यो
2: हजुर मेरो यो सुनसरी जिल्ला कोशी अञ्चलको सुनसरी जिल्ला इटहरीबाट युवराज पोखरेलको हजुर
0: युवराज पोखरेलको सुनसरी इटहरीबाट नमस्कार हो यो
2: हजुर हजुर हजुर
0: सन्चै आरामै हुनुहुन्छ
2: हजुर आराम कुशले अनि भोलि दरखाने र पर्सि तिजको उपलक्ष्यमा हजुर लगायत टेक्निसियनलाई
0: विशेष धन्यवाद छ यहाँलाई शुभकामना दिनुभएकोमा है अब तपाईँलाई सोही कामना भन्नुहुन्थ्यो अब यो खासमा महिलाहरूको लागि मात्रै विशेष त हरितालिका तीज है
2: त्यही भएर त हजुर
0: ल ठिक छ अन्तिममा आउनुभयो म साथीहरूलाई नलिनेमा थिएँ तर फोन आइसकेपछि अब तपाईँहरूलाई त लिइहालौँ न त भन्ने भयो साथीले गीत रोजाइमा पारिसक्नु भएको छ टाढाबाट आउनुभयो विशेष धन्यवाद छ साथीहरूलाई सम्झिनुहोस्
2: साथीलाई सम्झिनु पर्छ हजुर लगायत टेक्निसियन साथीलाई कोटी कोटी नमस्कार यस्तै गरी श्रीराम दाहाल अनि मन्जु थापा अर्जुन थापा माधव भण्डारी बालकुमार लामा र सानु मैया श्रेष्ठ अनि मिन मगर अनि सुनी थामी दुर्गा थामी र मेरो सम्झी हुनुहुन्छ मोरङमा शङ्कर दखाल रत्नबहादुर थापा सुनी लिम्बू जति पनि मलाई युवराज भनेर चिन्नुहुन्छ उहाँहरूलाई जय होस् म भन्दै चाहन्छु नमस्कार
0: हस् नमस्ते यति बेला भोजपुरबाट आउनु भएको थियो टाढाबाट ए भोजपुरभन्दा पनि सुनसरीको इटहरीबाट एकदमै आदरणीय व्यक्तित्व आउनु भएको थियो उहाँ सँगसँगै आजको श्रृङ्खलाबाट हामी पनि छुट्टिनु पर्ने हुन्छ तिनजेलसम्म हामीलाई कमेन्ट गरेर साथ दिनुभयो बाँकी कमेन्ट पोखरेली कान्छी स्वर्णिम राई रञ्जना बेहाङ राई त्यसै गरी रामजी घिमिरे गणेश राईली अनि शर्मिला सिलवाल त्यसै गरी सपना खड्का त्यसै गरी सिम्पल सरिना सरिनासँग कुराकानी भइसक्यो अगाडि पनि कुराकानी पनि भयो होइन विनोद श्रेष्ठ सबैजनालाई हाम्रो प्रिय कमेन्टरहरूलाई विशेष विशेष धन्यवादका शब्दहरू छोड्दै साथी वरुण र उहाँको त्यहाँको नामै बिर्सेँ मैले उहाँ दुवैजनाको निकै नै मिठो गीत रोजाइको मिठाई मिठो रोजाइको गीत तिज गीत पुरानो गीत झन्डै 13 वर्ष अगाडिको गीत सिरैमा सिरफुल देवी गर्ती शोभा त्रिपाठी विनोद बाजुरेलीको र गीत यहाँको माझमा पस्किँदै आजको यस श्रृङ्खला कार्यक्रम हेलो काठमाडौँबाट म छुट्टिन्छु यहाँको यहाँसँग बाँकी साँझ 7 बजे भेट हुने नै छ। अहिलेलाई भने छुट्टियो, रेडियो काठमाडौँ 92.1 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, परिवर्तन सम्भव छ।

0: Onto 92.1 Studio Time 3 PM
1: Powered by
2: तपाईको जीवनमा रङ भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग हुन्छ।
1: किन राजेश जी?
0: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक छ।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565509 र 9809106015, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: sip on ya.
1: Extreme energy drink.
2: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
3: सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्ष

0: अनि मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ। मोबाइल 98512 40 9 34।
3: सबैको मञ्जित न सफल श्रेष्ठ टेलरिङ,
4: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार, चावेल चोक र केएल टावर, वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
5: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।
6: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ। सम्पर्क 9851 5 to 5 8 9

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565509 र 9809106015, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: तपाईँले पनि यहाँ एक्सट्रिम एनर्जी ड्रिंक
1: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।
2: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
3: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नुहोस्। Hotline number 16614 44 41.
4: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
5: Radio Kathmandu 92.1.

0: Radio Kathmandu 92.1 Studio Time
1: 4 PM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर
5: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
6: ओम हस्पिटल We care for you.
7: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
7: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809956509 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्सले।

0: Lepania. Extreme energy drink.
1: कुन स्तरीय प्लम्बिङको पर्पर्द नाम
2: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवनभरको
4: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा
5: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ
4: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ
6: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन् थप जानकारीको लागि 01-59-14-563 र 98-013-58-576

0: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हटलाइन नम्बर 16614 44 41।
3: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
4: Candle waltzing, classic and rock, modern music, Pliny and Vogue, 92.1 man.

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, bhitra pasne bittikai debrepati.
2: Bistrit jankari ra hamra offer haru ka lagi, phone number 9809656509 ra 9810015. साथै BDS Mobile Hub को Facebook, TikTok लगायत सोशल मीडिया मा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS Mobile Hub, KL Tower, Chavo Hill.
0: रंग बहार, रंग बहार।
5: बर्जर संगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
0: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्जर पेन्सले।

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक.
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ.

0: जनता केबल पाँच दशक देखि
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
2: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
3: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ

0: Radio Kathmandu 92.1 Studio Time 5 PM
1: Powered by
2: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
6: एक्सट्रिम एनर्जी ड्रिंक

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chavahil, Ground Floor Ma, Bhitra Pasne Bittike, Devrepati.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chavahil.
6: Rang Bahar, Rang Bahar.
7: Barger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
6: Barger Painstake, Harranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
7: Sathe, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat 350 banda badi akarshak upaharharu pani.
8: Ghar rangao, khushi banao. Upahar Jitne Avasar Pao.
6: Barger Paints.
9: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ सम्झनुहोस् सोफा हब काठमाडौँ गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट सोफा हबका शाखाहरू काठमाडौँ पोखरा बिर्तामोड चितवन नेपालगञ्ज धनगढी बुटवल र हेटौडा मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ सम्पर्क 9851152589

0: the bunny, yeah. Extreme energy drink.
1: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
2: Sanchar madhyam chalairanu bhayeko cha wa chalaune manasthiti ma hunuhuncha. Samjhanuhos news karkhanalai.
3: रिपोर्टर देखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना। तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, स्वास्थ्य, मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01-594-92-98-5-11-17-717 र 98-49-64-45-69। न्यूज कारखाना .com,
2: द लार्जेस्ट न्यूज एजेन्सी अफ नेपाल, बबर महल, काठमाडौँ।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर

0: पसिना आउने, वैदिकमा गएँ त्यहाँको औषध खासी, त्यहाँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
1: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98 5 12 40 9 34।
3: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंट्स।
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौ, सुनिश्चित रहौ।
2: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टि हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
3: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नुहोस्। हॉटलाइन नंबर 16-614-44-41।
4: रेडियो काठमांडू 92.1।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलंकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809106015, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
7: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंस,

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक
1: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब। फोन नम्बर 01443910 कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड गैरीधारा काठमाडौँ।
2: Casual gossip, classic and rock, modern music, filmy and vogue, 92.1 man.

0: to 92.1 studio time 6 PM
1: powered by
2: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइंडर ओम हॉस्पिटल वी केयर फॉर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हॉस्पिटल एंड रिसर्च सेंटर चावेल काठमाडौँ

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
5: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिपिसी प्रोडक्टहरू लेड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको
6: साथ जीवनभरको
7: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
8: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
9: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
8: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
9: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
8: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor ma, Bhitra Pasne Bittike, Devre Patti.
7: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 98-019-56-509 ra 98-010-015-79. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
8: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
7: BDS Mobile Hub, KL Tower, Chava Hill.
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
5: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिपिसी प्रोडक्टहरू लेड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको
6: साथ जीवनभरको
2: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ सम्झनुहोस् सोफा हब काठमाडौँ गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट सोफा हबका शाखाहरू काठमाडौँ पोखरा बिर्तामोड चितवन नेपालगञ्ज धनगढी बुटवल र हेटौडा मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ सम्पर्क 98511-52589
0: रेडियो काठमाडौँ रॉक आवर
11: लेट्स गो दिस इज योर रेडियो योर स्टेशन
0: नॉट ओन्ली रॉक स्टे ट्यूनिंग ऑन एक्सट्रीम रॉक

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल अन योर फेस, स्पिरिट इन योर हार्ट।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
0: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

0: Lepania. Extreme energy drink.
1: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब।
2: फोन नम्बर 01443919
1: कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड गैरीधारा काठमाडौँ।
3: आयोडिन युक्त नुन खाऊ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाऊ।
4: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
3: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
4: गलगाँड नियन्त्रण गर्न,
3: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
4: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
3: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
4: र बाल मृत्यु दर घटाउन।
3: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
5: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।
6: स्मार्ट पीपल लिसनिङ टु रेडियो काठमाडौँ 92.1। स्मार्ट पीपल द इन्टेलिजेन्ट चोइस। चेन्ज क्यान

0: सस्तो टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिलसम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायतासम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौ, सुनिश्चित रहौ।
2: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।
3: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बागबजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
4: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, bhitra pasne bittikai debre pati.
2: Bistrit jankari ra hamra offer haruka lagi, phone number 9801956509 ra 9801010579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
3: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
2: BDS Mobile Hub, KL Tower, Chavo Hill.
5: पछिल्लो समय तपाईँ हामी मोबाइल सामाजिक सञ्जालमा यति धेरै व्यस्त हुन्छौँ कि हामीले आफ्नो परिवार बालबच्चाको लागि समय नै छुटाइरहेका हुँदैनौँ।
6: सामाजिक सञ्जाल प्रयोग गर्नुपर्दछ, तर यसको अत्याधिक प्रयोगबाट हाम्रो जीवनमा पर्न जाने असरबारे पनि सचेत हुनु जरुरी छ।
5: आफ्नो मानवीय संवेदना नै ह्रास हुने गरी लिप्त हुनु हुँदैन।
6: साथै सामाजिक सञ्जालको माध्यमबाट सदैव सकारात्मक कुराहरू सिक्नतर्फ अभिप्रेरित हुनुपर्दछ।
7: जनहितका लागि रेडियो काठमाडौँ 92.1 मेगाहर्ज।
8: सरकारले जति तोकेको छ त्यति ल्याउन।
9: हो, सरकारले जति तोकेको छ त्यति लिनु पर्यो नि।
10: के हो के हो
8: त्यही त भने
11: तोकिएको भाडा तिर्नु र लाग्ने भाडा लिनु यात्रु र सवारी चालकको दायित्व हो। हामीले सुशासनको अनुभूति दिलाउन राज्यको मुखमा तैनात थाकौं। सुरुवात आफैबाट गरौं। समृद्ध नेपाल निर्माणको सहयात्रामा देशको आवाज रेडियो काठमाडौँ 92.1 मेगाहर्जको सम्बोधन। परिवर्तन सम्भव छ।
12: रंग बहार, रंग बहार।
13: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
12: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
12: बर्जर पेन्स।
14: Radio Kathmandu 92.1 Studio Time
15: 7 PM
16: Powered by
17: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
18: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
19: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
19: ओम हॉस्पिटल एंड रिसर्च सेंटर चावेल काठमांडू
6: एक्सट्रीम एनर्जी ड्रिंक।

परिवर्तन सम्भव छ। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो काठमाडौँ 92.1 को विशेष प्रस्तुति कार्यक्रम काठमाडौँ विशेष। काठमाडौँ विशेषको साथमा छु म ओम सरा घरती मगर। कार्यक्रम काठमाडौँ विशेष तपाईँ हाम्रो ब्रोडकास्टिङ कम्पनी प्रणालीद्वारा सञ्चालित रेडियो काठमाडौँ 92.1 मेगाहर्ज सँगै हाम्रो आधिकारिक वेबसाइट www.radiokathmandu.com, हाम्रो पात्रो नेपाली पात्रो र फेसबुकमा रेडियो काठमाडौँ 92.1 मेगाहर्ज मार्फत संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी दिनभरिका प्रमुख समाचार, समसामयिक गतिविधि, राजनैतिक, शिक्षा, स्वास्थ्य, मौसम, सामाजिक विषयसँगै देश विदेशका महत्वपूर्ण घटनाक्रमबारे जानकारी र विश्लेषण प्रस्तुत गर्नेछौं। हजुर आदरणीय श्रोता मित्र, कार्यक्रम काठमाडौँ विशेष तपाईँ सुन्न सक्नुहुन्छ हरेक दिन यसै समय अर्थात् साँझ बेलुकी 7 बजेदेखि करिब करिब आधा घण्टाको समयसम्म। उसो त लागू तपाईँलाई अपडप राख्ने उद्देश्य चाहिँ तयार पारिएको आजको विशेष यात्रामा अब सुरु गरौं दिनभरिका प्रमुख समाचारका मुख्य शीर्षकहरू। शिक्षा मन्त्री सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता कार्यकर्ताको विरोधपछि सिराहाको औरवी गाउँपालिकामा आयोजित कार्यक्रमबाट बोल्दा बोल्दै बाहिरिए स्थानीय नेतृत्वसँग समन्वय नगरेको र अपमानजनक व्यवहार गरेको आरोप। नगर सभापतिको मोबाइल खोज्ने प्रयासपछि कार्यक्रम स्थलमा होहल्ला हुँदै विवाद चर्किएको दावी। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार अभियान तीव्र। आज 20 जनाको हवाई उद्धारसँगै हालसम्म 4,157 जनाको उद्धार। रसुवा नुवाकोट सहित प्रभावित क्षेत्रमा 8,800 भन्दा बढी सैनिक परिचालन। जलविद्युत आयोजनामा टनेलमा बेपत्ताको खोजी तथा सड़क पुनः सञ्चालन। राहत र स्वास्थ्य सेवामा निरन्तरता। मन्त्री महावीर पुनले सामाजिक सञ्जाल मार्फत अपील गरे लगतै दुबईको शारजहाँ मालपत्र नेपाली श्रमिक सुनिल लुङ्गेली मगरको उद्धार। एनआरएन युए अध्यक्ष भीममल्ल ठकुरीको नेतृत्वमा सकुशल उद्धार। उद्धारपछि पुनद्वारा आलोचकलाई व्यङ्ग्य गर्दै भिडियो सार्वजनिक। नेकपा बहुमतको ग्यास अभाव विरुद्ध काठमाडौँमा प्रदर्शन। खाना पकाउने ग्यास सहज आपूर्ति र महँगी नियन्त्रणको माग। गुणराज लुइटेलद्वारा कृत्रिम अभाव सृजना गर्ने डिलरको सूची सार्वजनिक गर्ने चेतावनी। ग्यास सहज नभए जनता आफै कब्जा गरी निशुल्क वितरण गर्न बाध्य हुने दावी। महाधिवेशनको तयारीमा देउवा समूह सक्रिय। 77 वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदै असोज 15 देखि वडा अधिवेशन सुरु गर्ने निर्देशन। परराष्ट्र मन्त्री शिशिर खनालद्वारा एक चीन नीतिप्रति प्रतिबद्धता व्यक्त गर्दै नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने घोषणा। विपद व्यवस्थापनमा चीनसँग सहकारी र नेपाली कृषि उत्पादनलाई चिने

दत्ता व्यक्त गर्दै नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने घोषणा, विपद व्यवस्थापनमा चीनसँग सहकारी र नेपाली कृषि उत्पादनलाई चीनकारले सहयोग नदिएको दावी। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बालिन शाहलाई सुझाव, जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षति र हिमालको अवस्था विश्व मञ्चमा उठाउनुस्, संयुक्त राष्ट्र संघीय महासभामा जलवायु न्याय र क्षतिप्रतिको मुद्दालाई प्राथमिकता दिन आग्रह, लस एन्ड ड्यामेज फन्डको प्रतिबद्धता पूरा गर्न विकसित राष्ट्रलाई दबाब दिनुपर्नेमा जोड। भोटेपछि बाढीका कारण स्थगित करदाता प्रोत्साहन उपहार असोज 1 गते घोषणा हुने, भदौ महिनाका 33 विजेता छनौट गरिँदा 31 जनालाई 1,33,334 र 2 जनालाई 10 लाख रुपियाँ बम्पर पुरस्कार दिइने, पुरस्कारमा 25% कर लाग्ने। नुवाकोटमा बाढीपछि स्वास्थ्य जोखिम बढेसँगै नेपाल प्रहरीद्वारा जाँच सहिएको अस्थायी फिल्ड अस्पताल सञ्चालन, 24 घण्टा निशुल्क आकस्मिक ओपिडी वार्ड प्रयोगशाला र औषधि सेवा उपलब्ध, 16 रोग तथा मानसिक स्वास्थ्य उपचारमा प्राथमिकता, बेपत्ता र व्यवहारस्य शव पहिचानका लागि विदुरमै डीएनए परीक्षण तथा नमुना संकलन केन्द्र सञ्चालन। नेपाली कंग्रेसले आइतबार दिउँसो 2 बजे सानेपा स्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य सम्पादन समिति बैठक बोलायो। बैठकमा पदाधिकारी सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थितिको लागि आग्रह। भोटेको सिबाडीमा मृत्यु भएकाको पहिचानमा प्रहरीको 3 उपाय, डीएनए परीक्षणसँगै एउटा छाप र फोटो भिडानबाट सपहिचान गर्ने प्रयास, 3,000 भन्दा बढी डीएनए नमुना संकलन, हेटौडामा थप प्रयोगशाला सञ्चालनको तयारी। जलवायु परिवर्तनबाट भएको क्षतिप्रति माग गर्दै सुनसरीमा प्रदर्शन, जोखिममा परेका समुदायलाई न्यायोचित राहत दिन र वातावरण संरक्षणलाई प्राथमिकता दिन माग, जलवायु संकट न्यूनीकरणको लागि दीर्घकालीन नीति बनाउन सरकारसँग आग्रह। माधव नेपालको सरकारप्रति असन्तुष्टि, 2/3 दम्भ नदेखाउन चेतावनी, सरकार र रासोपाप्रति जनताको विश्वास कमजोर हुँदै गएको दावी, संविधान र संहिताको रक्षाका लागि परिवर्तनकारी शक्ति एकजुट हुनुपर्नेमा जोड। नेपाली कंग्रेसका केन्द्रीय सदस्य अब्दुल रजाकको दावी, 2/3 मत पाए पनि रासोपा नेतृत्वको सरकारले जनताको अपेक्षा पूरा गर्न सकेन, जनताको कंग्रेसप्रति आशा बढ्दै गएको दावी, लोकतन्त्र र संविधान बलियो बनाउन कंग्रेस एकजुट हुनुपर्नेमा जोड। झलनाथ खनालको टिप्पणी, बालिन शाह नेतृत्वको सरकारको आयु लामो छैन, विपद व्यवस्थापनमा सरकार सुकेको आरोप, उद्धारमा ढिलाइ र स्थानीय प्रदेश सरकारलाई बाइपास गर्न कमजोरी भएको दावी, कम्युनिष्ट पार्टीहरू पुनर्गठन हुनुपर्नेमा जोड। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टको दावी, बादल र शंकर पोखरेलका प्रस्ताव एकअर्काका काउन्टर होइनन्, दुवैलाई समेटेर एउटै प्रतिवेदन बनाइने, अहिले नेतृत्व परिवर्तनको आवश्यकता नरहेको र पार्टी बैठकका कुरा बाहिर लैजानु गलत भएको टिप्पणी। कंग्रेस सहमहामन्त्री प्रकाश रसाईले स्नेहीको दावी, एकताको महाधिवेशन बनाउन लचक हुन तयार छु, तर देउबाकै नेतृत्वमा महाधिवेशन गर्न सम्भव छैन, सर्वोच्च र निर्वाचन आयोगले समेत देउबालाई सभापति नचिनेको टिप्पणी। भोटेकोशी बाढीले जलविद्युत क्षेत्रमा 151 अर्बको क्षति, पुनर्निर्माणमा 390 अर्ब लाग्ने अनुमान, 13 योजना गम्भीर प्रभावित, उद्धारसँगै विद्युत आपूर्ति सुचारू गर्न तीव्र प्रयास जारी। रसुवाबारीले 1,800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशुपक्षीको मृत्यु, 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान, किसानको खाद्य सुरक्षा र आमदानीमा दीर्घकालीन असर पर्ने चिन्ता, बिउ बिजन र पशु स्वास्थ्य सेवाको तत्काल आवश्यकता। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको टिप्पणी, सत्ता स्वार्थका लागि कंग्रेस र एमालेसँग सहकार्य गर्नु ठूलो गल्ती थियो, कम्युनिष्टहरू सिद्धान्तबाट च्युत भएको आरोप, वर्तमान सरकारलाई कठपुतली भन्दै चाडपर्वपछि जनताको न्यायका लागि ठूलो आन्दोलन गर्ने चेतावनी, बाढीको क्षतिपूर्ति अन्तर्राष्ट्रिय स्तरमा उठाउन आग्रह। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा प्रभाकरको दावी, 9 दलीय अग्रगामी मोर्चा चुनाव लक्षित होइन, सरकार र संसदलाई सही ट्र्याकमा ल्याउन गठन गरिएको हो, उत्पीडित वर्गको अधिकारका लागि मोर्चा दीर्घकालसम्म कायम रहने, सरकारलाई खबरदारी गर्नुपर्नेमा जोड। भोटेको सिबाडीपछि नुवाकोटमा नेपाल प्रहरीको 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालन,

चौबिस घण्टा निशुल्क आकस्मिक उपचार पछि ओपडी वार्ड प्रयोगशाला र औषधि सेवा उपलब्ध संक्रमण नियन्त्रण र मानसिक स्वास्थ्यलाई प्राथमिकता विदुरमै डीएनए नमूना संकलन तथा परीक्षण सेवा पनि शुरू जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतको आरोप राज्यले नियतवश उपेन्द्र यादवलाई फसाउन खोज्यो आफूमाथि पनि पटक पटक फसाउने प्रयास भएको दावी राज्यको दोहोरो नीतिको आलोचना गर्दै जनताको अधिकार खोज्ने प्रयास भइरहेको आरोप अधिकारको लडाईँमा नेतृत्वको मनोबल बढाउन आग्रह नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरीको आरोप लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर मधेसी र थारू समुदायलाई थप पीड़ित बनाइयो आन्दोलनको क्रममा हिरासतमा रहेका कार्यकर्ताको रिहाई र अधिकारका लागि सबै शक्ति एकजुट हुनुपर्नेमा जोड सरकारले माग पूरा नगरेको गुनासो वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा निधन श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको गौतमको उपचारको क्रममा मुटुको चाल बन्द गोर्खापत्र दैनिकका पूर्व प्रधान सम्पादक गौतमको आइतबार अन्त्येष्टि गरिने नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार दिउँसो 2 बजे बस्दै समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक सांगठनिक अवस्थाबारे छलफल हुने पदाधिकारी सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थितिका लागि आग्रह आम जनता पार्टीका अध्यक्ष प्रभु शाहको दावी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाइएको होइन राजनीतिक आर्थिक तथा प्राकृतिक संकटबाट देशलाई निकास दिन मोर्चा गठन विगतका उपलब्धि रक्षा र जनताका थप अधिकार सुनिश्चित गर्ने मुख्य उद्देश्य संगठन र जनताको एकता बलियो बनाउन जोड टिम्बुरेटु त्रिवेणी अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र 65 शव व्यवस्थापन र 47 जनाको डीएनए परीक्षण बेपत्ता खोज्ने तालिम प्राप्त कुकुर र ड्रोन परिचालन शव पहिचान तथा व्यवस्थापनसँगै पीड़ितका धनमाल र कागजात सुरक्षित गर्ने काम जारी संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन माधव कुमार नेपालको भनाई मौलिक हक लोकतन्त्र संहिता र समावेशिताको संरक्षणसँगै नागरिक अधिकार कार्यान्वयनमा जोड विपत्ता उद्धार र राहतलाई तीव्र बनाउन सरकारसँग आग्रह असन्तुष्टिको आगोमा उदाएको रासोपा अब परीक्षाको चरणमा देवराज चालिसे हिजो अरूलाई प्रश्न गर्ने रासोपा आफै उत्तर दिने ठाउँमा पुगेको टिप्पणी सत्ता सञ्चालनका लागि असन्तुष्टि मात्र नभई विचार संगठन अनुशासन र राजनीतिक संस्कार आवश्यक रहेको दावी एआईको दुरुपयोग बढ्दो क्रममा एन्थ्रोपिकको रिपोर्टमा साइबर हमला मालवेयर विकास फिसिङ डेटा चोरी सूचना हेरफेर र निगरानीदेखि प्रतिस्पर्धी एआई मोडलको अनधिकृत डिस्लिटेसनसम्म एआई एजेन्टको प्रयोग भइरहेको दावी सानो समूह वा एकजना आक्रमणकारीले दर्जनौ लक्ष्यमा कम समय र कम खर्चमा जटिल साइबर अभियान सञ्चालन गर्न सक्ने चेतावनी दैलेखमा अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेका दुईजना पक्राउ उनीहरूमध्ये एकको बयानका आधारमा रकम बजार नजिकै खोर्साको झारीमा लुकाइएको चेलुसको भाबियामा निर्मित पेस्तोल बरामद पेस्तोलसँगै म्यागजिन र 5 राउन्ड गोली समेत फेला पक्राउ परेका हार्बिस नगरपालिका 6 का भीमबहादुर साई र ओडा नम्बर 5 का भूपेन्द्र साई विरूद्ध हात हतियार तथा खर खजाना कसुरमा थप अनुसन्धान जारी ड्रोन आक्रमणपछि साउदी अरबले पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेपछि होर्मुज स्ट्रेटको विकल्प समेत प्रभावित आक्रमणमा पम्पिङ स्टेशनमा आग लागि र क्षति साउदीले ड्रोन इराकबाट आएको दावी गर्दै तत्काल जवाबी कारवाही नगर्ने निर्णय होर्मुज बन्द भएपछि दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यातमा प्रयोग हुँदै आएको पाइपलाइन बन्द हुँदा विश्व तेल आपूर्तिमा थप दबावको जोखिम लाल सागरको बाल अल मन्डेड मार्गमा पनि सुरक्षा जोखिम बढ्दै गएको दावी ब्रिक्स नयाँ दिल्ली घोषणा पत्रमा बढ्दो आणविक खतरा र द्वन्द्वप्रति चिन्ता अन्तर्राष्ट्रिय विवाद सम्वाद र कूटनीतिकबाट समाधान गर्नुपर्नेमा जोड एकपक्षीय कदमको विरोध स्थानीय मुद्दामा व्यापार तथा सीमापार भुक्तानी सहज बनाउने पहल र आतंकवाद विरूद्ध कड़ा कदम चाल्ने प्रतिबद्धता व्यक्त
मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको विवाद झन जटिल बन्दै मलेसियाद्वारा शुरूमा 25 नेपाली म्यान पावर कम्पनीलाई मुख्य कन्ट्राक्टर तोकेपछि तीनकै माताहतमा थप 250 कम्पनीलाई सब एजेन्टका रूपमा सूचीकृत सीमित कम्पनीलाई मात्र कामदार पठाउने अधिकार दिएको भन्दै वैदेशिक रोजगार व्यवसायको विरोध करिब 1,100 वैधानिक म्यान पावर कम्पनी मध्ये सीमितलाई मात्र अवसर दिँदा सिन्डिकेटको नयाँ रूप सिर्जना हुने आरोप नेपाल सरकारले कूटनीतिक नोट र पत्राचार मार्फत श्रम सौजत सम्झौता अनुसार प्रक्रिया अघि बढाउन आग्रह गरे पनि मलेसियाबाट ठोस जवाब नआएको खुलासा सरकारको कूटनीतिक पहल प्रभावकारी नभएको भन्दै उच्च स्तरीय वार्ता मार्फत समस्या समाधान गरी सबै वैधानिक म्यान पावर कम्पनीलाई सम्मान अवसर दिन सरकारवालाहरूको माग। र एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपाललाई एसिसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक प्रहार गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका आसिफ शेख प्लेयर अफ द म्याच घोषित 106 बलमा 102 रन बनाउँदै एक दिवसीय क्रिकेटमा दोस्रो शतक पूरा 8 चौका र 4 छक्का प्रहार प्रतियोगिताभर उत्कृष्ट बोलिङ गर्दै सर्वाधिक 17 विकेट लिएका नेपाली कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बने फाइनलमा भने सन्दीपले 1 विकेट लिए। आदरणीय श्रोता मित्र भर्खरै सुन्नुभयो यहाँहरूले आज दिनभरिका प्रमुख खबरका हेडलाइनहरू। त्यसपछि यहाँको माझमा केही राजनीतिक समसामयिक विषयवस्तु जोड्ने प्रयास गर्नेछौ। कृपया कार्यक्रमको अन्तिम समयसम्म सुन्ने प्रयास गर्नुहोला। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले पार्टीको 15 महाधिवेशनको तयारीका लागि देशका 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै 77 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएको जानकारी दिनुभएको हो। प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लामा संगठनात्मक गतिविधि तथा अधिवेशनको तयारी अघि बढाउन जिम्मेवारी दिएको छ। देउवा समूहले 14 महाधिवेशनबाट निर्वाचित नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिलाई नै 15 महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्व रहेको दावी गरेको छ। सोही आधारमा महाधिवेशनको तयारीलाई अघि बढाइएको समूहको भनाइ रहेको छ। समूहले आगामी मंगसिर 21-देखि 23 गतिसम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ। त्यसका लागि प्रारम्भिक तहबाटै अधिवेशन प्रक्रिया शुरू गर्न प्रतिनिधिहरूलाई निर्देशन दिएको छ। विज्ञप्ति अनुसार असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्न प्रतिनिधिहरूलाई निर्देशन दिएको छ। वडा तहबाट अधिवेशन प्रक्रिया अघि बढाउँदै क्रमश माथिल्लो तहका अधिवेशन सम्पन्न गरी तोकिएको समयमा महाधिवेशन आयोजना गर्ने तयारी देउवा समूहको रहेको बताइएको छ। कंग्रेसभित्र महाधिवेशनको मिति नेतृत्व र पार्टीको वैधानिक प्रक्रियालाई लिएर मतभेद देखिरहेका बेला देउवा समूहले 77 जिल्लामै प्रतिनिधि खटाएर आफ्नो तयारीलाई वैचारिक रूपमा अघि बढाएको हो। समूहले महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी 14 महाधिवेशनबाट निर्वाचित कार्य समितिकै रहेको दोहोऱ्याउँदै निर्धारित प्रक्रिया अनुसार अधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ।

यसपछि चर्चा गरौँ हाम्रा शिक्षा मन्त्री सस्मित पोखरेलसँग जोडिएको विषयवस्तुको। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिराहा घटनाबारे स्पष्टीकरण दिनुभएको छ। सिराहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुग्नुभएका मन्त्री पोखरेल आफ्नै पार्टीका स्थानीय नेता कार्यकर्ताले विरोध गरेपछि बोल्दा बोल्दै कार्यक्रम स्थलबाट बाहिरिनु परेको थियो। दुईजना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेपछि आफू कार्यक्रम स्थलबाट बाहिरिएको बताउनु भएको छ। पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने बताउनु भएको छ। यस घटनाको सुरु हुन्छ सिराहाको औरेगी गाउँपालिकामा आयोजित कार्यक्रममा शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता समेत रहनुभएका सस्मित पोखरेल सहभागी हुन पुग्नु भएको थियो, तर स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरिएको र आफ्नै नेता कार्यकर्तामाथि अपमानजनक व्यवहार गरिएको भन्दै विरोध भएपछि कार्यक्रम स्थलबाट केही वेदनापूर्ण अवस्था सिर्जना भएको बताइएको छ। कार्यक्रममा स्थानीय पार्टी नेतृत्वलाई उचित स्थान नदिएको, भिडियो खिच्न रोक लगाइएको तथा एक स्थानीय नेताको मोबाइल खोज्ने प्रयास भएको आरोप समेत लगाइएको छ। विरोध चर्किएपछि मन्त्री पोखरेल बोल्दा बोल्दै कार्यक्रम स्थलबाट बाहिरिएको समाचारमा उल्लेख छ। र यति बेला सामाजिक सञ्जालमा के पनि चर्चा छ भने शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल लखटिए भन्ने समाचारहरू पनि यति बेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छापिएको देख्न सकिन्छ। त्यसपछि उहाँले स्पष्टीकरण दिएको कुरा यहाँलाई पनि यस अगाडि नै अवगत गराइसकेको छु। उहाँको भनाई जस्ताको तस्तै, अहिले हामी मधेस प्रदेशमै छौँ। नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, शिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि हिजोदेखि मधेसका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पस स्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव संकलन गरिरहेका छौँ। आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी बुक फ्री फ्राइडे र स्किल इन एजुकेसन जस्ता नवीन अवधारणा समेट्ने विषयमा पनि प्रत्यक्ष संवाद गरिरहेका छौं। आज सिराहा र सप्तरीमा 100 भन्दा बढी सरकारवाला सहभागी अन्तर्क्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो, तर दुईजना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रम स्थलबाट बाहिरिएका हौं। त्यही घटनाको 1 मिनट भन्दा बढी पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भमा नै बंग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको छ। लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ, तर पूरा सन्दर्भ नबुझी छोटो भिडियो आधारमा आधार बनाउनु, धारणा बनाउनु वा विनियोजित नियोजित भ्रमको

मा भ्रम फैलाउने भन्दा हामीले गरिरहेको कामलाई जनताले आफै मूल्याङ्कन गर्न दिनु राम्रो हुन्छ। हामी यहाँ राजनीतिक स्टन वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौं। हल्लाभन्दा काम ठूलो र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन् भनेर शिक्षा मन्त्री सुस्मित पोखरेलले भन्नुभएको थियो। र जाँदा जाँदै अन्तिममा खेल खबरबारे यहाँलाई केही जानकारी दिँदै जानेछु। नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। भर्खरै सम्पन्न फाइनलमा खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियनसिप बनेको हो। त्रिपुरेश्वर स्थित कबड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20,00,000 प्राप्त गरेको छ। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा पहिलो पटक आयोजित प्रतियोगितामा 6 पुरुष टिम सहभागी भएका थिए।

र एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ। भर्खरै सम्पन्न फाइनलमा नेपाल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल च्याम्पियन्स बनेको कुरा यहाँहरूलाई अवगत नै छ होला। जितसँगै नेपालले 2027 बंगलादेशमा हुने एसिया कपमा स्थान समेत बनाएको छ। नेपालको यो दोस्रो उपाधि हो। यसअघि नेपालले सन् 2023 पहिलो संस्करणमा युएलाई नै 7 विकेटले हराउँदै उपाधि जितेको थियो। युएले सन् 2024 आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पन्छाएको युएले 49.2 ओभरमा 268 रन मात्रै बनाएको हो। उसका लागि राहुल चुप्टाले शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन्। उनी 100 रनमा नट आउट रहे भने यस्तै सोहैब खानले 52, तनिष सुरीले 42, प्रीत सिंहले 33 रन जोडेका हुन्। बलिङतर्फ नेपालका करण किसीले 3 तथा ललित राजवंशीले 2 विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल, गुलसन झा, दिपेन्द्र सिंह ऐरी र बसिर अहमदले 1-1 सफलता हात पारेका हुन्। यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपाल 50 ओभरमा 9 विकेटको क्षतिमा 313 रन जोडेको थियो। ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले भने 106 बल खेलेका उनले 8 चौका र 4 छक्का प्रहार गर्दै 102 रन जोडेका थिए। त्यस्तै गुलसन झाले 52 रनको अर्धशतकीय पारी खेलेका हुन्। अर्जुन भूषा कुमारले 43, रोहित पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18 रन जोडेका थिए भने बसिर अहमदले 15 रनमा अवर्जित रहेका थिए। बलिङतर्फ युएका एब्रार अहमदले 4 विकेट लिएका थिए। त्यस्तै खोजेनमा तनवीरले 2 तथा हैदर अली र अदिप उस्मानीले 1-1 विकेट लिएका थिए। हवस् त, यससँगै आजको काठमाडौँ विशेष यहीँ समापन गर्छौँ। तपाईँसँग कुनै गुनासो, सल्लाह, सुझाव छन् भने हाम्रो आधिकारिक फेसबुक पेज रेडियो काठमाडौँ 92.1 MHz एचडी केटिएम रेडियो काठमाडौँ एचडी र 0/91.93/400 टिपाउन नभुल्नुहोला। आजका प्रमुख समाचार विश्लेषण र अपडेट लिएर फेरि भोलि अर्को अङ्कमा उपस्थित हुनेछौँ। रेडियो काठमाडौँ 92.1 MHz सुन्दै गर्नुहोला। नमस्कार, परिवर्तन सम्भव छ।

0: drip on ya. Extreme energy drink.
1: सुन चाँदी र हिराका लागि पहिले जस्तो न्युरोड धाउने जमाना गए, अब नमस्ते ज्वेलर्स आइपुग्छ।
2: शुद्ध सुनको फिनिसिङ र आकर्षक डिजाइनका

0: टिपिकल गहनादेखि नयाँ अत्याधुनिक राशि अनुसारका बहुमूल्य पत्थर जडित घर गहना अब सुलभ मूल्यमा बिना रसायनका गहना बनाउने ठाउँमा गई पछि बिक्री गर्दा सुनको पूरा मूल्य पाउनुहोस्।
1: उपत्यकाकै एक VIP ज्वेलर्स,
2: नमस्ते ज्वेलर्स,
1: महाराजगंज चोकबाट देब्रेपट्टी दोस्रो घर बाँसबारी जाने बाटो, फोन नम्बर 43 79 349 र 98 510 78 286।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाड़ीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। खुसी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
0: आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको जानकारी गराउन चाहन्छु।
0: रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतको सुरुङभित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
3: मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द। एनभीएलको उपाधि अन्नपूर्णलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढाउँछ। यात्रुहरूको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कडाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल एसिसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको युएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
1: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। मेरोहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनुहुन भन्ने आग्रह गर्न चाहन्छु।
5: नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका पाँच सिम्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी तीन दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने
6: अहिले चाहिँ नेपालमा देशैभर नै बाधा लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावाहुरीसहितको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मधेस प्रदेश कोशी बागमती गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
5: कोशी बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
7: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 वटाको भन्ने छ। सम्पर्कविहीन करिब 5130 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
5: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ र स्वागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
8: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारु गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
5: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोडिएको हालैकै भोटेकोसी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। विपद पछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोसी बाढीले 1800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा करिब 1800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ, बाढीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओ का अनुसार बाढीका कारण करिब 7700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
9: कफी अनुसन्धान कार्यक्रम गुल्मीमा हाल 38 कफीका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखिएको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्बन्ध गरेका छौँ। सेतो गबाट व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
5: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरू आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कबडहलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।
0: रसुवाको भोटेकोसी बाढीपछि सरुवा रोगको जोखिम र अप्नाउनु पर्ने सावधानी।
10: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृंखला मिलिजुली नेपाली, पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्, शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजार या बनी बनाऊ खाना छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली काँग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज, प्री फ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
7: बाढीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
8: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिसा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
7: पानी कम्तीमा एक भुल्को उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन छोपिराख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
9: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ। अब हामीले खाल्डे खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ, कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने, त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन, त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँघरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउनु चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
7: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जाल लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ। अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
10: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बालबालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
7: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
11: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
6: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
4: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
14: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा:
15: पहिला त हामी जौ लगाउँथ्यौँ, उवा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्रायः जो मान्छेहरू अब त्यो खेती गर्नु नि अलिक छोड्या जस्तो लाग्यो।
14: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
16: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथ्यो, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारु हुने, पथी पनि हुने, सबैलाई पथी हुने, यस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
4: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
17: चार पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ, र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान, प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा, ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ।
4: बालबालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ, र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
18: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी:
19: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त काम गरिरहेका छ। 2 वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी 1 महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने घरमा पकाएको।
18: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
4: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
13: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।
20: रेडियो काठमाडौँ 92.1 स्टुडियो टाइम
21: 8 PM
22: पावर्ड बाइ
23: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिएको केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
24: चेज मिक्सर ग्राइन्डर
25: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
26: ओम हस्पिटल वी केयर फर यू।
27: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
28: निजी क्षेत्रको अग्रणी अस्पताल
27: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब

0: एकै ठाउँमा
1: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
2: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
2: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
0: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: BDS मोबाइल हब, KL टावर, चावहिल।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
2: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय कुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-5914563 र 98-013-5576।

0: अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: चिकपिन्सा न्याना चोङ्गुदु रेडियो काठमाडौँ 92.1 मेगाहर्ज परिवर्तन सम्भव दूर।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नन स्टप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कति राम्रो गहना हो
1: दिदी। नमस्ते, आहा कति राम्रो गहना।
2: ए हजुर नमस्ते, गहना त साह्रै राम्रो लगाउनु भएको छ त।
3: होइन, तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना।
4: यो सब नमस्ते ज्वेलर्स महाराजगंज चक्रपथमा बनाएको गहनाको कमाल हो के बुझ्नु भयो त।
5: 24 क्यारेट का शुद्ध सुनका आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
6: महाराजगंज चोकबाट देब्रेपट्टी दोस्रो घर बाँसबारी जाने बाटो। फोन नम्बर 43 79 349 र 98 510 78 286।
7: आयोडिन युक्त नुन खाओ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाओ।
8: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
7: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
8: गलगाँड नियन्त्रण गर्न,
7: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
8: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
7: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
8: र बाल मृत्यु दर घटाउन।
7: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
9: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।
10: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली।
11: फुल्ले बस्ता ए जुनेली छाडेसी झरना सुरु भयो आँखाले बात गर्न।
10: सविन्द्र सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाज।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीज 2083 को पावन अवसरमा प्रतिभाशाली कलाकार शमशेर पुनको तीज कोसेली मनपर्ने मान्छे। शमशेर पुनको उत्कृष्ट लय र शब्द भित्र शमशेर पुन शान्तिश्री परियारको सुमधुर आवाजमा प्रकाश भट्टको निर्देशनमा सुरेश कोहली गीता ढुङ्गानाको अभिनय भित्र शमशेर पुन युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा उपलब्ध छ। युट्युब सब्सक्राइबको लागि शमशेर

भक्तिरहाङ ज्ञानशिवनमला रेडियो काठमाडौँ 92.1 मेगाहर्ज पोबरी सम्भवमुला

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नन स्टप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ,
5: आफ्नै व्यवसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार, चावेल चोक र केएल टावर, वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
6: यथेष्ट पार्किङको सुविधा भएको, सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।
7: रंग बहार
8: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
7: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंस।
9: गुणस्तरीय प्लम्बिङको परपर्दा नाम
10: मार्बल।
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको
12: साथ जीवनभरको।
13: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
14: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
15: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
14: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
15: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
14: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
13: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
14: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
13: BDS Mobile Hub, KL Tower, Chavo Hill।
16: नया ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र? नेपाल होस् या विदेश, जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र? फोन गरेको केही बेरमै हातैमा टिकट पाउनु नै छैन त गजब।
17: फोन नम्बर 01443919 Cosmo Nepal Travels and Tours Private Limited, गैरीधारा, काठमाडौँ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको ईएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौं, सुनिश्चित रहौं।
2: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
3: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हॉटलाइन नंबर 16 6 14 44 41।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Radio Kathmandu 92.1 Studio Time
1: 9 PM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइंडर ओम हॉस्पिटल वी केयर फॉर यू
5: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
5: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
7: एक्सट्रीम एनर्जी ड्रिंक

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप

0: सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
1: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
2: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
2: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रे पट्टि।
0: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015। साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: BDS Mobile Hub, KL Tower, Chavo Hill।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्सले।

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
2: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु, जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा, नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा, नेत्र रोग जस्तै आँखा टेढो हुने, अल्छी आँखा, दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस्, तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-5914563 र 98-13-58576।
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ, संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस्, आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ, तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने, तर घाँटी चाहिँ सुक्खा हुने।
4: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या 20-19 भएन।
5: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
4: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
5: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
4: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
5: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
4: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
5: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
4: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
5: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना लाउँछ दिखाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
4: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ठकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
5: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाए। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
4: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
5: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्च बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
4: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
6: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।
7: इन्जिनियर म्याडम, याद रहोस् मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग हो।
8: किन राजेशजी?
7: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक छ।
9: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। Give your office and home the style you want. Sofa Hub ka shakaharu, Kathmandu, Pokhara, Birtamod, Chitwan, Nepalganj, Dhangadi, Butwal ra Hetauda. Mazali tikne, sasto pani, ramro pani. Nepal kai No. 1 sofa factory, Sofa Hub, Kathmandu. Samparka 98511-525-89.

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
3: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको
4: साथ जीवनभरको।
5: दतेरहाङ ज्ञानशिवनमला रेडियो काठमाडौँ 92.1 मेगाहर्ज, पोबरी सम्भवमुला

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015। साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS Mobile Hub, KL Tower, Chavo Hill।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
5: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंस।

0: बेबी इट्टा। शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
1: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हॉटलाइन नंबर 16 614 44 41।
2: Hi, you're looking dazzling today.
3: Oh, thank you. You're also looking gorgeous.
2: Kaswani, seasonal tailoring ko kamal oke.
3: Oh, same pants.
2: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
4: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268,
2: 4167-579. Seasonal Tailor, our Naksal Padwatini Mapani.

0: Onto 92.1 Studio Time.
1: 10 PM.
2: Powered by.
3: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर
5: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
6: ओम हस्पिटल वी केयर फर यू
7: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
7: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chavahil, Ground Floor Ma, Bhitra Pasne Bittike, Devrepati.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chavahil.
6: Rang Bahar, Rang Bahar.
7: Berger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
6: Berger Pinsley, Haranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
7: Sathe, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat, 350 banda badi, akarshak upahar rupani. Ghar Rangao, Khushi Badao. Upahar Jitne Avasar Pao.
6: Berger Pins.
8: दतेरहङ ज्ञानशिवनमला रेडियो काठमाडौँ 92.1 मेगाहर्ज पोबरी सम्भवमला

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमांडू
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमांडू स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
7: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
8: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
7: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
8: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
7: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
6: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
7: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
6: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
2: मार्बल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवन भरको।
4: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps available now.

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगै उपहारे उपहार। बम्परमा यामाहा रेजियार।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।

0: California. Extreme energy drink.
1: सुन चाँदी र हिराका लागि पहिले जस्तो न्युरोड धाउने जमाना गए, अब नमस्ते ज्वेलर्स आइपुग्छ।
2: शुद्ध सुनको फिनिसिङ र आकर्षक डिजाइनका टिपिकल गहनादेखि नयाँ अत्याधुनिक राशि अनुसारका बहुमूल्य पत्थर जडित घर गहना अब सुलभ मूल्यमा बिना रसायनका गहना बनाउने ठाउँमा गई पछि बिक्री गर्दा सुनको पूरा मूल्य पाउनुहोस्।
1: उपत्यकाकै एक VIP ज्वेलर्स
3: नमस्ते ज्वेलर्स
4: महाराजगंज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो, फोन नम्बर 43 79 349 र 98 510 78 286।

0: अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
2: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बागबजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
3: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।
4: रेडियो काठमाडौँ 92.1 मेगाहर्ज परिवर्तन सम्भव दूर।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: Radio Kathmandu 92.1 Studio Time
1: 11 PM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
5: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
5: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
7: एक्सट्रिम एनर्जी ड्रिंक

चरा गुणमा जम्मा भए बाँसको गाँचमा कराए। दुनियाले घर घरमा दियो सल्काए। बाहिर गएकाहरू भित्र आए, दिनभरिको करकर र काम बिसाए। झ्यालबाट आकाशका जुन तारा देखिए, पारी तारे भीरको गाउँमा कुकुर भुकिरहे। रेडियोले पनि रात्रिकालीन संगीत बिसाए, अनि दुनिया दुःख बिर्सेर मस्त

उषाकाल भो तारा बिलाए। पूर्वी क्षितिजमा उज्यालो छायो, गाउँ बस्तीमा

चरिले प्रभाती राग सुनाए। भक्तहरूले मन्दिरमा शङ्ख घण्ट बजाए। भिक्षुहरू बौद्धनाथ घुमेर आए। कोही तरकारी लिएर बजार पसे, कसैले घरमा दुध फित्र्याए। भित्र बसेकाहरू सूर्योदयसँगै सडकमा आए, सवारी चलाए। देश दुनियाले रेडियो बजाए, ज्ञान गङ्गाको झङ्कार पाए, दिनभरिका लागि जागृति भए।

0: Radio Kathmandu 92.1 Studio Time
1: 5 AM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हॉस्पिटल एंड रिसर्च सेंटर, चावेल काठमाडौँ।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor ma, Bhitra Pasne Bittikai Devre Patti.
5: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9810-01579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
6: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
5: BDS Mobile Hub, KL Tower, Chava Hill.
8: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ सम्झनुहोस् सोफा हब काठमाडौँ गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट सोफा हबका शाखाहरू काठमाडौँ पोखरा बिर्तामोड चितवन नेपालगञ्ज धनगढी बुटवल र हेटौडा मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ सम्पर्क 9851152589
9: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
10: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन भरको
12: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ
13: जय मनोकामना भक्तले
12: कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलका मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार
1: स्मार्ट पीपल लिसनिङ टु रेडियो काठमाडौँ 92.1 स्मार्ट पीपल द इन्टेलिजेन्ट चोइस चेन्ज क्यान

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंस।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: Hi, you're looking dazzling today.
2: Oh, thank you. You're also looking gorgeous.
1: Kaswani, seasonal tailoring ko kamal hoge.
2: Oh, same pants.
1: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
3: Seasonal Tailoring Center, Bagh Bazar Aradhana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
1: Seasonal Tailor, our Naksal Bhadwadini Mapani.
4: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।

0: सस्तो, टिकाउ अनि आकर्षक युपिभीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेशनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म, व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौ, सुनिश्चित रहौ।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज।

0: 01577 साथै बिडिएस मोबाइल हबको फेसबुक टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य गुणस्तरीय र इमानदारीता।
0: बिडिएस मोबाइल हब केएल टावर चावहिल।
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेन्स।
5: बाउजू नमस्ते, हैन कति राम्रो गहना हो।
6: दिदी नमस्ते, आहा कति राम्रो गहना।
7: ए हजुर नमस्ते, गहना त साह्रै राम्रो लगाउनु भएको छ त।
5: हैन तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना।
8: यो सब नमस्ते ज्वेलर्स महाराजगंज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नुभयो त।
9: 24 क्यारेटका शुद्ध सुनका आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
10: महाराजगंज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो। फोन नम्बर 43 79 349 र 98 510 78 286।